त्यसरी नै परमात्मा शिव हुनुहुन्छ, निराकार हुनुहुन्छ, तर अवश्य उहाँको आफ्नो सूक्ष्म रूप छ। त्यसैले हामी आत्मा र परमात्माको धाम निराकारी दुनियाँ हो। हामीले दुनियाँ शब्द भन्छौ भने यसबाट सिद्ध हुन्छ यो दुनियाँ हो, फेरि कोही रहन्छन्, त्यसैले दुनियाँको नाम राखिएको छ। अब दुनियाँका मानिसहरूले त सम्झन्छन् परमात्माको रूप पनि अखण्ड ज्योति रूप तत्व हो। त्यो भयो परमात्मा बस्ने ठेगाना ब्रह्मलोक, जसलाई मुक्तिधाम रिटायर होम पनि भनिन्छ। त्यसैले हामीले परमात्माको घरलाई परमात्मा भन्न सक्दैनौ जब अर्को रूप आकारी दुनियाँ, जहाँ ब्रह्मा विष्णु शंकर देवताहरू आकारी प्रकाशहरूमा रहन्छन्, यो साकारी दुनियाँमा जसका दुई भाग छन्, एउटा निर्विकारी स्वर्गीय दुनियाँ जहाँ आधा कल्प सुखै सुख हुन्छ, पवित्र शान्ति हुन्छ, अर्को हो विकारी दुनियाँ जो कलियुग दुःख र अशान्तिको दुनियाँ। अब यी दुई दुनियाँको मानिसहरूले स्वर्ग र नर्क दुवै परमात्माले रचना गर्नुभएको हुन् भन्ने यसमा परमात्माको महावाक्य छ। प्यारा बच्चाहरू, मैले कुनै दुःखको दुनियाँ नर्कको रचना गर्दिन। जुन दुनियाँ मैले रचना गरेको छु त्यो सुखको दुनियाँमा रचेको छु, सुखको दुनियाँ रचेको छु। अब यो जुन दुःख अशान्तिको दुनियाँ छ त्यो मनुष्य आत्माहरूले आफूलाई र परमात्मालाई भुलेको कारणले हिसाब किताबहरू भोगिरहेका छन्। बाँकी यस्तो होइन जुन समयमा सुख र पुण्यको दुनियाँ हुन्छ त्यहाँ कुनै सृष्टि चल्दैन, यो होइन। हो अवश्य हामीले भन्छौ त्यहाँ देवताहरूको निवास थियो भने यहाँ सबै मानव दानवको रूपमा रूपान्तरण भएको छ, त्यहाँ विकारी जन्म हुँदैन। जसकारण कर्म बन्धन थिएन त्यो दुनियाँलाई कर्म बन्धन रहे स्वर्गको दुनियाँ भनिन्छ, र त्यसैले एउटा निराकारी दुनियाँ, दोस्रो आकारी दुनियाँ, तेस्रो साकारी दुनियाँ छ। अच्छा, ओम शान्तिको अभिवादन गर्दै आजको इशारा बाबाको निश्चयको फाउन्डेशनलाई मजबूत बनाएर निर्भय र निश्चिन्त हो भन्नुहुन्छ। साकारमा कोही पनि निमित्त र श्रेष्ठ आत्मा साथमा हुनुहुन्छ भने उहाँसँग कुनै पनि कुरा भेरिफाई गराएर रुजु गराएर फेरि गरेमा निश्चय बुद्धि भएर गर्नेछौ। निर्भयता र निश्चय दुवै गुणलाई सामान्य राखेर रा गर्नेछौ। त्यसैले जहाँ निश्चय र निर्भयता छ त्यहाँ सदैव श्रेष्ठ संकल्पको विजय हुन्छ। जति पनि संकल्प गर्छौ यदि सदा निराकार साकार तथा साथ सम्मुख हुनुहुन्छ बाबा भने भेरिफाई गराएपछि निश्चय र निर्भयताले यसबाट कर्म गर्छौ, यो समयको खेर जाँदैन, सदुपयोग हुन्छ भन्ने बाबाका यी महावाक्यहरू यहाँहरू समक्ष पेश गर्दै कार्यक्रमलाई प्रविधि संयोजन गरी सहयोग गर्ने आत्मीय भाइ सीपी चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक धर्मचन्द्र शर्मा ओझेलमा पर्छौ। फेरि अर्को सोमबार भेटौंला। हस्त, ओम शान्ति, ओम शान्ति, ओम शान्ति।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: कौनो व्यक्ति है, लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका ओ शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार ओ नियंत्रण लैंगिक हिंसा हो।
2: कोट पेट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान कैना, जबरदस्ती, दुराचार, अवांछित स्पर्श, दबाव ओ शोषण, पैसा में नियंत्रण रखना, कौनो ठाव में पैठे नाई देना, बोले नाई देना जैसी गतिविधि थे लैंगिक हिंसा के उदाहरण हुई।
1: ऐसी गतिविधि कोई कैना ओ करैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नहीं बैठबी। OCMC स्थानीय निकाय, सुरक्षित आवास गृह, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र, महिला सेल में संपर्क करी।
2: अठवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100, महिला आयोग के 1145, बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे जय से जय।
1: हिंसा अपने फैनाई करी, यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई। सुदूर पश्चिम प्रदेश सरकार, सामाजिक विकास मंत्रालय, महिला समुत्थान परियोजना धनगढ़ी कैलाली।
3: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपू कमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
4: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
5: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
5: कुरा बुझ्यौ होइन त तिमीहरूले?

0: लायनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असार 8 गते सोमबार, जुन 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको अष्टमी तिथि।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै।
0: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राजसपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समाजन र डिजिटल सदस्य नवीकरणमा तीव्रता।
1: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन गरी सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य।
0: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इजरायलद्वारा लेबनानको उत्तरी क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने घोषणा।
1: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, भोलि 4 खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा रासोपा नेतृत्वको प्रतिबद्धताको प्रसंग।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रमा जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै रासोपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्था गत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष समेत गरेका हुन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दलदलबाट फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई राष्ट्रपतिले जोगाउने बताउनु भएको छ। सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजीनामा आएको र पुराना दलले अति गरेपछि जनताले राष्ट्रपतिलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दावी समेत गर्नुभयो।
3: आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
0: त्यस्तै राष्ट्रपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्रै रोकिने बताउनु भएको छ। सरकार भनेको त गाड़ी जस्तो हो, गाड़ीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो, गाड़ी सिधा गइरहँदा कहिले लेफ्ट लेफ्ट राइट लेफ्टबाट गाड़ी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछन्। उहाँले भन्नुभयो,
4: हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो, जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला।
0: प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। पार्टी कंग्रेसका पार्टी सभापति गगन थापाले लोकतन्त्र, कानूनी शासन, समावेशी सामाजिक न्याय, नेपाली समाजको डीएनएमा घोलिएको र विश्वास, उहाँले भन्नुभयो, म विश्वास गर्छु

0: यो महाधिवेशनले समाजका ती आधारभूत मान्यतालाई अगाडि बढ़ाउन प्रण पनि गर्नेछ।
1: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
0: न्यायालय, राष्ट्रपति कार्यालय, संसद र आलोचनाको स्वर कमजोर भयो, अपारदर्शिता भनिए भयो भने जनमत नरहन सक्छ, वाचासँग मेल नखाने कतिपय घटना भएका छन्, लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस्, एमाले नेता प्रदीप ग्यावालीले भन्नुभयो।
2: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले छेक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
0: नेकपा नेता वर्षमान पुलले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो भने बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ र लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली थायी हुने विश्वास व्यक्त गर्नुभयो।
3: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 को दफा 6 को व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले सँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। मूल ऐनको दफा 98 को प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मेलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी अवस्था हटाउन प्रस्ताव गरिएको हो। संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको मागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाएको प्रमाणित भएमा अदालतले अंश मागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद बढ़ाउन पनि प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको स्रोतहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम कार्यवाहीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो। महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने पनि बताउनुभयो। उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र 15 महाधिवेशनसम्ममा असमझदारी अन्त्य गरेर पार्टी अघि बढ़ने पनि दावी गर्नुभयो।
0: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्रै सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनैतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व हरि नायब महानिरीक्षक गणेश केसी र चार्टर अकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 वैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्वकीय राख्न पाउनुपर्ने सांसदहरूको माग र भइरहेको अलमल
4: नदिने किन नदिनु पर्यो त हाउसमा त व्यवस्थित गर्नु पर्यो मर्यादित बनाउनु पर्यो त्यसको निम्ति सहयोगी चाहिन्छ भूमिका प्रभावकारी बन्नु परेन
0: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन वडा नम्बर तीन असार नौ गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर
6: एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एन्ड ल समूहमा भर्ना खोल्यो
7: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
6: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको गोर्खापत्रको भित्री पृष्ठमा साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य शीर्षकमा खबर प्रकाशित छ साउदी अरबको नेपाल स्थित दूतावासले साउदी अरब जाने नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने स्पष्ट पारेको छ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसँगको भेटमा साउदी अरबका राजदूत फहद मोनाइकिरले यो साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने र आगामी जुलाई एकदेखि कार्यान्वयनमा आउने जानकारी समेत गराउनु भएको छ त्यस्तै दूतावासले यो कार्यक्रम काठमाडौँसँगै लुम्बिनी जनकपुर नारायणगढ़ र महोत्तरीबाट पनि सञ्चालन गर्न तयारी गरिरहेको बताएको छ यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विरोधका कारण काठमाडौँ धापासीमा स्थापना गर्न लागेको सेन्टरलाई रोकिएको थियो संघका अध्यक्ष दिक बहादुर खत्रीले व्यवसायको आपत्ति र सिन्डिकेटको आशंकाले गर्दाखेरि व्यवस्थापन गर्न नसकिने र गरीब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खड़ा गर्ने दावी समेत गर्नुभएको थियो त्यस्तै भित्री पृष्ठमा नै सर्वोच्चको नयाँ भवन निर्माण अन्तिम चरणमा पुरानो भवनमा न्यायिक संग्रहालय निर्माण गरिने शीर्षकमा खबर प्रकाशित छ त्यस्तै नवीकरण नगर्ने फार्मेसीको दर्ता खारेज शीर्षक विभागमा पनि अर्को खबर छ। औषधि व्यवस्था विभागले व्यावसायिक सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणीकरण नवीकरण नगरेका प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गर्ने भएको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
3: नयाँ पत्रिका दैनिकमा राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै शीर्षकमा खबर छ। विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ। 20 भन्दा धेरैको बयान भइसकेको छ। 30 भन्दा धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ। सोमबार या मंगलबार भित्र मुद्दा दायरको गृह कार्य भइरहेको पनि जानकारी दिइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 जनालाई थुनामा राखेर अनुसन्धान पनि गरिरहेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 4 कदमाहाका करिब 42 वर्षीय मृगेन्द्र कुमार मण्डल 6 महिनादेखि साउदी अरबमा अलपत्र अवस्थामा हुनुहुन्छ। 4 वर्षीय रोजगार सम्झौता अवधि पुगेपछि उहाँ घर फर्किन 6 महिना अघि रियाद एयरपोर्टमा पुग्नु भएको थियो, तर सड़क दुर्घटना सम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उहाँलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्। 1,32,00,000 ब्लड मनी बुझाउन नसक्दा सप्तरीका मण्डल 6 महिनादेखि साउदीमै अलपत्र पर्नु भएको छ। भित्रीपन्नामा पीपीए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी बारेको खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका सौर्य तथा जलविद्युत परियोजनालाई 7 कार्य दिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। पीपीए गरेर निर्माणमा नगएका परियोजनाको लाइसेन्स रद्द गर्ने नीति सरकारले ल्याएको बेलामा प्राधिकरणले शनिबार एउटा सूचना जारी गरी 7 कार्य दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको हो। मौद्रिक नीतिमा करको अपेक्षा कर्जा नोक्सानी व्यवस्थामा लचकता चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत संशोधन गर्ने घोषणा भएको कर्जा वर्गीकरण फेरबदल गर्न संघको ध्यानाकर्षण शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। जन्मजात बोल्न र सुन्न नसक्ने उहाँको मेहनत र संघर्ष पोखरामा धेरैका लागि उदाहरणीय बनेको छ। अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसकेको हुनुहुन्छ। नयाँ बजार, न्यू रोड, सिप्लेढुङ्गा, पृथ्वी चोक, सिर्जना चोक, लेकसाइड, रत्नचोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्टमा उहाँको दैनिक रूट रहेको उल्लेख गरिएको छ। रासोपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर पनि छ। रासोपा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको कार्यक्रममा पनि गरिसक्नु भएको छ। नयाँ पत्रिकाको भित्री पन्नामा नेकपा पनि महाधिवेशनमा केन्द्रित संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। डिजिटल सदस्यता नवीकरण अभियान चलाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै नेकपाले पार्टी सदस्यता व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्य सहित डिजिटल सदस्यता नवीकरण अभियान औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। लागू पदार्थ सेवनकर्ताको आक्रमणबाट 2 प्रहरी सहित 3 घाइते शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छापिएको छ। अनि अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा रहेको छ। सम्पत्ति छानबिन आयोगमा 10,000 भन्दा बढ़ीले विवरण बुझाइसकेका छन् भने खोत पर्वमा कति व्यक्ति मारिएका थिए शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर छ। नेपाली इतिहासकै रक्तपातपूर्ण र रहस्यमयी घटनाका रूपमा हेरिने खोत पर्वमा वास्तवमा कति मानिस मारिएका थिए, जनश्रुतिमा हजारौं मारिएको चर्चा हुन्छ। इतिहासकारहरू भने यसलाई स्वीकार्दैनन्। राणा प्रधानमन्त्री जंगबहादुर राणाको 109 जन्म जयन्तीको अवसरमा काठमाण्डुमा आयोजित विशेष प्रवचन कार्यक्रममा यो ऐतिहासिक विषयले विशेष चर्चा पायो। श्रुति जंग संस्था नेपाल तथा समारोह समितिको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा आयोजित नेपाली राष्ट्रियता र श्रुति महाराज जंगबहादुर राणा विषय कार्यक्रममा विशिष्ट इतिहासकार बुद्धिजीवी तथा संचारकर्मीहरूले जंगबहादुरको ऐतिहासिक योगदान भ्रम र कूटनीतिक चातुर्यताबारे नयाँ तथ्यहरू पनि अगाडि सारेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा छापिएको खबर छ, जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ गाउँघरमा छैन शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नुभएको खबर पनि छापिएको छ। अनि अन्नपूर्ण पोस्ट दैनिकले छापिएको खबर छ, 19 वर्षीय आदित्य सुवेदी जसले अमेरिकामा झण्डै 4 अर्ब लगानी जुटाए शीर्षकमा संजीव घिमिरेले लेख्नुभएको यो खबर छापिएको छ। भनिन्छ सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ। 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घाली बाफ बीच आरोप प्रत्यारोप भएको छ। राष्ट्रपति ट्रम्पले लेबनानमा इजरायली सेनासँग संघर्षरत हिजबुल्लालाई नियन्त्रणमा नराखेपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने चेतावनी समेत दिनुभयो। त्यसको जवाफमा घाली बाफले इरानी सशस्त्र बल कुनै पनि सम्भावित भिडन्तका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। गत साता अमेरिका र इरान बीच भएको प्रारम्भिक सहमति अनुसार 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सबै मोर्चामा युद्ध विराम कायम गर्ने तथा हर्मुज जल मार्ग पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि भएको थियो। इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लासँगको कमजोर युद्ध विरामका बीचमा उत्तर सीमा क्षेत्रमा लगाइएका द्वन्द सम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ। इजरायली सेनाका अनुसार आज बिहान द्वन्द क्षेत्रमा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने बताइएको छ। इजरायल र हिजबुल्ला बीच युद्ध विराम भए पनि शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौ मानिसको मृत्यु भएको थियो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पोल्याण्डको सर्वोच्च राष्ट्रिय सम्मान फिर्ता गर्नुभएको छ। पोल्याण्डले उक्त सम्मान खोसेको बताएपछि उहाँले फिर्ता गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत उक्त सम्मान पोल्याण्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी गराउनु भएको हो। सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिएको विश्वास उहाँले व्यक्त गर्नुभएको छ। यो घटनाले आन्तरिक विवाद चुलिने बताइएको छ।
3: साझा खबरमा अब खेल खबर। खेल खबर अन्तर्गत फिफा विश्वकप 2026 बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोल रहित बराबरीमा रोकिएको हो। खेलमा 70% बल पोजिशन राखे पनि बेल्जियमले गोल गर्न सकेन। पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिए। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजील्याण्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए। दुईपटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो। केप भर्डेले यसअघि स्पेनसँग पनि बराबरी खेलेको थियो। दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे। केप भर्डेले उरुग्वे विरूद्ध शुरूआती अग्रता लिएको थियो। पूर्व विजेता स्पेनले आइतबार राति 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एचमा साउदी अरेबियामाथि 4-0 शानदार जीत निकालेको छ। साउदी अरेबियामाथि स्पेनको शानदार जीत रहेको हो। जापानको पनि उत्कृष्ट लय विश्वकपमा देखिएको छ। विश्वकप अन्तर्गत भोलि फ्रान्स र इराक, नर्वे सेनेगल, जोर्डन अल्जेरिया र पोर्चुगल र उज्बेकिस्तानको बीचमा खेल हुनेछ।
0: सांसदका लागि स्वकीय राख्ने वा नराख्ने भन्ने बारेको बहस र औचित्य कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: एसईई मा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
12: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
11: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन

0: निकुञ्ज सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी CMLP,
1: नेत्र विज्ञान OA,
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म, आवेदन शुल्क ₹1000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन नम्बर 0969500044, 98587080044 र 97642 33921, वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
3: यो कामको बाँडफाँड हो कि जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ होइन त्यो नभएको अन्त कसरी हो?
2: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि।
3: विज्ञ केलाई भन्ने?
2: अलिक कानून सानून जानेको बुझेको पढेको हो कि अथवा के हो?
3: जनता त भन्दा जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि त्यो कानून पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होला होइन। विज्ञको बारेमा चाहिँ म एकदम उच्छु क्या।
2: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त।
3: अनि दायरा छ नि, त्यसको विधि छ नि त, बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भनिन्छ नि त। त्यो त बाहिर हल्ला भयो क्या, मिडियामा जस्तै हल्ला हुन्छ नि त, श्रीमती राख राख भन्छ त्यसै आमा। अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि, बिए पास अनिवार्य भनेछ। यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ। एउटा संसदको क्षमता वृद्धि गर्ने एउटा शक्तिशाली बनाउनु त सहयोगहरू चाहियो नि, चाहियो नि त।
2: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
3: होइन, त सरकार पहिला थियो उसले काटो, किन निवेदन पर्यो त? उहाँहरूलाई पनि आवश्यक छ, आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त, बढी छ नि त उनीहरूको।
2: भने चाहिँ स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ?
3: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भएन, उकुस मुकुस छ।
2: भने चाहिँ सरकारले स्वकीय दिन्छ भन्नेमा तपाईँहरू ढुक्कै?
3: नदिने किन नदिनु पर्यो त? हाउसलाई त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहियो नि त, भूमिका प्रभावकारी बन्नु परेन।
2: स्वकीय यदि दिने हो भने सरकारले र स्वयं सांसदले पनि सचेत रहनुपर्ने कुरा के हो? कसरी त्यो स्वकीय नियुक्ति गर्दाखेरि के कुरामा हामी अझ सचेत रहनुपर्छ, जिम्मेवार बन्नुपर्छ?
3: त्यसको विधि छ, विधिलाई पक्रेर कामहरू गर्ने नि, त्यसमा के सचेतै रहनुपर्ने किन जरुरी छ? उसले के गरेछ र त्यस्तो गरेको आसुम छैन किन, यसबारेमा सचेत रहनुपर्ने कुरै छ।
2: सांसद राजेन्द्र राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै,
2: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रासोपा नेतृत्वको प्रतिबद्धता, भूराजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समायोजन र डिजिटल सदस्यता नवीकरणमा तीव्रता,
4: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन सहित सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य,
2: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी,
4: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, केप भर्डेसँग उरुग्गे बराबरीमा रोकियो, भोलि 4 खेल हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो समयमा प्रहरी प्रशासन जसले केही बयान र सोधपूछका लागि भेट्नु छ भनेर बोलाउने, तर त्यही फेरि करायब झा पारेर थुनिदिएका विभिन्न खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा खुल्ला मैदान जस्तो देखिन्छ, त्यहाँ 3 व्यक्तिहरू छन्। एउटा व्यक्ति छन् जसको अलि ठूलो भनी देखिन्छ, दुईटा हात फिजाएर नजिकै रहेका 2 व्यक्तितर्फ हेरेर केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, बोलायो भन्दैमा खुरुक्क जाने होइन, झ्याप्प पक्राउ पर्ला नि भन्दा छु।
4: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट अमरावती सामुदायिक वन उपभोक्ताको सारथी बन्दै शैक्षिक र सामाजिक विकासका लागि समुदायसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस टीकापुरका योग साधना केन्द्रमा विभिन्न कार्यक्रम गरी मनाइयो। टीकापुरमा थारू सांस्कृतिक मेला महोत्सव सम्पन्न। सिंचाईका लागि राजापुर र गेरुवाका हजारौं किसानद्वारा कर्णालीमा श्रमदान। र चितौनबाट रवि बालेनको सन्देश, गुटबन्दीको विषालु फल फैलाउँदैनौ, जनमतको सम्मान गर्न विपक्षीको खबरदारी। खोज खबर अब विस्तारमा। विश्व योग दिवसको अवसरमा टीकापुरमा विविध कार्यक्रम भएका छन्। योग दिवसको अवसरमा राष्ट्रिय योग अनुसन्धान केन्द्र टीकापुर, पतञ्जली योग समिति टीकापुर, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज टीकापुरमा कार्यक्रम गरिएका छन्। थप खबर रत्नापुन मगरबाट।
1: विश्व योग दिवस राष्ट्रिय योग अनुसन्धान केन्द्र टीकापुरमा मनाइएको छ। टीकापुर नगरपालिका र टीकापुर योग आश्रमको संयुक्त आयोजनामा दिवस मनाइएको हो। योग आश्रममा आयोजित कार्यक्रममा बोल्दै योग आश्रमका संस्थापक एवं महानिर्देशक पृथ्वी रावलले योग नेपालको मौलिक सम्पदा भए पनि नेपालीहरू यसबाट लाभान्वित हुन नसकेको बताउनुभयो। उहाँले योग अभ्यास र देखाउने कुरा नभई मन, मस्तिष्क र शरीर जोडेर महसुस गरिने विषय भएकाले साधना आवश्यक रहेको बताउनुभयो।
2: यो हाम्रो सम्पदा, यो हाम्रो मौलिकता, हाम्रो मौल ज्ञान विश्व योग दिवस बालमा विश्व जीवन बाल जीवनलाई नै योगमय बनाउन लागेको 40 वर्ष भइसक्यो। अझै पनि धेरै कुराहरू जान्नु मानिस आवरणमा कुरा भइरहेको छ। योग भनेको के हो? शरीरको स्वास्थ्यको लागि हो। आँखा बन्द भएको संसार दुःख भयो जानेर सुख कारणलाई सुख तिमी सम्झिनी छ, तिम्रो चेतना त्यहाँ छ, त्यो योग अति मिठो छ, त्यो मिठास हामीले अधिक बस्न सकेका छैन। त्यो परम चेतना मसँगै त्यसलाई पाउनु छैन, त्यसको लागि पनि उद्यम गर्नु छैन, त्यसको लागि पनि परिश्रम गर्नु छैन। त्यो परम चेतना शरीर माध्यम जरुर हो, व्यायाम नितान्त आवश्यक पनि छ, परमको कुरा छ यो हामी बिर्सेका छौँ।
1: सन्त निरंकारी नेपालका अध्यक्ष नरबहादुर रावलले योगलाई आध्यात्मसँग जोडेर अप्नाएमा मानिसको जीवन सफल हुने बताउनुभयो।
3: हामीले प्राप्त गर्न सक्दैन, तब सम्मानहरू मानव मात्रको एउटा मानवमा छ, चिन्ता चिन्तित छ र रातो दिन प्रयास गरिरहेको छ। धन सम्पत्ति, पुत्र परिवार, भौतिक सम्पदाको लागि मात्र यसले आउने यो अमूल्य हामीलाई यो जीवन प्राप्त भएको छ। मनलाई व्यवस्थित गर्नको लागि, ठाउँमा स्थिर राख्नको लागि ज्ञानको आवश्यकता छ। जबसम्म हाम्रो तन, मन, धन परमात्मा ईश्वरको देन हो, गढिन्छ हाम्रो बसमा छैन, तबसम्म हामी जे जति अथक प्रयास गरे पनि हामी जिरहनु सक्दैन।
1: उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हेमराज गिरीले 40 वर्ष अघि टीकापुरमा योग गर्न शुरू गरेको स्मरण गर्दै योग गुरू पृथ्वी रावलको सपनाले मूर्त रूप लिन लागेको बताउनुभयो। टीकापुर नगरपालिकाको शाखा प्रमुख नरेश अवस्थीले योग शिक्षालाई सरकारले प्राथमिकतामा राखी विद्यालय स्तरमा पुर्याइएको बताउनुभयो। उहाँले किशोर किशोरीमा देखा परेका समस्या समाधान गर्न योग अचूक ओखतीको रूपमा रहेको बताउनुभयो।
4: पछिल्लो समयमा बालबालिकाहरूमा अथवा किशोर किशोरीहरूमा यो पालिकादेखि सबै ठाउँमा देशभरिदेखि जुन समस्या देखिएको छ यस्ता समस्याहरूको समाधानको लागि यो एक योग एकदम महत्वपूर्ण छ, अद्भुत औषधिको रूपमा छ। यसलाई विद्यालय तहदेखि नै जोड्नुपर्छ भनेर टिकापुर नगरपालिकाले पनि हामीले स्थानीय पाठ्यक्रम निर्माण गरेका छौँ। हाम्रो सामाजिक रूपले मान्यता र नैतिक शिक्षा भन्ने पाठ्यक्रम छ, हामीले त्यो पाठ्यक्रममा पनि थोरै भए पनि यो विषयलाई चाहिँ समावेश गरेका छौँ।
1: योग आश्रमका उपाध्यक्ष सुरत बहादुर कुँवरले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन टिकापुर नगरपालिकाका कर्मचारी बिन्द्रा उपाध्यायले गर्नुभएको थियो। योग दिवसकै अवसरमा विश्व शान्ति तथा आध्यात्म विज्ञान समाज टिकापुरको आयोजनामा समेत योग दिवस मनाइएको छ। योग गुरू दीर्घराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वड़ा नम्बर एकका वड़ा अध्यक्ष मोहन विकर रहनु भएको थियो। कार्यक्रममा आरएमई स्कूलका प्रिन्सिपल तेजराज खनाल, ब्रह्मकुमारीका सीता तिमिल सिन्हा, अधिवक्ता नाथुराम तो न्यू लाइट एजुकेशन होमका प्रिन्सिपल जयकृष्ण तिमिल सिन्हा, एभरेस्ट बोर्डिङ स्कूलका प्रिन्सिपल चक्र तिमिल सिन्हा, थारू टेलिभिजनका प्रमुख पोषण चौधरी, नारायण चौधरी, पतंजल योग समिति लम्कीका लोकराज जैसी, व्यापारी तथा समाजसेवी हेमराज गिरी लगायतले बोल्नु भएको थियो। रमित बोहराले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन बुद्धिबहादुर शाहले गर्नुभएको थियो। पतंजलि योग नगर समिति टिकापुरको आयोजनामा योग दिवस मनाइएको छ। समितिका अध्यक्ष छविलाल जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सदस्य तारा खरेल रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि वड़ा नम्बर सातका वड़ा अध्यक्ष यज्ञ प्रसाद न्यूपानी रहनु भएको थियो। कार्यक्रममा 22 जना सहयोग शिक्षकलाई प्रमाण पत्र र परिचय पत्र वितरण गरिएको छ। 27 जनालाई विभिन्न योग आसन र वक्तित्व कला प्रतियोगिताका विजयीलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ।
0: टिकापुर नगरपालिका वार्ड नम्बर 1 बुप्पु कमैया शिविरमा बस्ने 10 वर्षीय बालक बेपत्ता भएका छन्। स्थानीय मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदाम चौधरी घर नजिकै फुटबल खेल्न जान्छु भनी असार 5 गते घरबाट निस्किएको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ। रिदाम गाउँगोरो, 4 फिट उचाई भएको, दुवै कानमा सुन लगाएको, हरियो रंगको टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएकोले फेला पार्नुहुने महानुभावले इलाका प्रहरी कार्यालय टिकापुरमा खबर गरिदिन अनुरोध गरिएको छ। धनगढ़ी उपमहानगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट बढ़ाएर ल्याएको छ। धनगढ़ीको 15 नगर अधिवेशनमा उपप्रमुख कन्दकला राणाले 2,64,64,00,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभयो। चालू आर्थिक वर्षका लागि धनगढ़ी उपमहानगरपालिकाले 2,56,00,00,000 बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि धनगढ़ले चालूतर्फ 1,43,63,00,000, पुँजीगततर्फ 1,23,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
6: के भाषा हो तँलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
9: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
10: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
9: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
10: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
9: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
10: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ,
11: नरम मुलायम सुतीको कपडा लगाउने,
10: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
11: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
12: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। टिकापुरमा असार 3 गतेबाट शुरू भएको थारू सांस्कृतिक मेला महोत्सव सम्पन्न भएको छ। थारू टेलिभिजनका अध्यक्ष पोखम चौधरीको अध्यक्षतामा भएको महोत्सव समापन गर्दै पूर्व सभासद सुखदैया चौधरीले कला र संस्कृति संरक्षणमा मेला महोत्सवले सघाउने बताउनुभयो। कार्यक्रममा रेडियो कर्मी बिन्तीराम महतो, अधिवक्ता नाथुराम महतो, मालामती राणा लगायतले बोल्नु भएको थियो। कार्यक्रममा कलाकार नवराज रिमालले कला र संस्कृति संरक्षणका लागि सबै क्षेत्रबाट प्रयास र सहयोग हुनुपर्ने बताउनुभयो।
14: संस्कृति के माध्यम से हमारे चाहे समस्या भी सुलझाए सकते समाधान करते बाकी संस्कृति कराई की चीज हो मनाया जन्म जन्म ले तब जाके मृत्यु जब तक नहीं है वो बीच में हरेक गतिविधि होगा जिंदगी से जुड़े सब गतिविधि जता रहा है वो संस्कृति में फर्क है। और संस्कृति विभिन्न जात जाति के समुदाय के सबके फरक फरक रहा है तर संस्कृति के मूल उद्देश्य का आपसे सकुन एक सूत्र में जोड़ना सकुन एकता पर चलना संस्कृति के बुलावा है। अब यहाँ जौन उद्देश्य के साथ ये कार्यक्रम के आयोजन हुआ अब यहाँ कतरा मैंने जुड़े सकने कतरा नहीं सकने और काल जुड़े ही जो मैंने जुड़े नहीं सकने वही पस्ते ही कदम मैंने प्रश्न प्रस्ताव का करेगी इस कार्यक्रम के उद्देश्य सकारात्मक भाव।
0: थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य फणीराम चौधरीले थारू संस्कृति संगठनमा महोत्सवले योगदान दिएको बताउनुभयो। जानकी गाउँपालिका वार्ड नम्बर 9 स्थित अमरावती सामुदायिक वन विक्रमसम्म 2055 सालमा स्थापना भएको हो। वनमा जानकी 8 र 9 का 1400 उपभोक्ता छन्। सामुदायिक वनले उपभोक्तालाई घाँस, दाउरा, काठ समेत उपलब्ध गराउँदै आएको छ। वन समितिले उपभोक्ताको शैक्षिक विकास र सामाजिक विकासका क्षेत्रमा सघाउँदै आएको छ। थप खबर गीता चौधरीबाट।
15: अमरावती सामुदायिक वनले वन पैदावार, काठ, दाउरा बिक्री वितरणसँगै सामाजिक कामको क्षेत्रमा पनि थुप्रै काम गरिरहेको छ। वनले उपभोक्ताको जीवन सहजताका लागि आवश्यकताको आधारमा सघाउने गरेको छ। वनले ग्रामीण विद्युतलाई ट्रान्समिटर, कम्प्युटर, प्रिन्टर खरिद, जेन्डर विद्यार्थीलाई पुरस्कार वितरण लगायतको काम गरेको छ। यसका साथै विपन्न उपभोक्तालाई आर्थिक सहयोग, अति विपन्न परिवारलाई लत्ता कपड़ा र फर्निचर पनि सहयोग गर्ने गरेको छ। वनका अध्यक्ष जम्मान सिंह साउद:
16: सामाजिक विकासमा हामीले हाम्रो बन्देवीपुरमा रहेको सूर्योदय विद्युतमा हामीले ट्रान्समिटर खरिदको लागि 5,00,000 सहयोग गरेका थियौं। त्यसै गरी अमरावती सामुदायिक ग्रामीण विद्युतमा पनि हामीले बिलिङ मेसिन सहित ल्यापटप खरिदको लागि लगभग 1,84,000 यस्तै समथिङ बजेट हामीले त्यहाँ पनि छुट्याएका थियौं। त्यस्तै हिमालय स्कूललाई पनि खेलकुद र अन्य केही बच्चाहरूको पोषणको लागि 1,50,000 सहयोग गरेका थियौं। त्यस्तै पारस आधारभूत विद्यालयलाई पनि हामीले 50,000 त्यही विषयमा सहयोग गरेका थियौं। त्यसै गरी बालबालिकाको हौसला बढ़ोस्, मनोबल बढ़ोस् र समाजमा बच्चा केटाकेटी अहिले दुर्व्यसनी गलत लाइनमा गएर समाजको स्थिति नराम्रो बिजोग छ, त्यो भएर प्रोत्साहन सहित हामीले उहाँहरूलाई हाम्रो प्रत्येक वर्षको साधारण सभामा फर्स्ट सेकेन्ड थर्ड चारवटा स्कूलको विद्यार्थी भाइ बहिनीहरूलाई हामीले रकम पनि उपलब्ध गराउने गरेका थियौं। त्यस्तो गरे बापत समाजमा हामीले पनि पढ्नु पर्दो रहेछ, हामीले पढ्यो भने समाज एउटा संस्थाले पनि सहयोग गर्दो रहेछ, समाजले पनि हामीलाई राम्रो दृष्टिकोण हेर्दो रहेछ भन्ने एउटा त्यो भावना जागरूक होस् भनेर हामीले त्यो कार्यक्रम चलाएका थियौं। क्यान्सर पीड़ित दीर्घ रोगीहरूलाई पनि हामीले सहयोग गर्ने गरेका छौं। समुदायको जे जति हुन्छ गर्ने सहयोगहरू हामीबाट कमी हुने छैन। हामी सामाजिक काम, सामाजिक विकास र सम्पूर्ण कामको लागि हामीले पछाडि नहट्ने, अगाडि बढ्ने, सहयोग गर्ने गरेका छौं।
15: सामुदायिक वनले ट्रान्समिटर खरिदका लागि सहयोग गरेपछि ग्रामीण विद्युत विस्तारमा सजिलो भएको छ। सामुदायिक वनको सहयोगले उपभोक्ता समेत खुशी भएका सूर्योदय ग्रामीण विद्युत सहकारीका व्यवस्थापक विश्वनाथ देवकोटा बताउनुहुन्छ:
17: हाम्रो आर्थिक वर्ष यो ट्रान्समिटर ग्यारेन्टीले सहयोगको ट्रान्समिटर दिएको थियो हामीले, होइन त्योले भनौँ 10 सालको ग्यारेन्टी छ, 16 वर्षको लाग्छ भने हामीले कहाँबाट उपलब्ध गर्न सकेका छैन। पछि सामुदायिक वनसँग सहयोग माग्दाखेरि सामुदायिक वनले अमरावती 5 वर्ष गरेर 450 घर दुरीलाई होइन बच्चे अनारबाट उज्यालोमा बनाउनलाई एकदम सहयोग गरेर एकदम राम्रो छ। अहिले उनको कार्यबाट खुसी छन्। हामीले पनि सहयोग दिएकोमा अमरावती सामुदायिक वनलाई हामी मिलिमिल धन्यवाद दिन चाहन्छौँ। र अहिले उपभोक्ताहरूले पनि अन्धारमा बस्नुपर्ने अवस्थाबाट दूर भएर अहिले हामीलाई ठुलो सहयोगको भावना भएर राम्रो भएको छ। अमरावती वनले एकदम राम्रो काम गरेको छ। यसमा अहिले हामीलाई मात्र अहिलेसम्म हामी अन्धकारमा बस्यौँ, त्यो अमरावती सामुदायिक वनले 36 समुदायिक वनले सहयोग नगरेको भयो। त्यो कारणले हामीले धेरै राम्रो भएको छ। अमरावती वन धेरै राम्रो काम गरेको हो होइन, अमरावती र 36 अहिले हामीले महिनाको 2-3 एमसिडी चल्थ्यो, अहिले हाम्रो त्यो काठमा जमा भएको थियो, अहिलेसम्म 1 वर्ष भयो एमसिडी चलेकै छैन। होइन उपभोक्ताहरू पनि खुसी छन्। हामी कार्य समितिर म व्यवसायको सहित पनि खुसी र अमरावती र 36 समुदायिक वनलाई धेरै धन्यवाद दिन चाहन्छौँ। हामी सजिलो भएको छ, अन्धारबाट उज्यालोमा बसालेको छ तपाईँले।
15: अमरावती ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद अधिकारी पनि सामुदायिक वनले कम्प्युटर प्रिन्टर खरिद गर्नका लागि सहयोग गरेपछि उपभोक्तालाई सेवा प्रवाहमा सहयोग पुगेको बताउनुहुन्छ।
18: अहिलेको अवस्थामा यो प्राविधिक मान्छेहरू त्यसपछि गएर विभिन्न खालका संचारका माध्यमहरू एकदमै धेरै भएको अवस्थामा, डिजिटल दुनियाँको अवस्थामा हामी एकदम हाते बिल काटिरहेका थियौँ। त्यस्तो अवस्थामा हाम्रो अमरावती सामुदायिक वनले हामीलाई हाते बिलबाट अलिकति पर पार्नका लागि र जनताहरूलाई सजिलो पार्नका लागि कम्प्युटर, त्यसपछि प्रिन्टर, रिडर मेसिन उपलब्ध गरायो। त्यसपछि अफिसको डेकोरेसनमा पनि सहयोग गर्यो र त्यसपछि गएर कलरिङ गर्नमा पनि सहयोग गरेर हामीलाई अहिले काम गर्न र उपभोक्ताहरूलाई साह्रै सजिलो र साह्रै खुसी भएको छ। सेवामा एकदमै सहजता सजिलैसँग मानिसले मेरो कति बिल आयो के भयो भन्ने कुरा एकदम सहज किसिमले पत्ता लगाउने थाहा पाउने यस्तो खालको अवस्था चाहिँ भएको छ।
15: सामुदायिक वनले वन पैदावार वितरणसँगै सामाजिक विकासका क्षेत्रमा काम गर्न थालेको छ। सामुदायिक वनले उपभोक्ताको आय स्तर सुधार र जीवन सहजताका लागि गरिरहेका कार्य राम्रा रहेका र आगामी दिनमा उपभोक्तालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उपभोक्ताहरू बताउँछन्।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
19: ए भन्दै सबै कुरा पाउने रहेछ, लु भन् त भाउ के पाउँछ त्यहाँ?
20: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
21: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
22: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
19: भन्दै सबै कुरा पाउने रहेछ।
23: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
21: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
24: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
23: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144860204।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज कहा कना हो बाबा फिर उस गटिलो ठाव से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराती रहा
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटाका था बढ़िया ठाव से झोला लाना नहीं चिक
1: अरे कहाँ से नाम था
0: कहाँ से लनबो वो तो कहा टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी एक आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो महाधिवेशन पार्टी स्थापनाको चार वर्ष पुगेको अवसरमा चितवनको भरतपुरमा भव्य रूपमा शुरू भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिँदै राज्यसभाले छोटो समयमा हासिल गरेको राजनीतिक सफलताको प्रशंसा गर्नुभयो। सभापति रवि लामी छानेले महाधिवेशनका क्रममा पार्टीभित्र गुट र उपगुटको राजनीति नगर्न नेता तथा कार्यकर्तालाई विशेष आग्रह गर्नुभएको छ। महाधिवेशनले 151 सदस्यीय नयाँ केन्द्रीय समिति र 19 पदाधिकारी चयन गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नेपाली कांग्रेसका नेता गगन थापाले विगतको ऐतिहासिक जनमत नेताहरूको अंगकारका कारण दुर्घटनामा परेको स्मरण गराउनुभयो। एमालेका उपमहासचिव प्रदीप गुवालले जर्मन र दक्षिण अफ्रिकाको उदाहरण दिँदै प्राप्त जनमतको सही सदुपयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गर्नुभयो। नेकपाका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति उच्च तहको प्रतिबद्धता देखाउन आग्रह गर्नुभयो। राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिब 5,000 किसानहरू गेरुवा गाउँपालिका एकजनक नगरी स्थित कर्णाली नदी थुनेर खेतमा पानी लिएका छन्। असारको पहिलो सातासम्म पानी नपर्दा रोपाईका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी लिएका हुन्। पोखरिया इन्टेकबाट 10,000 ट्रेक्टर क्षेत्रफलमा सिंचाई हुने गर्दछ। खोज खबरमा अब पालो जनआवाजको टीकापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा असार 6 गतेदेखि 20 गतेसम्म बर्खे विदा भएको छ। बर्खे विदामा के गरेर बिताउने तयारी छ भने कर्णाली मावि टीकापुरका केही विद्यार्थीलाई सोधेका छौं।
4: नमस्कार, मेरो नाम डम्बरा साउद, म कक्षा 10 पढ्छु। मेरो बर्खा विदा हुँदैछ। विदामा स्कूलबाट दिएको गृह कार्य गर्ने, त्यसपछि नियमित आधा घण्टा अथवा 1 घण्टा पढ्ने, 10 सेटको क्वेसनहरू सल्भ गर्ने।
5: मेरो नाम गरिमा गुरुङ हो। यो बर्खे विदामा हामीले गर्नुपर्ने चिजहरू घरमा बसेर नियन्त्रण पढ्ने हाम्रो त्यो 8 क्लासको 42 सेट, अनि त्यसपछि चाहिँ हामीले दिनमा 1-2 घण्टा चाहिँ पढिराख्नुपर्छ, राति पनि साँझ बिहान पनि, अनि त्यसपछि चाय बाहिर घुम्न मिल्दैन। मेरो नाम अस्मिता भारती हो, म 9 कक्षामा अध्ययनरत छात्रा हुँ। हाम्रो बर्खे विदा सुरु हुँदैछ। यस बर्खे विदामा चाहिँ मैले आफ्नो 9 क्लासको सेटहरू सल्भ गर्ने गरेको छु र दायाँ बायाँ घुम्ने गरेको छैन, राम्रोसँग नियन्त्रण पढ्ने गरेको छु।
6: नमस्ते, मेरो नाम मेनुका विश्वकर्मा, म श्री कर्णाली माध्यमिक विद्यालयको कक्षा 9 अध्ययनरत छात्रा। अब आउँदै गरेको बर्खा विदामा मैले विद्यालयबाट दिएको कार्यलाई निरन्तर अघि बढाई आफ्नो घर परिवारलाई पनि सहयोग गर्दै आफ्नो पढाइलाई निरन्तरता दिनेछु भन्दै होमवर्क अनि नियमित गर्दै आफ्नो बर्खा विदा बिताउने।
7: मेरो नाम श्रेयसा, म क्लास 8A पढ्छु। म बर्खे विदामा आफ्नो होमवर्कहरू गरेर होमवर्कहरू भ्याएर धान रोप्ने विचार छ। म 8 क्लासमा पढ्छु, त्यही भएर मेरो 42 सेट र व्याकरण पनि म पुरै हलुहरू गर्छु।
3: यसै जनावाजसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। अमरावती सामुदायिक वन उपभोक्ताको सारथी बन्दै शैक्षिक र सामाजिक विकासका लागि समुदायसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस टीकापुरका योग साधना केन्द्रमा विभिन्न कार्यक्रम गरी मनाइयो। टीकापुरमा थारू सांस्कृतिक मेला महोत्सव सम्पन्न। सिंचाईका लागि राजापुर बिरूवाका हजारौं किसानद्वारा कर्णालीमा श्रमदान र चितवनबाट रवि बालनको सन्देश। गुटबन्दीको विषालु फल फलाउँदैनौ, जनमतको सम्मान गर्न विपक्षीको खबरदारी। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
8: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपू कमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलू भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98241-95 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
9: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग गरी।
10: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
11: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
12: नातिल छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
11: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
12: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
10: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
13: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

सबैका आफन्तको जन्मदिनको शुभकामना। टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नु भएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि उनीहरूको कामको चाप बढ़नेछ, केही दौड़धूप गर्नु परे पनि फाइदा हुनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। वृष राशि उनीहरूको प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, फाइदाको स्रोत पहिल्याउन सकिनेछ। मिथुन राशि उनीहरूको तत्काललाई सानो फाइदा हेर्दा पछि पछिल्लो लाग्न सक्छ, बेसुरमा आश्वासन दिने बानीले दुःख पाइनेछ, तत्काल योजना सार्वजनिक नगर्नुहोला। कर्कट राशि उनीहरूको हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ, पेसा व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्, कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। सिंह राशि उनीहरूको विचारले धेरैलाई आकर्षण गर्ने समय छ, प्रशंसकहरू बढ्नेछन्, सहयोगीहरूले साथ दिनेछन्। कन्या राशि आकर्षक उपहारले उत्साह जगाउनेछ, रोकेका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ, तारिफ पुगेको काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। तुला राशि उनीहरूको जटिल कामले लोभ्याउने तर खर्च पनि उत्तिकै लाग्न सक्छ, बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ, व्यवसायमा लगानी बढ़ाउनु पर्ने परिस्थिति आउन सक्छ। वृश्चिक राशि उनीहरूको आमदानी बढ़नाले उत्साह जाग्नेछ, व्यापारमा राम्रै फड्को मार्न सकिनेछ, विभिन्न स्रोत साधन जुट्नेछन्। धनुराशि उनीहरूको पुरूषार्थी काम गर्ने समय छ, प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ, प्रतिष्ठित व्यक्तिहरूसँग सहकारी गर्ने अवसर प्राप्त हुनेछ। मकर राशि उनीहरूको धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ, नयाँ जिम्मेवारी प्राप्त हुनेछ, व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ। कुम्भ राशि उनीहरूको व्यस्त दिवस केही समस्यामा अल्झनु पर्ने देखिन्छ, अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ, अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। अन्त्यमा मीन राशि उनीहरूको महत्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ, जुझारू कार्यशैली लक्ष्यमा पुर्याउनेछ, वाद विवादमा अघि नसर्नुहोला। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफलपछि तपाईँहरू सुन्नुहुने तपाईँ अनि तपाईँको आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरी पाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सदस्य।

स्वदेश गानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 हाम्रो जानकी, 9 बजे थारू भाषामा समाचार, 12 बजे मध्याह खबर, 1 बजे कार्यक्रम निशाना, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 5 बजे थारू भाषामा समाचार, 5:30 बदलेको जीवनशैली, 6 बजे खोज खबर, 7 बजे देउडा भाका, 7:30 साझा खबर, 8:45 बीबीसी नेपाली सेवा, 9:55 बजे खबर संक्षेपसँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौं। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हेस डायल गरी वा

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
3: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भोपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा जानकी गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौं। आजको कार्यक्रममा जानकी गाउँपालिकाको बजेट वक्तव्य सम्बन्धीको जानकारी, जानकी गाउँपालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण सम्बन्धीको जानकारी र जनआवाज प्रस्तुत गर्नेछौं। जानकी गाउँपालिकाको गाउँसभा 18 अधिवेशन सम्पन्न भएको छ। पालिकाले सभामा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गरेको छ। पालिकाले भौतिक पूर्वाधार, सुशासन, खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा बजेट विनियोजन गरेको छ। बजेट प्रस्तुत गर्दै पालिकाका उपाध्यक्ष लालमती कठरिया:
1: आर्थिक वर्ष 2083-84 कुल बजेट विनियोजन रु 1,12,25,64,000, मध्य चालू खर्च 46,24,41,000, कुल विनियोजित बजेटको 41.20% पूँजीगत खर्च 66,01,23,000, कुल विनियोजित बजेटको 58.80% हुने अनुमान गरेकी छ। 2083-84 बजेट विनियोजन गाउँपालिका तर्फ रु 34,90,75,000 विनियोजन गरेकी छौ, जसमध्ये चालू खर्च तर्फ रु 19,71,50,000, पुँजीगत खर्च तर्फ रु 15,19,25,000 रहेको छ। विषयगत शाखा तर्फ रु 63,95,000 विनियोजन गरेकी छौ, वार तर्फ रु 3,15,00,000 विनियोजन गरेकी छौ। संघीय सरकार र प्रदेश सरकार सशक्त अनुदान तर्फका कार्यक्रमहरूमा रु 63,76,00,000 रहेको छ। संघीय सरकार र प्रदेश सरकार विशेष अनुदान तर्फका कार्यक्रमहरूमा रु 1,52,50,000 रहेको छ। संघीय सरकार र प्रदेश सरकार सम्पूरक अनुदान तर्फका कार्यक्रम रु 1,46,15,000 रहेको छ। अब म आगामी आर्थिक वर्ष 2083-84 प्रमुख विषय क्षेत्रगत कार्यक्रमहरू तथा व्यय अनुमानको विवरण पेश गर्न अनुमति चाहन्छु। आगामी आर्थिक वर्ष 2083-84 प्रमुख विषय क्षेत्रका कार्यक्रमहरू तथा व्यय अनुमान: आर्थिक विकास क्षेत्र, उत्पादनमा आधारित प्रोत्साहन अनुदानको प्रबन्ध मिलाउन तेलहन बालीको उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि रु 5,00,000 विनियोजन गरेकी छौ। पालिकामा कृषि उत्पादन मार्फत खाद्यान्न आपूर्ति व्यवस्थापन गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउन मसिन तथा धान तथा प्रबन्धनका लागि रु 10,13,00,000, विकास कार्यक्रमका लागि रु 8,00,000 विनियोजन गरेकी छौ। सँगै छादा पशु चौपाय व्यवस्थापनका लागि सरकारवालासँग समन्वय तथा सहकार्य गरी बास स्थान, औषधि उपचार, खोप आहार तथा खानेपानीको उचित व्यवस्था कार्यका लागि रु 5,00,000 विनियोजन गरेकी छौ। रोग लागे पश्चात उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि व्यापक रूपमा खोप कार्यक्रमलाई निरन्तरता दिनुका साथै सामुदायिक छादा तथा घर पालुवा कुकुरहरूलाई रेबिज वृद्धको खोप कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेकी छौ तथा पशु मा लाग्ने घातक रोग नियन्त्रण गर्न औषधि खरिद तथा वितरणका लागि रु 2,75,000 विनियोजन गरेकी छ। सहकारी विकास एवं प्रबन्धन आत्मक विविध कार्यक्रमहरू सञ्चालन गर्नका लागि रु 2,00,000 विनियोजन गरेकी छौ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्नका लागि सशक्त अनुदानबाट रु 12,00,000 विनियोजन भएको छ। सामाजिक विकास क्षेत्र, गाउँपालिकाको नीति अनुसार बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्न कार्यक्रम सञ्चालनका लागि रु 15,26,000 विनियोजन गरेकी छु। सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षक प्रारम्भिक बाल विकास तथा विद्यालय कर्मचारीको थप परिश्रामिक अनुदानका लागि रु 1,68,00,000 विनियोजन गरेकी छु। सार्वजनिक विद्यालयमा अध्यापक विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि रु 17,88,000 विनियोजन प्राप्त भएको छ। विद्यालयमा दिव खाजा कार्यक्रम सञ्चालनका लागि रु 95,11,000 विनियोजन गरिएको प्राप्त भएको छ। सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि रु 17,88,000 विनियोजन प्राप्त भएको छ। विद्यालयमा दिव खाजा कार्यक्रम सञ्चालनका लागि रु 95,11,000 विनियोजन प्राप्त भएको छ। विद्यार्थीहरूलाई निशुल्क पाठ्य पुस्तक वितरणका लागि रु 39,39,000 विनियोजन प्राप्त भएको छ। दलित तथा सीमान्तकृत समुदायका युवतीहरूका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्न रु 2,00,000 विनियोजन गरेकी छु। विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदानका लागि रु 63,80,000 विनियोजन प्राप्त भएको छ। सामुदायिक विद्यालयका छात्रहरूलाई निशुल्क सेनेटरी प्याड व्यवस्थापनका लागि रु 16,21,000 विनियोजन प्राप्त भएको छ। स्वास्थ्य सेवा समाज सुरक्षाकर्ता मानव कल्याण प्रवर्धनका लागि यस वर्ष विभिन्न प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिनेछ। मृगौला प्रत्यारोपण डायलिसिस क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई मासिक रु 5,000 दरले औषधि उपचार खर्च उपलब्ध गराउने कार्यक्रम अन्तर्गत रु 12,40,000 विनियोजन प्राप्त भएको छ। म स्वास्थ्य मेरो समुदाय स्वास्थ्य नारासहित घर टोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रमका लागि रु 4,60,000 रक्तजन्य रोग जस्तै सिकल सेल थलेसिमिया रोग सम्बन्धी सचेतना कार्यक्रमका लागि रु 1,00,000 विनियोजन प्राप्त भएको छ। सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीहरूको मनोबल अभिवृद्धि स्वास्थ्य सेवामा उनीहरूको योगदानको कदर तथा समुदाय स्तरमा मातृ तथा शिशु स्वास्थ्य सेवाको प्रभावकारी प्रवाह सुनिश्चित गर्न महिला स्वयंसेविका प्रोत्साहन कार्यक्रमका लागि रु 3,00,000 विनियोजन गरेकी छन्। खोप कार्यक्रम गाउँघर क्लिनिक मासिक बैठक सञ्चालन यातायात खर्च तथा आमा समूह बैठकका लागि आवश्यक खाजा खर्च व्यवस्थापन गर्न सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि रु 12,00,000 विनियोजन गरेकी छु। यसमा आधारभूत स्वास्थ्य सेवाको पहुँच मातृ तथा शिशु स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि हुने अपेक्षा गरेको छ। लामो समयदेखि स्वास्थ्य सेवामा योगदान पुर्याउँदै आउनुभएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको सम्मान गर्दै सम्मानजनक विदाई कार्यक्रम सञ्चालनका लागि रु 2,50,000 विनियोजन गरेकी छु। प्रजनन स्वास्थ्य सेवा परिवार नियोजन किशोर किशोरी स्वास्थ्य पोषण मातृ तथा नवजात शिशु कार्यक्रम सुरक्षित मातृत्व सेवा निशुल्क गर्भपालन सेवा नियमित खोप शुद्धिकरण विद्यालय केन्द्रित खोप अभियान तथा सिडिआइएमएनसिआई कार्यक्रम सञ्चालनका लागि झन्डै रु 39,00,000 विनियोजन प्राप्त भएको छ। नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनका लागि रु 2,00,000 आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिदका लागि रु 5,16,000 विनियोजन गरेकी छु। राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत प्रोत्साहन तथा यातायात खर्चका लागि रु 31,00,000 विनियोजन प्राप्त भएको छ। सामाजिक सुरक्षा तथा रोजगारी प्रबन्धनका लागि रोजगार सेवा केन्द्र मार्फत सुरक्षित वैदेशिक रोजगारी अभिमुखीकरण वित्तीय साक्षरता कार्यक्रम तथा मनोसामाजिक परामर्श सेवाका लागि जनशक्ति व्यवस्थापन भ्रमण भत्ता तथा संचार खर्च लगायत गरी झन्डै रु 9,00,000 विनियोजन प्राप्त भएको छ। स्थानीय कला संस्कृति परम्परा तथा समुदायको मौलिक पहिचानको संरक्षण प्रवर्धन र रु 5,00,000 विनियोजन गरेकी छु। उक्त कार्यक्रमबाट स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण पर्यटन प्रवर्धन समुदायमा सांस्कृतिक गौरवको अभिवृद्धि तथा स्थानीय पहिचानलाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। पूर्वाधार विकास क्षेत्र गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि कुल रु 6,50,00,000 विनियोजन गरी निरन्तरता दिएकी छु। उक्त बजेटबाट गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यालय निर्धारित समयभित्र सम्पन्न गर्न जोड गरिनेछ। भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाका सम्पूर्ण प्रशासनिक सेवा एकीकृत रूपमा सञ्चालन हुन गई सेवा प्रवाहलाई थप प्रभावकारी व्यवस्थित पारदर्शी र नागरिक मातृ बनाउन सहज हुने अपेक्षा गरिएको छ। नयाँ लाइपुर जगतपुर मुर्तिया कटासे हाइड्रो पावर हुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने सडक कालो पट्टीका लागि रु 1,50,00,000 विनियोजन गरी निरन्तरता दिएकी छु। खैरीपुर भोक्सी सडक कालो पत्रीका लागि रु 50,00,000 विनियोजन गरी निरन्तरता दिएकी छु। टिकापुर बुढेझारी जनता आदि हुँदै बोकलहर जोड्ने सडक कालो पट्टीका लागि रु 28,00,000 विनियोजन गरी निरन्तरता दिएकी छु। अति विपन्न तथा सीमांकृत समुदायका लागि सञ्चालन हुँदै आएको नमूना आवास कार्यक्रमलाई निरन्तरता दिन रु 45 लाख विनियोजन गरेकी छु। साथै थप लक्षित परिवारलाई सुरक्षित सम्मानजनक आवासको पहुँच सुनिश्चित गर्न नयाँ नमूना आवास निर्माण कार्यक्रमका लागि रु 86 लाख विनियोजन प्राप्त भएको छ। यस कार्यक्रमबाट विपन्न तथा सीमांकृत समुदायको जीवन स्तरमा सुधार, सुरक्षित आवास को सुनिश्चितता तथा सामाजिक समावेशीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। दुर्गौली बेलासपुर मुनमा जोड्ने सडक कालो पत्रे संघीय सरकार समपूरक अनुदान लागत साझेदारीमा रु 1,20,00,000 विनियोजन गरेकी छु। कोरोना स्कूल हुँदै नेहा मेडिकल सडक कालो पत्रे र कालिका एसके कटेजदेखि 5 नम्बर वाडा जोड्ने सडक कालो पत्रे प्रदेश सरकार समपूरक अनुदान लागत साझेदारीमा 1,72,00,000 सडक विनियोजन गरेकी छौं। खानेपानी सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम अन्तर्गत जानकी नगर खानेपानी आयोजना दुर्गौली खानेपानी आयोजना मुनुवा खानेपानी आयोजना मोतीनगर पक्षैया हजारी र अरुणोदय प्याकेज सुवर्णपुर जगतपुर अमौरा अमौरी र धर्मपुर प्याकेजको लागि संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको लागत साझेदारीमा हुने गरी रु 48,30,00,000 विनियोजन गरेकी छु। उक्त बजेट बाबा खानेपानी आयोजनाहरूको निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिई नागरिकलाई सुरक्षित स्वच्छ र शुद्ध खानेपानीको पहुँच सुनिश्चित गरिनेछ। यस कार्यक्रमबाट खानेपानी जन्य रोग न्यूनीकरण, जनस्वास्थ्य सुधार, जीवनस्तर उकासे तथा जीवन गुणस्तरीय खानेपानी सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। थारू समुदायको मौलिक कला संस्कृति परम्परा तथा पहिचानको संरक्षण प्रवर्धन र पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले थारू लोक कलाको हक निर्माण तथा होमस्टे सञ्चालनसँग सम्बन्धित विभिन्न आयोजनाका लागि रु 55,20,000 विनियोजन गरेकी छु। उक्त कार्यक्रमबाट थारू संस्कृति सम्पदाको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन, स्थानीय रोजगारी सृजना, आय आर्जनामा वृद्धि तथा समुदायमा आधारित दिगो पर्यटन विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रसँग साझेदारी कार्यक्रम मार्फत स्थानीय उद्यमशीलता प्रवर्धन, लगानी अभिवृद्धि, सिप तथा प्रविधि हस्तान्तरण र रोजगारी सृजनालाई प्रोत्साहन गर्न रु 14,00,000 विनियोजन गरेकी छु। उक्त कार्यक्रमबाट निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य तथा साझेदारी सुदृढ भई उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, आर्थिक गतिविधि विस्तार तथा स्थानीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छ। वन वातावरण विपद व्यवस्थापन क्षेत्र वन वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी आयोजना तथा कार्यक्रम सञ्चालनका लागि 2,95,000 विनियोजन गरेकी छु। संस्थागत विकास सेवा प्रवाह सुशासन क्षेत्र गाउँपालिका जनप्रतिनिधिहरूको दुर्घटना बिमाको व्यवस्था मिलाइनेछ। यसका लागि रु 6,00,000 विनियोजन गरेकी छु। प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखसँग कार्य सम्झौता पर्फर्मेन्स कन्ट्रेक्ट गरी नतिजामुखी उत्तरदायी र प्रभावकारी प्रशासनिक प्रणालीको विकास गरिनेछ। उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न कर्मचारी सम्मान कार्यक्रम सञ्चालन गरी रु 2,00,000 विनियोजन गरेकी छ। सुशासन पारदर्शिता जवाबदेही तथा नागरिक सहभागिता प्रवर्धन गर्न सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण तथा गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गरेकी छु। यसबाट सेवा प्रवाहमा पारदर्शिता, नागरिकको विश्वास, अभिवृद्धि तथा उत्तरदायी स्थानीय शासन प्रवर्धन हुने अपेक्षा गरिएको छ। अब म नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापन अनुमान प्रस्तुत गर्ने अनुमति चाहिँ छन्। आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु 1,12,25,64,000 विनियोजन गरेकी छन्। आगामी आर्थिक वर्ष 2083-84 लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक स्रोत रु 3 करोडको राजस्व परिचालन हुने अनुमान गरेकी छु। त्यसै गरी संघीय समानीकरण अनुदान बापत रु 14,02,00,000, संघीय राजस्व बाटफाटबाट प्राप्त हुने आयबाट रु 11,82,74,000, संघीय सशस्त्र अनुदानतर्फ रु 63,76,00,000, संघीय विशेष अनुदानतर्फ रु 86,00,000, संघीय सम्पूरक अनुदान बापत रु 60,00,000 आय प्राप्त हुने अनुमान गरेकी छु। त्यसै गरी प्रदेश समानीकरण अनुदान बाटहरू 1,35,93,000 प्रदेश राजस्व बाँकफाँटबाट प्राप्त हुने आय बाटहरू 38,38,000 प्रदेश सशक्त अनुदान तर्फहरू 6,81,00,000 29,000 प्रदेश विशेष अनुदान बाटहरू 66,50,000 र प्रदेश सम्पूरक अनुदान बाबत 86,15,000 आय प्राप्त हुने अनुमान गरेकी छन्। त्यसै स्थानीय राजस्व बाँकफाँटबाट प्राप्त हुने आय बाटहरू 3,10,65,000 आय प्राप्त हुने अनुमान गरेकी छन्।
0: कार्यक्रममा अब पालो पालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण सम्बन्धीको जानकारी। जानकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण गरेको छ। पालिकाले एसईईमा सबैभन्दा धेरै विद्यार्थी पास गराउने जनता माध्यमिक विद्यालय कञ्चनपुरलाई 4,00,000 अनुदान दिएको छ। पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण गरेको हो। थप खबर सुनौं सहकर्मी रत्नापुर मगरबाट। पालिकाले एसईईमा सबैभन्दा धेरै विद्यार्थी पास गराउने जनता मावि कञ्चनपुरलाई 4,00,000 अनुदान दिएको छ। यस्तै दोस्रो धेरै विद्यार्थी पास गराउने राष्ट्रिय मावि अमौरालाई 2,50,000 र तेस्रो भएको भिरकुटी मावि सुवर्णपुरलाई 1,50,000 अनुदान दिएको छ। गाउँपालिका भरिमा कक्षा 8 उत्कृष्ट नतिजा ल्याउने राष्ट्रिय आधारभूत विद्यालय खैरीपुरलाई 3,00,000 र दोस्रो स्थान ल्याउनेलाई भिरकुटी मावि सुवर्णपुरलाई 2,00,000 अनुदान दिएको छ। मोतीनगरमा आयोजित कार्यक्रममा मावि तहमा अनिवार्य विषयका उत्कृष्ट शिक्षकहरूलाई जनही 15,000 पुरस्कार दिइएको छ। पुरस्कृत हुनेमा कक्षा 8 नतिजाको आधारमा नेपाली विषयमा जनता माध्यमिक विद्यालयका शिक्षिका इन्द्रा उपाध्याय, अंग्रेजी विषयतर्फ अरूणोदय माध्यमिक विद्यालयका मोहन भण्डारी, गणित विषयमा बसन्ती जोशी, विज्ञान विषयमा आदर्श माध्यमिक विद्यालयका अर्जुन चौधरी, सामाजिक विषयमा अरूणोदय माध्यमिक विद्यालयका टंकराज भाट रहनु भएको छ। पालिकाले कक्षा 10 एसईको नतिजाको आधारमा नेपाली विषयमा हिमालय राष्ट्रिय माध्यमिक विद्यालयका टीकाराम जैसी, अंग्रेजी विषयमा रामबहादुर भूल, गणित विषयमा रूपा रेग्मी, विज्ञान विषयमा अरूणोदय माध्यमिक विद्यालयका टेकबहादुर धामी, सामाजिक विषयमा हिमालय राष्ट्रिय माध्यमिक विद्यालयका प्राध्यापक खगेन्द्र प्रसाद ओझालाई सम्मान गरेको छ। कार्य सम्पादनमा उत्कृष्ट विद्यालयतर्फ पुरस्कृत हुनेमा विद्यालय माध्यमिकतर्फ मोती माध्यमिक विद्यालय, आधारभूततर्फ जनता आधारभूत विद्यालय अमरावती, आधारभूत कक्षा 5 गौरीशंकर आधारभूत विद्यालय भगतपुर रहेको छ। कक्षा 8 र एसईमा उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कार दिइएको छ। 2081 कक्षा 8 र एसईमा पुरस्कृत हुनेमा उत्कृष्ट अंक ल्याउने हिमालय राष्ट्रिय माध्यमिक विद्यालयमा मायाराम भण्डारी, दोस्रो स्थान हासिल गर्न महेन्द्र शिशु माध्यमिक विद्यालयका सन्तोष सञ्जाल र तेस्रो स्थान हासिल गर्ने हिमालय राष्ट्रिय माध्यमिक विद्यालयका कुलराज जोशी रहनु भएको छ। 2082 कक्षा 8 र एसईमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार दिइएको छ। पुरस्कृत हुनेमा पहिलो स्थान हासिल गर्ने महेन्द्र शिशु माध्यमिक विद्यालयका कुशल चौधरी, दोस्रो स्थान हासिल गर्ने रिमाने खत्री र तेस्रो स्थान हासिल गर्ने भिरकुटी माध्यमिक विद्यालयमा जस्मिन विकर रहेका छन्। पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य कोमल गेवालीले पुरस्कार तथा अनुदानले शिक्षक विद्यार्थी र विद्यालय प्रस्तावित हुने वातावरण बनेको बताउनुभयो।
2: क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति र संस्थाको सम्मान गर्नु भनेको समग्र समाजले शिक्षाको मूल्य स्वीकार गर्नु हो। उत्कृष्ट नतिजा हासिल गर्ने तपाईँहरूको सफलता निरन्तर अध्ययन, अनुशासन र मेहनतको परिणाम हो। विद्यालयहरू बीच स्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा शिक्षाको गुणस्तर पनि बढ्नेछ। नतिजामा आधारित पुरस्कार प्रणालीले सबै विद्यालय, शिक्षक र विद्यार्थीलाई अझ राम्रो प्रदर्शन गर्ने प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएकी छु।
0: कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले 2028 बनेको शिक्षा ऐनले नेपालको शिक्षा प्रणाली सञ्चालन गर्न कठिन भएकाले छिटो ऐन ल्याउन सांसद कोमल गेवालीलाई आग्रह गर्नुभयो।
3: उत्कृष्ट शिक्षक विद्यार्थी र विद्यालयहरूलाई पुरस्कृत गर्ने जमर्को गरेका छौँ। त्यसरी पुरस्कृत हुने सम्पूर्ण भाइ बहिनीहरू, शिक्षकजीहरू र विद्यालयहरूलाई हार्दिक बधाई दिन चाहन्छु। हजुरहरूको अथक मेहनत र प्रयासले आजको यो सम्मान यहाँहरूले ग्रहण गर्नुभयो र त्यसको असल अभ्यासहरूलाई अन्य विद्यालय महोदयहरूले पनि अन्य शिक्षकजीहरूले पनि ग्रहण गर्नुहुनेछ र भाइ बहिनीहरूले समेत यो हौसला प्रदान हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ र नतिजामा आधारित अनुदान पनि हाम्रो गाउँपालिकाले विभिन्न सूचकहरूमा रहेर वैज्ञानिक ढंगले मापन गरी हामीले अनुदान प्रदान गर्ने कार्यविधि अनुरूप आज वितरण गरेका छौँ। त्यसै गरी यो उत्कृष्ट शिक्षक घोषणा गर्न पनि हामीले विभिन्न सूचकहरू बनाएर गरेका थियौँ। त्यसकारण सम्पूर्ण विद्यालयका आदरणीय गुरूवर्गलाई पनि मेहनत गरी यो शिक्षाको उज्यालो ज्योति छर्ने काममा लागिरहनु भएको छ, त्यसको लागि गाउँपालिका आभार प्रकट गर्न चाहन्छ। र शिक्षा राज्यको एकदमै महत्वपूर्ण कडी हो, मेरुदण्ड नै हो विकासको, र समाज विद्यालय एउटा मिनिएचर सोसाइटी मिनी समाज भएको हुनाले हामीले विकासको मूल पटाउने र भविष्य भोलिको भविष्य यही विद्यालयबाट हुने हुँदा राज्यको ध्यान यसमा छ। र मैले आज माननीयज्यूलाई एउटा हाम्रो सम्पूर्ण प्रहरीज्यूहरू सम्पूर्ण शिक्षक शिक्षाजीहरू तर्फबाट एउटा हार्दिक अनुरोध गर्न चाहन्छु। हामी शिक्षा ऐन 2028 अहिलेसम्म हामी शिक्षा सम्बन्धी सेवा प्रवाह गरिरहेका छौँ, त्यो निकै नै पुरानो भयो। अब पञ्चायत कालदेखि आजसम्म थुप्रै बदलावहरू आए, परिवर्तनहरू, शासकीय व्यवस्था बदलिए र अहिले हामी नयाँ रक्त संचार प्रवाह गरी अहिलेको शासन प्रणालीमा छौँ। र हामी हाम्रो जानकी वासीको तर्फबाट यहाँहरू माननीयज्यूले संसदमा हाम्रो आवाज बुलन्द गरिदिनुहुन्छ भन्ने अपेक्षा लिएको छु कि शिक्षा ऐनलाई नयाँ ढाँचामा नयाँ शासन शैली अनुरूप बनाउन यहाँको भूमिका अतुलनीय हुनेछ।
4: सामाजिक विकास समितिका संयोजक कमल महत्तले पुरस्कारले प्रोत्साहन र स्वच्छ प्रतिस्पर्धा हुने अपेक्षा गर्नुभयो।
5: नतिजामा आधारित अनुदान तथा पुरस्कार कार्यक्रमले विद्यार्थीहरू बीच स्वस्थ प्रतिस्पर्धा सृजना गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु। यसबाट शिक्षकहरू पनि थप जिम्मेवार, विद्यार्थीहरू थप मेहनती र विद्यालयहरू थप परिमाणमुखी बन्ने विश्वास लिएको छु।
4: वडा नम्बर 9 का वडा अध्यक्ष खकेन्द्र भण्डारीले प्रतिस्पर्धात्मक हुन आफैतिर औंला ठडाएर सुधार गर्न विद्यालयका सरकारवालालाई अनुरोध गर्नुभयो।
6: हामीले एक वर्षमा कति मेहनत गर्यौं त्यसको समीक्षा गर्दै त्यसलाई अंकमा पनि अझै अलि गर्किलो रूपमा मनन गर्दै आज प्रिस्क्रिप्ट हुँदै हुनुहुन्छ। त्यस भएको कारणले गर्दा यसको समीक्षा हुन आवश्यक छ। यसमा जुन जुन विद्यालयहरू पुरस्कृत हुँदै हुनुहुन्छ उहाँले के गर्दा पुरस्कृत हुनुभयो, जुन जुन विद्यालयहरू पुरस्कृत हुने अवसर पाउनु भएको छैन उहाँहरू किन पछाडि पर्नुभयो, यसको समीक्षा हुन आवश्यक छ। म यति भन्न चाहन्छु र यहाँ हामीले देख्यौं अगाडिपट्टि 1, 2, 3 अथवा फर्स्ट सेकेन्ड थर्डलाई पुरस्कृत हामीले गर्दै गएका छौं, तर हामी जो ड्यासमा छौ धेरै जनप्रतिनिधिहरू हामी फर्स्ट मात्र पुरस्कृत हुन्छौ। त्यस भएको कारणले गर्दा हाम्रो परीक्षा फरक खालको हुन्छ र यहाँहरू सबैलाई भन्न चाहन्छु, यहाँहरू सबै आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोस् र जो दत्तचित्त भएर विशेष गरी आफ्ना काम र कर्तव्यहरूलाई वफादारिताका साथ निभाउनु भएको छ त्यो वर्षभरि उत्कृष्ट नम्बर ल्याउनुको लागि आफ्नो विद्यालयलाई उत्कृष्ट बनाउनुको लागि काम गर्नुभएको छ, प्रयत्न गर्नुभएको छ, यहाँहरू फर्स्ट हुँदै हुनुहुन्छ। माले अथवा प्रमाण पत्रले तपाईँको पात्र भइरहनु भएको छ, मेहनत गर्न सक्नु भएको छैन, तर पछाडि परेका छन्। मैले भन्न खोजेको के हो भन्दा हामी प्रतिस्पर्धा गरौँ, प्रतिस्पर्धामा अग्रणी बनौ, अग्रणी बन्नुको लागि सबै मेहनत गरौँ। हामी भन्न चाहन्छु हामी अरूलाई मात्र यस्तो औला गर्छौँ, अरूतिर औलाहरू फर्किएको थाहा पाउँदैनौ, त्यसैले अरूतिर औला फर्काउनु भन्दा पनि आफ्नो काम कर्तव्य अधिकार प्रति प्रतिबद्ध भएर लाग्नुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु, हार्दिक अपील गर्न चाहन्छु।
4: अरुणोदय मावि खैरी फाटाका अध्यक्ष प्रेमराज भाटले अनुदान र पुरस्कारले सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने तर पुरस्कार जित्न विद्यार्थी पास गर्न नहुने बताउनुभयो।
7: उहाँहरूमा ऊर्जा थपियोस् ताकि यसको नेगेटिभ प्रभाव परेर हामीले 8 र 10 इक्जाम लगिरहेका छौँ बोर्ड इक्जाम भनेर विद्यार्थीको हेरेर उसलाई चाहिँ सघाउनुपर्छ भन्ने, त्यसैले गलत नियतका शिक्षकहरू जानुहुन्न। हजुरहरू नै जानकी गाउँपालिकाको भविष्य हो, तपाईँहरूको हातमा सम्पूर्ण बच्चा बच्चीको भविष्य भएका हुनाले सम्पूर्ण गुरुवर्ग जीवहरूमा एकदमै पोजिटिभ ऊर्जा आओस्।
4: गाउँपालिका अध्यक्ष गणेश चौधरीले पुरस्कृतको अध्यक्षतामा भएको जानकीमा बस्छौं भन्दा गर्व लाग्ने हुनुपर्ने बताउँदै पुरस्कार पाउनेले गर्व गर्नुपर्ने बताउनुभयो।
8: म यो मञ्चमा बसिरहँदा जसले जसले पुरस्कार पाउनु भने जुन जुन स्कुलले पाउनुभयो उहाँहरूलाई पक्कै पनि यो खालको गर्व महसुस भइरहला भन्ने अनुभूति भएको छ. किनभने जसले मेहनत गर्छ राम्रो गर्छ त्यसले पक्कै पुरस्कार पाउँछ भन्ने हो. र अहिले म जानकी गाउँपालिकाको अध्यक्ष छु. मलाई व्यक्तिगत हिसाबले म के सोध्छु भन्नुहुन्छ भने जानकी गाउँपालिकामा बस्ने जति पनि नागरिकहरू हुनुहुन्छ उहाँ कतै जानुभयो कहाँ बस्नुहुन्छ तपाईँको घर कहाँ हो भनेर सोध्यो भने म जानकी गाउँपालिकाको भन्यो भने महसुस गर्नुपर्छ भन्ने फिलिङ आउँछ. र त्यो महसुस गराउनका लागि तपाईँ हाम्रै मेहनत तपाईँ हाम्रै योगदान नै हो. र हिजोका दिनमा जानकी गाउँपालिकामा के कस्तो भएको थियो भन्ने कुरा यहाँ गर्न उचित पनि हुँदैन. र पछिल्लो समय तपाईँहरूलाई थाहा छ हाम्रो नेतृत्वमा जानकी गाउँपालिकामा टिम आइसकेपछि थुप्रै हामीले प्रयास गरिरहेछौँ. अघि पनि टिकाराम सरले कविता वादन गरिरहँदा उहाँले स्लोगनबाटै सुरु गर्नुभएको थियो र हामीले हाम्रो कार्यकाल हाम्रो पदभार ग्रहण गर्दा पनि त्यही स्लोगनबाटै सुरु गर्यौँ. पञ्चवर्षीय योजना क्रिएटिभ प्लान बनाउँदा यो स्लोगन हामीले क्रिएट गर्यौँ र त्यो स्लोगनकै आधारमा हामीले थुप्रै यस्ता कार्यक्रमहरू गर्दै आएका छौँ. त्यही भएर यो खालको कार्यक्रम गर्दै गर्दा तपाईँलाई कस्तो भइरहेछ थाहा छैन. तर एउटा कुरा मात्रै मलाई के भइरहेछ भने तपाईँले जे गर्नुहोस् जस्तो सुकै गर्नुहोस् तपाईँको कामले तपाईँको व्यवहार देखाउँछ भन्ने हो. त्यही भएर अङ्ग्रेजीमा भन्छ वर्क स्पिक्स लाउडर देन वर्ड्स भन्ने. तपाईँले धेरै अब भाषण गर्नुपर्ने मैले यो गरेँ त्यो गर्ने म यसो गर्दैछु भनिराख्नुपर्ने जरुरी देख्दिनँ म. तपाईँले के गरिराख्नु भएको छ भन्ने कुरा चाहिँ तपाईँ हामीले के गरिरहेछौँ भन्ने कुरा चाहिँ तपाईँ हाम्रो कामले देखिन्छ. र सबै मिलेर जानकी गाउँपालिकालाई राम्रो बनाऊ शैक्षिक क्षेत्रलाई राम्रो बनाऊ भन्दै तपाईँहरूको जुन खालको धेरै त मेहनत जानकी गाउँपालिकाका लागि छ यसमा सबैको हात इमालो हुनेछ.
0: कार्यक्रममा पालो अब जनावसको जानकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण गरेको छ. आजको जनावसमा उत्कृष्ट हुने विद्यालयका शिक्षकहरूलाई उत्कृष्ट हुन के गर्नुभयो भनी सोधेका छौ.
9: हामीले शुरूदेखि नै विद्यालयमा बनाउनु पर्ने सम्पूर्ण योजनाहरू ती योजनाहरू विद्यालयको कार्यकक्षबाट विद्यार्थीको कक्षासम्म कार्यान्वयन गर्ने जुन चरणहरू छन् ती सबै चरणहरूलाई सकेसम्म चाहिँ अपनाउने कोसिस गरेका थियौँ. पाठ योजना लगायतका कुराहरूमा सरहरूले ध्यान दिनुभएको थियो. प्राय विद्यार्थीहरूलाई अतिरिक्त कुराहरू पनि दिने कोसिस गरेका थियौँ. कक्षा बाहेकका अतिरिक्त समयमा पनि हामीले अभ्यासहरूलाई जोड दिएका थियौँ. विद्यार्थीको जुन विषयको उत्तीर्ण प्रतिशत कम छ ती विषयलाई हामीले अतिरिक्त अभ्यासमा जोडेका थियौँ र विद्यार्थीलाई अतिरिक्त समयमा भए पनि ल्याएर विद्यालयमा अभ्यास गरायौँ. शिक्षक साथीहरूले धेरै मेहनत गर्नुभयो. त्यसको नतिजामा उत्कृष्ट हुन सफल भयो. चालु वर्षको लागि पनि हामीले निरन्तरता पहिलेको प्रयासलाई निरन्तरता दिने र यसलाई थप अझै सशक्त बनाउनका लागि जो अलिक कम इच्छा भएका कम उपस्थित हुने विद्यार्थी र अतिरिक्त कक्षामा पनि कम आउने विद्यार्थीहरूलाई पनि कसरी समेट्ने भनेर अभिभावकहरूसित हामीले निरन्तर सम्पर्कमा रहनेर तिनलाई पनि थप जोडेर अझै राम्रो गर्ने कोसिस गर्दैछौँ.
10: सबभन्दा पहिला सबै शिक्षकहरूको मेहनत चाहिन्छ. उसरी हाम्रो विद्यालय फर्स्ट नै हो. अलिकति विद्यार्थी संख्या जो शिक्षकहरू बनाइएका छन् शिक्षकको आधारमा हामी अब दोस्रोमा हुनु पर्यो. उसरी पर्सेन्टको हिसाबले हाम्रो लगभग 47% पुगेको थियो. अरू विद्यालयको 20-25% बढी छैन. मेहनत भनेको अब विद्यार्थी बढाउनु पर्ने देखिएको छ. विद्यार्थी अझ बढायो भने हाम्रो पर्खिने हुने चान्स छ. यो पालिको ब्याज पनि राम्रो थियो भन्ने लागेको छ. अन्य एक्टिभिटी भन्दा पनि पढाइमा स्कुलमै बढी पढाउन लाग्यो भने स्कुलमा सबै शिक्षकले कोचिङ जस्तो गराएर टाइम पुरै पढाइदियो भने पुरा समयमा कोर्स सक्ने र मोडल क्वेसनलाई बढी फोकस गर्यो भने सम्भावित क्वेसन जो हुन्छ त्यसलाई नै उनीहरूलाई गर्न लगाउने कक्षा कोठामा नै गर्न लगाउने सिधै व्हाइट बोर्डको बढी प्रयोग गरेर उनीहरूलाई नै शिक्षकले गर्नुभन्दा पनि विद्यार्थीले गर्न लगाइदियो भने बढी सफल हुने मैले अनुभव गरेँ.
11: म वासुदेव पन्त प्रधान अध्यापक श्री भ्रुकुटी माध्यमिक विद्यालय जनकृन सुवर्णपुर. विद्यार्थीहरूको नतिजा ल्याउनको लागि चाहिँ सबैभन्दा पहिला हामीले सम्पूर्ण विषयगत शिक्षकहरूले आफ्नो विषयको वार्षिक कार्य योजना बनाएर त्यसको आधारमा ससना नोटहरू लेसन प्लान पुरै नबनाए पनि ससना नोटहरू बनाएर त्यहाँ कक्षा कोठामा जाने गर्दै गरेका थियौं र प्रत्येक एकाईको अन्तिममा एकाई टेस्ट लिने अनि मन्थली टेस्ट लिने यी नियमित प्रक्रियाहरू हामीले वैशाखदेखि आगुनसम्म गरेका थियौं भने अनि एकाई परीक्षाहरूको विश्लेषण त्रैमासिक परीक्षाहरूको विश्लेषण गरेर चाहिँ विद्यार्थीहरूलाई त्यो नतिजाको बारेमा पनि जानकारी गराउने हामीले गरेका थियौं. यसै गरी हामीले कार्तिकदेखि नै अतिरिक्त कक्षाहरू सञ्चालन गर्छौं. कार्तिकदेखि 5 महिनाको अंग्रेजी गणित विज्ञान 3 वटालाई चाहिँ विशेष गरेर गर्छौं भने अनि फागुन माघदेखि चाहिँ सबै विषयहरूलाई 10-10 दिन 15-15 दिन बाँकी विषयहरू जस्तो नेपाली सामाजिक अनि हजुरको ऐच्छिक प्रथम ऐच्छिक द्वितीयका विषयहरूलाई पनि 15-15 दिनसम्म यसरी बाँडेर ती विषयहरूमा पनि हामीले सहजीकरण गर्दै गरेका छौँ. फलस्वरूप हामीले चाहिँ यो शैक्षिक सत्र 2081 कक्षा 8 द्वितीय स्थान र कक्षा 10 पनि द्वितीय स्थान नै हो. तर अब त्यो मूल्याङ्कन गर्दाखेरि 12 नम्बर आयो. हाम्रो विद्यालय पछि स्थापना भएको हुनाले हामी तेस्रोमा पुग्न गयो.
0: हवस् त आजलै कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै सहकर्मी रत्नापुर मगरसँगै म गीता पनि विदा हुन्छु। नमस्कार।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपुकमैया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलू भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824-6125-95, 9825-6076 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसी

0: মেল ওসিএমসি টিকাপুর এট দ্য রেট জিমেল ডট কম।
1: ए रोक रोक रोक
2: के भयो किन कराएको यस्तो
1: दाइ यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
3: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एन्सेल एप मगाइ लिनुहोस् एन्सेल नेपालकै लागि
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: घर कहिया सिर्जै बो? पाछा से शुरू करल मने घर सिर्जा सेकल?
2: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू। मिलबो मिलबो नी करत, का कहना हो का?
1: मिस्तरान बर्जन हो का ना घर हेरो ना, अट्टा सुगुर बनेला बाट। आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना, वट्र फे पटानी हुई कि गुंगवा बुरो हो ना, कबू कहूँ रा घूम जाए ता था पाए।
3: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
2: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली। प्रोप्राइटर मोहन राज भाट। मोबाइल नंबर 9848543426।
4: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
3: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
4: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
3: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
4: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
3: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9860477।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको कुष्ठ र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9046777417।
3: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाइ र सम्बन्धित वडा कार्यालय।
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
5: यही असार 20 गते तेस्रो शनिबारको दिन
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825373772।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824-61-25-95 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
2: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
1: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
2: भर्ना हुने विषयहरू:
1: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
2: नेत्र विज्ञान ओए।
1: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
2: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू:
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू: स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: ए रुक रुक रुक,
5: के भयो, किन कराएको यस्तो?
4: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
8: दलित के हो?
9: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
8: के दलित मानव होइन र?
10: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
11: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
8: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू।
10: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला, साताको सोमबार राति 8:05 बजे।

0: सिद्धापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: नरेश साहब, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
3: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
2: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
4: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
2: नआतिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
3: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
2: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
5: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइ राख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भोपुकमिया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98241695 98 25 60 73 96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
4: के तपाईलाई थाहा भयो?
5: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
4: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कार्यवाही हुन्छ।
5: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
4: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
5: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
4: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
5: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
6: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शक्ति संरचनमा मेला महोत्सव सघैना बोटेलोबाटी कार्यक्रम रेडियो कर्मी बिन्तीराम महतो अधिवक्ता नाथुराम महतो मालामती राणा लगायत बोल्न रही कार्यक्रममा कलाकार नवराज श्रीमाल कला ओ संस्कृति संरक्षण के लक्षकको क्षेत्रमा से प्रयास हो सहयोग विपना बोटिलोबाट कार्यक्रममा थारू कल्याणकारी सभाकी केन्द्रीय सदस्य फोनीराम चौधरी थारू संस्कृति संरक्षणमा महोत्सव के योगदान दिला बोटिलोबाट विश्व योग दिवसमा टीकापुरमा विविध कार्यक्रम आयोजना हुलबा योग दिवसके अवसरमा राष्ट्रिय योग अनुसन्धान केन्द्र टीकापुर पतञ्जलि योग समिति टीकापुर विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज टीकापुरमा कार्यक्रम कलबाट 12 अन्तर्राष्ट्रिय योग दिवसके अवसरमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज टीकापुरकै आयोजनामा समेत योग दिवस मनाइनबाट योग गुरू दीर्घराज गिरीकी अध्यक्षता महिला कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर 1 वडा अध्यक्ष मोहन विकल है कार्यक्रममा आरएमई स्कूलकै प्रिन्सिपल तेजराम राज खनाल ब्रह्मकुमारीकै सीता तिमुलसेन अधिवक्ता नाथुराम महतो न्यू लाइट एजुकेशन होमकै प्रिन्सिपल जयकृष्ण तिमुलसेना एभरेस्ट बोर्डिङ स्कूलकै प्रिन्सिपल चक्र तिमुलसेना थारू टेलिभिजनकै प्रमुख पोषण चौधरी नारायण चौधरी पतञ्जलि योग समिति के लम्की काय लोकराज जैसी व्यापारी तथा समाजसेवी हेमराज गिरी लगायत बोल रहे रमित बोहरा स्वागत करला कार्यक्रम संचालन बुद्धि बहादुर शाह करला रहे समिति के अध्यक्ष छविलाल जैसी की अध्यक्षता महिला कार्यक्रम प्रमुख अतिथि सदस्य तारा खरेल बोल रहे कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर 7 के वडा अध्यक्ष यज्ञ प्रसाद निवार्ने रही कार्यक्रममा 22 जना सहयोग शिक्षक प्रमाण पत्र व परिचय पत्र वितरण कलाबाट 27 जना ध्येयसी नियोग आसन व वक्तृत्व प्रतियोगिताकी विजयी पुरस्कार प्रमाण पत्र वितरण कलबाट तनहुकी छुट्टा छुट्टै स्थानमा हुलक सड़क दुर्घटना पर्के 1 जनाकी मृत्यु हुलबा 2 जना घाइते हुलबाट बन्दीपुर गाउँपालिकामा हुलक टिफर दुर्घटनामा पर्के तनहुकी ब्यास नगरपालिका 4 निवासी 36 वर्षीय चालक चुनु श्रेष्ठकी मृत्यु हुलक प्रहरी जनिलाबा जिल्ला प्रहरी कार्यालय तनहुकी सूचना अधिकारी प्रहरी न्याय परीक्षक दरिका प्रसाद श्रेष्ठकी अनुसार तनहुकी भित्री सड़क खण्ड अन्तर्गत बन्दीपुर गाउँपालिका 4 गुम्बा स्थित सड़कमा G1K5466 नम्बरकै टिफर नियन्त्रित गुमाकै दुर्घटना हुल रह दुर्घटनामा पर्के गम्भीर घाइते हुलक चालक श्रेष्ठ हँ तत्काल उपचारका लागि पोखरा पठाइलक उपचारकै क्रममा आइतबार सन्झ 7:50 बजे चिकित्सकले मृत घोषणा गर्न रहे ओस्तकरकी पृथ्वीराज मार्गकी पोखरा लुम्बिनी सड़क खण्डमा हुलक अरसवारी दुर्घटनामा 2 जना घाइते हुलबाट खुट दुर्घटनामा घाइते हुलक 2 मध्ये 1 के अवस्था मध्यम र 1 जना के अवस्था सामान्य रहेर उहाँकै उपचार हुटिरहल पर्नाउ घिमिरे जानकारी दिलबाट खोज खबरमा एक विश्राम विश्राम पासा फेरि विश्वतिर विश्राम हुँदै रेडियो टीकापुर एफएम
1: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टीकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्का।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: ए रोक रोक रोक,
8: के भयो, किन कराएको यस्तो?
7: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
9: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र? हो नि, एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
10: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एन्सेल एपमा गइलिनुहोस्। एन्सेल नेपालकै लागि।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरुपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
4: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
3: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
4: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो है।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ए भन्देखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 48673 र 98 1468 0204।

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पन भएन, जाऊ भने भुवाको मंगलसूत्र पन भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcTikapur@gmail.com।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भूपु कमिया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824625595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: शिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ए रुक रुक रुक
2: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
3: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
1: हो र हो नि एनसेल मा अब मात्र 799 मै सबै अनलिमिटेड
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मा गइ लिनुहोस् एनसेल नेपालकै लागि।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
4: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
5: सतर्क रहौ, ठगीबाट बचौ।
4: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: राजाजी के दिलवा टूट जाई, तोहर राजाजी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
0: सकि नै लाग्यो आमा लिपपोत गरेर।
1: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो हेर, यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
2: हो,
0: पुरिदिनु पर्यो।
3: ओया, आमा लौ न, मलाई सर्पले पो टोक्यो।
1: लौ न, खै खै कहाँ टोक्यो छोरी?
3: यहाँ दाहिने हातमा टोक्यो आमा।
1: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
4: के भयो काकी?
1: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने।
4: नातिनु काकी, अनि मुस्कान नातिको नै शान्त भएर बस है। बरु काकी मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
4: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा वरपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पो निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु।
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
4: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
4: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्वतंशको उपचार गरिदो रहेछ। हो, त्यही लाउनु पर्यो मुस्कानलाई।
1: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसक्यो।
4: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
6: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी छानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ।

0: सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
2: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरोला रोड टिकापुर कैलाली

0: यदि तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया डन्डीफोर चिरा परेको कुष्ठ र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र कुष्ठ दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ
1: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क फोन नम्बर 9860071024 र 9846774417
2: लुबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ
3: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
2: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
2: नरम मुलायम सुतीको कपडा लगाउने
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
2: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
1: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
4: बालक हराएको सूचना टिकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो उचाइ करिब 4 फिट दुवै कानमा सुन लगाएको हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: महाकालीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए,
0: अनलाइन फारम भर्ने मिति

0: पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ? टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
4: समसामयिक विषयमा छलफल,
5: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधार नतिर चाहिँ प्रयत्न गर्नुहोला।
6: स्थानीय विषयमा बहस,
7: खोले जाने सडकको लागि पनि स्तर उन्नतिका लागि पनि यहाँले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा लिएका छौँ।
4: कार्यक्रम आजको चर्चा,
8: पुरुषले 5 बजे छुट्टी माग्ने, 500 रुपियाँ लिने, हामीलाई पनि त एउटा मार्का पर्यो। हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो, लिखाउने हो?
4: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएमबाट सुन्न नभुल्नुहोला। कार्यक्रम आजको चर्चा।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ।
4: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
5: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भूपू कमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
6: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।
10: ए रुक रुक रुक,
11: के भयो, किन कराएको यस्तो?
10: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
12: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
10: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
13: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। नेपाल फेरि पनि सम्पत्ति शुद्धिकरणको खैरो सूचीमा कायमै। कैलालीमा बालिकालाई जबरजस्ती करनी गरेको अभियोगमा एकजना पक्राउ। धनगढ़ी अत्तरिया छ लेनको सड़कमा हाइस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु। र विश्वकप फुटबल साउदी अरेबियामाथि स्पेनको जीत। अब मध्याह्न खबर विस्तारमा। फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्सको बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरणको खैरो सूचीमा निरन्तरता दिएको छ। यसअघि सन् 2008 खैरो सूचीमा परेको नेपाल सन् 2014 मात्र सो सूचीबाट बाहिर निस्कन सफल भएको थियो। खैरो सूचीबाट बाहिर निस्किन नेपाललाई कानून कार्यान्वयन, वित्तीय अनुगमन प्रणाली र जोखिमयुक्त क्षेत्र निर्धारण लगायतका क्षेत्रमा सुधार गर्न सुझाव दिइएको छ। नेपाल सम्पत्ति शुद्धिकरणको खैरो सूचीबाट बाहिर निस्कन फेरि पनि असफल भएको छ। फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स एफटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमा निरन्तरता दिएको छ। एफएटीएम सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा लगानी रोक्न संसारभरका मुलुकहरूले खड़ा गरेको अन्तर सरकारी निकाय हो। यसले सम्पत्ति शुद्धिकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याकलिस्ट तथा ग्रे लिस्टमा राख्दै आएको छ। एफटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारिता सम्बन्धी 11 सूचक तथा प्राविधिक तर्फ 40 सूचकमा मूल्याङ्कन गर्ने गर्छ। यसअघि सन् 2008 नेपाल यस्तै जोखिमपूर्ण सूची ग्रे लिस्टमा परेको थियो। सन् 2014 मात्र नेपाल त्यो सूचीबाट स्तर उन्नति भएको थियो। सन् 2012 नेपाल झण्डै ब्ल्याकलिस्टमा परेको थियो। त्यसबेला अन्तर्राष्ट्रिय मुद्रा

0: सिन्हा अधिवक्ता नाथुराम महतो न्यूलाइट एजुकेशन होम का प्रिंसिपल जयकृष्ण तिमिल सिन्हा एभरेस्ट बोर्डिंग स्कूल का प्रिंसिपल चक्र तिमिल सिन्हा थारू टेलीविजन का प्रमुख पोषण चौधरी नारायण चौधरी पतंजलि योग समिति लम्की का लोकराज जयसी व्यापारी तथा समावेशी हेमराज गिरी लगायतले बोल्नु भएको थियो। रमित बोहराले स्वागत गर्नुभएको कार्यक्रममा संचालन बुद्धि बहादुर शाहले गर्नुभएको थियो। पतंजलि योग नगर समिति टीकापुरको आयोजनामा यो योग दिवस मनाइएको छ। समितिका अध्यक्ष छविलाल जयसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सदस्य तारा खरेल रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर 7 का वडा अध्यक्ष यज्ञ प्रसाद निउपाने रहनु भएको थियो। कार्यक्रममा 22 जना सहयोग शिक्षकलाई प्रमाणपत्र र परिचय पत्र वितरण गरिएको छ। 27 जनालाई विभिन्न योग आसन र वक्तित्व कला प्रतियोगिताका विजयीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ। धनगढ़ी अतरिया छलयान सड़कमा हाइस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। धनगढ़ी उपमहानगरपालिका 13 एयरपोर्ट चोक स्थित धनगढ़ी अतरिया सड़क खण्डमा सुदूरपश्चिम प्रदेश 2001J0693 नम्बरको हाइस र M1P524 नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किन जाँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका 5 गेटा बस्ने 65 वर्षीय चेतराज भट्टको मृत्यु भएको हो। भट्ट गम्भीर घाइते भएपछि उपचारको लागि माया मेट्रो अस्पताल धनगढ़ी लगिएकोमा उनको आइतबार बेलुका उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हाइस चालक डोटीको शिखर नगरपालिका 10 बस्ने 26 वर्षीय टेक बहादुर धामीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ। मध्याह खबरमा कैलालीमा बालिकालाई जबरजस्ती करनी गरेको अभियोगमा एकजना पक्राउ लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
3: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध,
4: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
3: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
0: अब बाँकी खबर। कैलालीमा बालिकालाई जबरजस्ती करनी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। 16 वर्षीय बालिकालाई जबरजस्ती करनी गरेको अभियोगमा जिल्ला कैलालीको जोशीपुर गाउँपालिका 1 राजीपुर बस्ने 26 वर्षीय मिलन साउदलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। साउदले ती बालिकालाई जबरजस्ती करनी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी सडकपुर कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। भीमदत्त नगरपालिका 18 कटान स्थित लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्यूरो

0: कार्यालय महेन्द्र नगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरा मन्दिर टोल बस्ने भीमदत्त नगरपालिका 18 की वडा सदस्य रूपा जैरूलाई आइतबार विभिन्न किसिमका इन्जेक्सन सहित पक्राउ गरेको हो। जैरूलाई खानतलासी गर्दा उनले आफ्नो दाहिने कोखीमुनि कालो प्लास्टिकको पोकामा लुकाइराखेको प्रोमेथोजिन हाइड्रोक्लोराइड इन्जेक्सन 15 एम्पुल र बुप्रेनोफिन हाइड्रोक्लोराइड इन्जेक्सन 15 एम्पुल गरी 30 एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए। जानकी गाउँपालिका वडा नम्बर 9 स्थित अमरावती सामुदायिक वन विक्रम सम्वत 2055 सालमा स्थापना भएको हो। वनमा जानकी 8 र 9 का 1400 उपभोक्ता छन्। सामुदायिक वनले उपभोक्तालाई घाँस दाउरा काठ समेत उपलब्ध गराउँदै आएको छ। वन समितिले उपभोक्ताको शैक्षिक विकास र सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको छ। अमरावती सामुदायिक वनले वन पैदावार काठ दाउरा बिक्री वितरणसँगै सामाजिक कामको क्षेत्रमा पनि थुप्रै काम गरिरहेको छ। वनले उपभोक्ताको जीवन सहजताका लागि आवश्यकताका आधारमा लगाउने गरेको छ। सामुदायिक वनले ग्रामीण विद्युतलाई ट्रान्समिटर कम्प्युटर प्रिन्टर खरिद जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण लगायतका काम गरेको छ। यसका साथै विपन्न उपभोक्तालाई आर्थिक सहयोग अति विपन्न परिवारलाई लत्ता कपड़ा फर्निचर पनि सहयोग गर्ने गरेको वनका अध्यक्ष जमान सिंह साउदले बताउनुभयो। सामुदायिक वनले ट्रान्समिटर खरिदका लागि सहयोग गरेपछि ग्रामीण विद्युत विस्तारमा सजिलो भएको छ। सामुदायिक वनको सहयोगले उपभोक्ता समेत खुशी भएका सूर्योदय ग्रामीण विद्युत सहकारीका व्यवस्थापक विष्णुनाथ देवकोटा बताउनुहुन्छ। अमरावती ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद अधिकारी पनि सामुदायिक वनले कम्प्युटर प्रिन्टर खरिदका लागि सामुदायिक वनले सहयोग गरेपछि उपभोक्तालाई सेवा प्रभावमा सहयोग पुगेको बताउनुभयो। सामुदायिक वनले वन पैदावार वितरणसँगै सामाजिक विकासका क्षेत्रमा काम गर्न थालेको सामुदायिक वनले उपभोक्ताको आयस्तर सुधार र जीवन सहजताका लागि गरिरहेका कार्य राम्रा रहेका र आगामी दिनमा उपभोक्तालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उपभोक्ताहरू बताउँछन्। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
2: नरम मुलायम सुतीको कपडा लगाउने।
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
2: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
4: टीकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: अब पुनः बाँकी खबर। राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिब 5000 किसानहरू गेरुवा गाउँपालिका 1 जनकनगर स्थित कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन्। असारको पहिलो सातासम्म पनि पानी नपर्दा रोपाईका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी ल्याएका हुन्। ओखरिया इन्टेकबाट 10,000 हेक्टर क्षेत्रफलमा सिंचाई हुने गर्दछ। खडेरीले गर्दा खेतमा पानी नपुगेपछि किसानहरू ट्राक्टरमा झाला पाता र काठ दाउरा लिएर नदीमा पुगेका थिए। इन्टेक नजिक रहेको कर्णालीको नालो स्थानीय स्रोत साधनले थुनेर ओखरिया इन्टेकतर्फ पानी ल्याएका छन्। धान रोप्ने सिजनमा हरेक वर्ष किसानले नदीमा अस्थायी बाँध बाँधेर खेतमा पानी पुर्याउने गरेका छन्। राजापुर सिंचाई आयोजनाले निर्माण गरेको राजापुर सिंचाई प्रणाली अन्तर्गतको संयुक्त बाढ़ीकुलो सिंचाई प्रणाली अन्तर्गत 12 मौजा रहेका छन्। राजापुर सिंचाई प्रणाली व्यवस्थित रूपमा निर्माण नहुँदा हरेक वर्ष जोखिम मोलेर किसानहरू नदीमा बाँध बाँध्न जानुपर्ने बाध्यता रहेको छ। पानीको मुहानदेखि टाढा बुढ़ीकुलाको इन्टेक रहेको हुँदा पानी बुढ़ीकुलासम्म ल्याउन जानुपर्ने बाध्यता रहेको कोला जल उपभोक्ता संस्थाका अध्यक्ष धनबहादुर शाहीले बताउनुभयो। अरू स्थानमा स्थायी रूपमा मुहान बने पनि पुरानो सिंचाई प्रणालीमा स्थायी मुहान नहुँदा हरेक वर्ष जोखिमपूर्ण रूपमा नदीमा पस्नु परेको बताउनुभयो। राजापुर क्षेत्र अन्नको भण्डार भए पनि सिंचाईका लागि स्थायी मुहान नबनाउँदा किसानले दुःख पाएका छन्। अब खेल समाचार। फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 अन्तर्गत समूह एचको आज भएको खेलमा स्पेनले साउदी अरेबियामाथि जीत निकालेको छ। एटलान्टा स्टेडियममा भर्खरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 गोल अन्तर्गतको जीत निकालेको हो। स्पेनले खेलको पहिलो हाफमा 3 गोल गर्यो भने खेलको दोस्रो हाफमा 1 गोल उपहार पायो। खेलको 10 मिनटमा स्पेनका जमिन एमलालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको 21 मिनटमा मिकेल आयो जाब्रलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसको 3 मिनटमा उनी मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए। खेलको 49 मिनटमा साउदीका खेलाड़ी हसन अल्ताफ बक्तीले स्पेनका लागि आत्मघाती गोल गरे। त्यसपछि खेलमा दुवै टोलीबाट गोल हुन सकेन र अनन्त स्पेनले साउदी अरेबियामाथि 4-0 गोलको जीत निकाल्यो। जीतसँगै स्पेन दुई खेलबाट 4 अंक जोड्दै समूह एचको शीर्ष स्थानमा उक्लिएको छ। स्पेनले विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना मजबूत बनाएको छ। यसै समूहमा रहेका रुग्वे साउदी अरेबिया र केप भर्देको समान 1-1 अंक रहेको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाल फेरि पनि सम्पत्ति शुद्धिकरणको खैरो सूचीमा कायमै। कैलालीमा बाल बालिकालाई जबरजस्ती करनी गरेको अभियोगमा एकजना पक्राउ। धनगढ़ी अत्तरिया 6-लेन सड़कमा हाइस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु र विश्वकप फुटबल साउदी अरेबियामाथि स्पेनको जीत। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 र 20 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824-6125, 9825-6076 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
7: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियाट एपोलो भी रबर ब्रांड को मोटरसाइकल ट्रैक्टर बस ट्रक टिफर जेसीबी में लगने संपूर्ण साइज का टायर सुपथ मूल्य में पाइन
11: संजय ट्रेड एंड सप्लायर्स जमराफारी टीकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
12: संपर्क नंबर 091560470 र मोबाइल नंबर 9848558।
13: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
14: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
13: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
14: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
13: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
14: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
15: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगइजन पन भएन, जाउँ भने भयाको मंगल सूत्र बन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, होट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर के हरि सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
8: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो, यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या, यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: घरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज का कना हो बाबा के ओस्ट बाटी गतिलो ठाव से झोला आनला से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिपठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लंग वो तो कहाँ टीकापुर मरलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरास गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी एक आनल झोला दस कटरास बाटी ये बुरहक ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रत गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-2373
3: आई हो बड्डो घर कहिया सिर जेबो पाछ से शुरू करल मने घर सिजार सेकल
4: अरे का करूरी बुढ़िया कठुआ खोजत खोजत परेशान हो गिल बाटू मिलबो नहीं करत का कहीं ना हो का
3: मिस्तरान बर्जन हो का घर हेरो ना पट्टा सुगुर बने लाट अल्मोनियम के मुआ का द्वार लगा कर टूफे ओस्ट बनी हो ना ओट्ट फे पटानी हुई कि गुंगुआ बुरो हो ना कबू कहूँ घूम जाए तो था पाए
5: UPVC ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
4: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोपराइटर मोहन राज भाट मोबाइल नंबर 98-48-51-43-26
6: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध
7: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075 बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056 स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज होटल कारखाना गिट्टी बालुवा घरेलु कामदार गाडीमा सहचालक आदिमा नलगाउन 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन धूम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ
6: अध्यक्ष गणेश चौधरी बालमैत्री स्थानीय शासन गाउँपालिका समिति
8: बालक हराएको सूचना टीकापुर नगरपालिका वार्ड नम्बर 1 भोपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो उचाई करिब 4 फिट दुवै कानमा सुन लगाएको हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98-24-61-25-95 98-25-60-73-96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ
9: ए रोक रोक रोक के भयो किन कराएको यस्तो
10: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
11: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र
10: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
12: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
13: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
14: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
13: शिखर इन्सुरेन्सको सहकार्यमा
14: अस्पताल खर्च सहाराले गर्छ।
13: ई सेवा सबै सधैँ सँगै।
15: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
16: यही असार 20 गते तेस्रो शनिबारको दिन
17: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
15: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
17: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
16: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
18: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
19: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
18: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
20: के तपाईलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
21: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588 08।
22: एसईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
23: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
22: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
23: भर्ना हुने विषयहरू
22: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
23: नेत्र विज्ञान ओए।
22: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
23: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन नम्बर 0969900044, 9857880044 र 9762833921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
24: हजुर, लम्बा व्यापार विश्राम के पास फेन्स स्वागत करती लब लब कार्यक्रम के निर्धारित समय डगर काटे लागल तमारा विदा मांगने बेला होगी। ओमारे जहां हुई भी स्वस्थ हुई भी व्यस्त हुई भी जहां रले से अपन स्वास्थ्य ख्याल करती काम करती, बरखा के समय बा काम के समय बा ई बेला में स्वास्थ्य ख्याल करती, अपन शरीर ख्याल करती काम करती करना जानकारी करती। अंतिम में रमाइलो गीत छोड़ी टेक में बैठ के साथ बाबू रत्नापुर में गए धन्यवाद देती मैं मिशन आ गया चाहम। राम राम, जय देव जय गुरु बाबा, शुभ दिन। अब केवल सुबह रहे रेडियो टीकापुर FM सुनते कर भी।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
2: यही असार 13 गते दोस्रो शनिबारका दिन।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
1: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
2: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
1: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
1: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
2: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
4: यही असार 13 गते दोस्रो शनिबारका दिन
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
5: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली,
8: सम्पर्क मोबाइल नम्बर 98017-10672।
9: स्वास्थ्यका लागि पानी

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: आई हो बड्डो, घर कहिया सिज्जैबो? पाछसे शुरू करल मने घर सिज्जा सेकल?
3: अरे का करुरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गेल बाटू। मिलबो मिलबो नि करत का कैना हो का?
2: मिस्तरान बर्जन उकन घर हेरो न, पट्टा सुगुर बनैल बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न, ओट्टफे पटानी हुइन कि गुंगुआ बुढो हो न, कबू कहुरा घुम जाए त थाहा पाए।
4: यूपीभीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
3: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848 5143 26।
5: अबुई सर्पो मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
6: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
5: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
6: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
7: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो।
1: के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई?
0: हेर्नु न साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ खानै सक्दैन।
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली।
4: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलू भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
5: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
6: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
5: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
6: भर्ना हुने विषयहरू:
5: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
6: नेत्र विज्ञान ओए।
5: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1000 मात्र।
6: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59044, 9587-80044 र 9762-33921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुरसै जनहितमै जारी सन्देश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भोपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587-80044 र 97642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भर खुल्याएको वेबसाइटको URL चेक गरौ।
3: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
4: सतर्क रहौ, ठगीबाट बचौ।
3: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
6: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
7: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98 49 85 18 08।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खाना समय प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाइनिजो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली।
7: ए रुक रुक रुक,
8: के भयो, किन कराएको यस्तो?
7: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
9: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
10: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
11: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
12: यो ओसीएमसी भनेको के आयो फेरि?
13: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
12: ओसीएमसीले के सहयोग गर्छ त?
13: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
14: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
15: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भूपू कमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825703396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
16: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा जानकी गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिकाको बजेट वक्तव्य सम्बन्धीको जानकारी, जानकी गाउँपालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण सम्बन्धीको जानकारी र जनआवाज प्रस्तुत गर्नेछौ। जानकी गाउँपालिकाको गाउँसभा 18 अधिवेशन सम्पन्न भएको छ। पालिकाले सभामा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गरेको छ। पालिकाले भौतिक पूर्वाधार, सुशासन, खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा बजेट विनियोजन गरेको छ। बजेट प्रस्तुत गर्दै पालिकाका उपाध्यक्ष लालमती कठरिया,
1: आर्थिक वर्ष 2083-84 कुल बजेट विनियोजन रू 1,12,25,64,000 मध्य चालु खर्च तर्फ रू 46,24,41,000 कुल विनियोजित बजेटको 41.20% पुँजीगत खर्च तर्फ रू 66,01,23,000 कुल विनियोजित बजेटको 58.80% हुने अनुमान गरेकी छ। 2083-84 बजेट विनियोजन गाउँपालिका तर्फ रू 34,90,75,000 विनियोजन गरेकी छौ, जसमध्ये चालु खर्चतर्फ रू 19,71,50,000, पुँजीगत खर्चतर्फ रू 15,19,25,000 रहेको छ। विषयगत शाखातर्फ रू 63,95,000 विनियोजन गरेकी छौ, वडातर्फ रू 3,15,00,000 विनियोजन गरेकी छौ। संघीय सरकार र प्रदेश सरकार सशक्त अनुदान तर्फका कार्यक्रमहरूमा रू 63,76,00,000 रहेको छ। संघीय सरकार र प्रदेश सरकार विशेष अनुदान तर्फका कार्यक्रमहरूमा रू 1,52,50,000 रहेको छ। संघीय सरकार र प्रदेश सरकार सम्पूर्ण अनुदान तर्फका कार्यक्रम रू 1,46,15,000 रहेको छ। अब म आगामी आर्थिक वर्ष 2083-84 प्रमुख विषय क्षेत्रगत कार्यक्रमहरू तथा व्यय अनुमानको विवरण पेश गर्न अनुमति चाहन्छु। आगामी आर्थिक वर्ष 2083-84 प्रमुख विषय क्षेत्रगत कार्यक्रमहरू तथा व्यय अनुमान, आर्थिक विकास क्षेत्र, उत्पादनमा आधारित प्रोत्साहन अनुदानको प्रबन्धन मिलाउन तेलहन बालीको उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि रू 5,00,000 विनियोजन गरेकी छौ। पालिकामा कृषि उत्पादन मार्फत खाद्यान्न आपूर्ति व्यवस्थापन गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउन मसिन तथा धान तथा प्रबन्धनका लागि रू 10,00,000, केरा पकेट विकास कार्यक्रमका लागि रू 8,00,000 विनियोजन गरेकी छौ। सम्बन्धित छादा पशु चौपाय व्यवस्थापनका लागि सरकारवालासँग समन्वय तथा सहकार्य गरी बास स्थान, औषधि उपचार, खोप आहार तथा खानेपानीको उचित व्यवस्था कार्यका लागि रू 5,00,000 विनियोजन गरेकी छौ। रोग लागे पश्चात उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि व्यापक रूपमा खोप कार्यक्रमलाई निरन्तरता दिनुका साथै सामुदायिक छादा तथा घर पालुवा कुकुरहरूलाई रेबिज वृद्धको खोप कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेकी छौ तथा पशुमा लाग्ने घातक रोग नियन्त्रण गर्न औषधि खरिद तथा वितरणका लागि रू 2,75,000 विनियोजन गरेकी छ। सहकारी विकास एवं प्रबन्धन आत्मक विविध कार्यक्रमहरू सञ्चालन गर्नका लागि रू 2,00,000 विनियोजन गरेकी छौ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्नका लागि सशक्त अनुदानबाट रू 12,00,000 विनियोजन भएको छ। सामाजिक विकास क्षेत्र, गाउँपालिकाको नीति अनुसार बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्न कार्यक्रम सञ्चालनका लागि रू 15,26,000 विनियोजन गरेकी छु। सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षक प्रारम्भिक बाल विकास तथा विद्यालय कर्मचारीको थप परिश्रमिक अनुदानका लागि रू 1,68,00,000 विनियोजन गरे

सञ्चालन गर्न रु 2 लाख विनियोजन गरेकी छु। विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदानका लागि रु 63,80,000 विनियोजन प्राप्त भएको छ। सामुदायिक विद्यालयका छात्रहरूलाई निशुल्क सेनेटरी प्याड व्यवस्थापनका लागि रु 16,21,000 विनियोजन प्राप्त भएको छ। स्वास्थ्य सेवा सामाजिक सुरक्षा मानव कल्याण प्रवर्धनका लागि यस वर्ष विभिन्न प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिनेछ। मृगौलपट टेरोपन डायलिसिस क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई मासिक रु 5,000 कदरले औषधि उपचार खर्च उपलब्ध गराउने कार्यक्रम अन्तर्गत रु 12,40,000 विनियोजन प्राप्त भएको छ। म स्वास्थ्य मेरो समुदाय स्वास्थ्य नारासहित घर टोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रमका लागि रु 4,60,000 रक्तजन्य रोग जस्तै सिकल सेल थलेसिमिया रोग सम्बन्धी सचेतना कार्यक्रमका लागि रु 1,00,000 विनियोजन प्राप्त भएको छ। सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीहरूको मनोबल अभिवृद्धि स्वास्थ्य सेवामा उनीहरूको योगदानको कदर तथा समुदाय स्तरमा मातृ तथा शिशु स्वास्थ्य सेवाको प्रभावकारी प्रवाह सुनिश्चित गर्न महिला स्वयंसेवीका प्रोत्साहन कार्यक्रमका लागि रु 3,00,000 विनियोजन गरेकी छन्। खोप म कार्यक्रम गाउँघर क्लिनिक मासिक बैठक सञ्चालन यातायात खर्च तथा आमा समूह बैठकका लागि आवश्यक खाजा खर्च व्यवस्थापन गर्न सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि रु 12,00,000 विनियोजन गरेकी छु। यसमा आधारभूत स्वास्थ्य सेवाको पहुँच मातृ तथा शिशु स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि हुने अपेक्षा गरेको छ। लामो समयदेखि स्वास्थ्य सेवामा योगदान पुर्याउँदै आउनुभएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको सम्मान गर्दै सम्मानजनक विदाय कार्यक्रम सञ्चालनका लागि रु 2,50,000 विनियोजन गरेकी छु। प्रजनन स्वास्थ्य सेवा परिवार नियोजन किशोर किशोरी स्वास्थ्य पोषण मातृ तथा नवजात शिशु कार्यक्रम सुरक्षित मातृत्व सेवा निशुल्क गर्भपालन सेवा नियमित खोप शुद्धिकरण विद्यालय केन्द्रित खोप अभियान तथा सीबीआईएमएमसीआई कार्यक्रम सञ्चालनका लागि झन्डै रु 39,00,000 विनियोजन प्राप्त भएको छ। नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनका लागि रु 2,00,000 आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिदका लागि रु 5,16,000 विनियोजन गरेकी छु। राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत प्रोत्साहन तथा यातायात खर्चका लागि रु 31,00,000 विनियोजन प्राप्त भएको छ। सामाजिक सुरक्षा तथा रोजगारी प्रबन्धनका लागि रोजगार सेवा केन्द्र मार्फत सुरक्षित वैदेशिक रोजगारी अभिमुखीकरण वित्तीय साक्षरता कार्यक्रम तथा मनोसामाजिक परामर्श सेवाका लागि जनशक्ति व्यवस्थापन भ्रमण भत्ता तथा खर्च लगायत गरी झन्डै रु 9,00,000 विनियोजन प्राप्त भएको छ। स्थानीय कला संस्कृति परम्परा तथा समुदायको मौलिक पहिचानको संरक्षण प्रवर्धन र रु 5,00,000 विनियोजन गरेकी छु। उक्त कार्यक्रमबाट स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण पर्यटन प्रवर्धन समुदायमा सांस्कृतिक गौरवको अभिवृद्धि तथा स्थानीय पहिचानलाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। पूर्वाधार विकास क्षेत्र गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि कुल रु 6,50,00,000 विनियोजन गरी निरन्तरता दिएकी छु। उक्त बजेटबाट गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्न जोड गरिनेछ। भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाका सम्पूर्ण प्रशासनिक सेवा एकीकृत रूपमा सञ्चालन हुन गई सेवा प्रवाहलाई थप प्रभावकारी व्यवस्थित पारदर्शी र नागरिक मातृ बनाउन सहज हुने अपेक्षा गरिएको छ। नयाँ लायकपुर जगतपुर मुर्तिया कटासे हाइड्रो पावर हुँदै पूर्व पश्चिम राजमा जोड्ने सडक कालो पट्टीका लागि रु 1,50,00,000 विनियोजन गरी निरन्तरता दिएकी छु। खैरीपुर भोक्सी सडक कालो पट्टीका लागि रु 50,00,000 विनियोजन गरी निरन्तरता दिएकी छु। टिकापुर गुढेझारी जनता आदि हुँदै बक्लहर जोड्ने सडक कालो पट्टीका लागि रु 28,00,000 विनियोजन गरी निरन्तरता दिएकी छु। अति विपन्न तथा सीमान्तकृत समुदायका लागि सञ्चालन हुँदै आएको नमुना आवास कार्यक्रमलाई निरन्तरता दिन रु 45,00,000 विनियोजन गरेकी छु। साथै लक्षित परिवारलाई सुरक्षित सम्मानजनक आवासको पहुँच सुनिश्चित गर्न नमुना आवास निर्माण कार्यक्रमका लागि रु 86,00,000 विनियोजन प्राप्त भएको छ। यस कार्यक्रमबाट विपन्न तथा सीमान्तकृत समुदायको जीवन स्तरमा सुधार सुरक्षित आवास को सुनिश्चितता तथा सामाजिक समावेशीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। दुर्गौली बेलासपुर मुनमा जोड्ने सडक कालो पट्टी संघीय सरकार समपूरक अनुदान लागत साझेदारीहरू 1,20,00,000 विनियोजन गरेकी छु। कोरोना स्कूल हुँदै नेहा मेडिकल सडक कालो पट्टी र कालिका एसके कटेजदेखि 5 नम्बर वार्ड

0: ने सदर कालो पत्री प्रदेश सरकार संपूर्ण अनुदान लागत सहभागी में 1,72,00,000 तीस हजार विनियोजन करेकी छन्। खानेपानी सुशासन तथा पूर्वाधार प्रबन्धन कार्यक्रम अन्तर्गत जानकी नगर खानेपानी आयोजना दुर्गौली खानेपानी आयोजना मुनु खानेपानी आयोजना मोतीनगर पक्षैया हजारी र अरुणोदय प्याकेज सुवर्णपुर जगतपुर अमौरा अमौरी र धर्मपुर प्याकेजको लागि संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको लागत साझेदारीमा हुने गरी रू 48,30,00,000 विनियोजन गरेकी छु। उक्त बजेट बाबा खानेपानी आयोजनाहरूको निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिई नागरिकलाई सुरक्षित स्वच्छ र शुद्ध खानेपानीको पहुँच सुनिश्चित गरिनेछ। यस कार्यक्रमबाट खानेपानी जन्य रोग न्यूनीकरण जनस्वास्थ्य सुधार जीवनस्तर उकास्ने तथा जीवन गुणस्तरीय खानेपानी सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। थारू समुदायको मौलिक कला संस्कृति परम्परा तथा पहिचानको संरक्षण प्रवर्धन र पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले थारू लोक कलाको हक निर्माण तथा होमस्टे सञ्चालनसँग सम्बन्धित विभिन्न आयोजनाका लागि रू 55,20,000 विनियोजन गरेकी छु। उक्त कार्यक्रमबाट थारू संस्कृति सम्पदाको संरक्षण आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन स्थानीय रोजगारी सृजना आय आर्जनामा वृद्धि तथा समुदायमा आधारित दिगो पर्यटन विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रसँग साझेदारी कार्यक्रम मार्फत स्थानीय उद्यमशीलता प्रवर्धन लगानी अभिवृद्धि सिप तथा परिविधि हस्तान्तरण र रोजगारी सृजनालाई प्रोत्साहन गर्न रू 14,00,000 विनियोजन गरेकी छु। उक्त कार्यक्रमबाट निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य तथा साझेदारी सिद्ध भई उत्पादनशील क्षेत्रमा लगानी वृद्धि आर्थिक गतिविधि विस्तार तथा स्थानीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छ। वन वातावरण विपद व्यवस्थापन क्षेत्र वन वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी आयोजना तथा कार्यक्रम सञ्चालनका लागि 2,95,000 विनियोजन गरेकी छ। संस्थागत विकास सेवा प्रधान सुशासन क्षेत्र गाउँपालिका जनप्रतिनिधिहरूको दुर्घटना बिमाको व्यवस्था मिलाइनेछ। यसका लागि रू 6,00,000 विनियोजन गरेकी छ। प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखसँग कार्य सम्झौता पर्फर्मेन्स कन्ट्रेक्ट गरी नतिजामुखी उत्तरदायी र प्रभावकारी प्रशासनिक प्रणालीको विकास गरिनेछ। उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न कर्मचारी सम्मान कार्यक्रम सञ्चालन गरी रू 2,00,000 विनियोजन गरेकी छ। सुशासन पारदर्शिता जवाबदेही तथा नागरिक सहभागिता प्रवर्धन गर्न सार्वजनिक सुनवाई सार्वजनिक परीक्षण तथा गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गरेकी छु। यसबाट सेवा प्रवाहमा पारदर्शिता नागरिकको विश्वास अभिवृद्धि तथा उत्तरदायी स्थानीय शासन प्रवर्धन हुने अपेक्षा गरिएको छ। अब मिति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि बजेट नियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहिँ छन्। आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रू 1,12,25,64,000 विनियोजन गरेकी छन्। आगामी आर्थिक वर्ष 2083-84 लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक स्रोत रू 3,00,00,000 राजस्व परिचालन हुने अनुमान गरेकी छु। त्यसै गरी संघीय समानीकरण अनुदान बापत रू 14,02,00,000 संघीय राजस्व बाँडफाँटबाट प्राप्त हुने आयबाट रू 11,82,77,000 संघीय सशक्त अनुदानतर्फ रू 63,76,00,000 संघीय विशेष अनुदानतर्फ रू 86,00,00,000 संघीय सम्पूरक अनुदान बापत रू 70,00,00,000 आय प्राप्त हुने अनुमान गरेकी छन्। त्यसै गरी प्रदेश समानीकरण अनुदानबाट रू 1,35,93,000 प्रदेश राजस्व बाँडफाँटबाट प्राप्त हुने आयबाट रू 38,38,000 प्रदेश सशक्त अनुदानतर्फ रू 6,81,29,000 प्रदेश विशेष अनुदानबाट रू 66,50,000 र प्रदेश सम्पूरक अनुदान बाबत रू 86,15,000 आय प्राप्त हुने अनुमान गरेकी छन्। त्यसै स्थानीय राजस्व बाँडफाँटबाट प्राप्त हुने आयबाट रू 3,10,65,000 आय प्राप्त हुने अनुमान गरेकी छन्।
1: कार्यक्रममा अब पालो पालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण सम्बन्धीको जानकारी। जानकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण गरेको छ। पालिकाले एसईईमा सबैभन्दा धेरै विद्यार्थी पास गराउने जनता माध्यमिक विद्यालय कञ्चनपुरलाई 4,00,000 अनुदान दिएको छ। पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण गरेको हो। थप खबर सुनौ सहकर्मी रत्नापुर मगरबाट।
2: पालिकाले एसईईमा सबैभन्दा धेरै विद्यार्थी पास गराउने जनता मावि कञ्चनपुरलाई 4,00,000 अनुदान दिएको छ। यस्तै दोस्रो धेरै विद्यार्थी पास गराउने राष्ट्रिय मावि अमौरालाई 2,50,000 र तेस्रो भएको भिरकुटी मावि सुवर्णपुरलाई 1,50,000 अनुदान दिएको छ। गाउँपालिका भरिमा कक्षा 8 उत्कृष्ट नतिजा ल्याउने राष्ट्रिय आधारभूत विद्यालय खैरीपुरलाई 3,00,000 र दोस्रो स्थान ल्याउनेलाई भिरकुटी मावि सुवर्णपुरलाई 2,00,000 अनुदान दिएको छ। मोतीनगरमा आयोजित कार्यक्रममा मावि तहमा अनिवार्य विषयका उत्कृष्ट शिक्षकहरूलाई जनही 15,000 पुरस्कार दिइएको छ। पुरस्कृत हुनेमा कक्षा 8 नतिजाको आधारमा नेपाली विषयमा जनता माध्यमिक विद्यालयका शिक्षिका इन्द्रा उपाध्याय, अंग्रेजी विषयतर्फ अरूणोदय माध्यमिक विद्यालयका मोहन भण्डारी, गणित विषयमा बसन्ती जोशी, विज्ञान विषयमा आदर्श माध्यमिक विद्यालयका अर्जुन चौधरी, सामाजिक विषयमा अरूणोदय माध्यमिक विद्यालयका टंकराज भाट रहनु भएको छ। पालिकाले कक्षा 10 एसईको नतिजाको आधारमा नेपाली विषयमा हिमालय राष्ट्रिय माध्यमिक विद्यालयका टीकाराम जैशी, अंग्रेजी विषयमा रामबहादुर भूल, गणित विषयमा रूपा रेग्मी, विज्ञान विषयमा अरूणोदय माध्यमिक विद्यालयका टेक बहादुर धामी, सामाजिक विषयमा हिमालय राष्ट्रिय माध्यमिक विद्यालयका प्राध्यापक खगेन्द्र प्रसाद ओझालाई सम्मान गरेको छ। कार्य सम्पादनमा उत्कृष्ट विद्यालयतर्फ पुरस्कृत हुनेमा विद्यालय माध्यमिकतर्फ मोती माध्यमिक विद्यालय, आधारभूततर्फ जनता आधारभूत विद्यालय अमरावती, आधारभूत कक्षा 5 गौरीशंकर आधारभूत विद्यालय भगतपुर रहेको छ। कक्षा 8 एसईमा उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कार दिइएको छ। 2081 कक्षा 8 एसईमा पुरस्कृत हुनेमा उत्कृष्ट अंक ल्याउने हिमालय राष्ट्रिय माध्यमिक विद्यालयमा मायाराम भण्डारी, दोस्रो स्थान हासिल गर्न महेन्द्र शिशु माध्यमिक विद्यालयका सन्तोष सञ्जाल र तेस्रो स्थान हासिल गर्ने हिमालय राष्ट्रिय माध्यमिक विद्यालयका कुलराज जोशी रहनु भएको छ। 2082 कक्षा 8 एसईमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार दिइएको छ। पुरस्कृत हुनेमा पहिलो स्थान हासिल गर्ने महेन्द्र शिशु माध्यमिक विद्यालयका कुशल चौधरी, दोस्रो स्थान हासिल गर्ने रिमाने खत्री र तेस्रो स्थान हासिल गर्ने भिरकुटी माध्यमिक विद्यालयमा जस्मिन विकर रहेका छन्। पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य कोमल गेवालीले पुरस्कार तथा अनुदानले शिक्षक विद्यार्थी र विद्यालय प्रस्तावित हुने वातावरण बनेको बताउनुभयो।
3: क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति र संस्थाको सम्मान गर्नु भनेको समग्र समाजले शिक्षाको मूल्य स्वीकार गर्नु हो। उत्कृष्ट नतिजा हासिल गर्ने तपाईँहरूको सफलता निरन्तर अध्ययन, अनुशासन र मेहनतको परिणाम हो। विद्यालयहरू बीच स्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा शिक्षाको गुणस्तर पनि बढ्नेछ। नतिजामा आधारित पुरस्कार प्रणालीले सबै विद्यालय, शिक्षक र विद्यार्थीलाई अझ राम्रो प्रदर्शन गर्ने प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएकी छु।
2: कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले 2028 बनेको शिक्षा ऐनले नेपालको शिक्षा प्रणाली सञ्चालन गर्न कठिन भएकाले छिटो ऐन ल्याउन सांसद कोमल गेवालीलाई आग्रह गर्नुभयो।
4: उत्कृष्ट शिक्षक विद्यार्थी र विद्यालयहरूलाई पुरस्कृत गर्ने जमर्को गरेका छौं। त्यसै पुरस्कृत हुने सम्पूर्ण भाइ बहिनीहरू, शिक्षकजीहरू र विद्यालयहरूलाई हार्दिक बधाई दिन चाहन्छु। हजुरहरूको अथक मेहनत र प्रयासले आजको यो सम्मान यहाँहरूले ग्रहण गर्नुभयो र त्यसको असल अभ्यासहरूलाई अन्य विद्यालय अन्य शिक्षकजीहरूले पनि ग्रहण गर्नुहुनेछ र भाइ बहिनीहरूले समेत यो हौसला प्रदान हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। र नतिजामा आधारित अनुदान पनि हाम्रो गाउँपालिकाले विभिन्न सूचकहरूमा रहेर वैज्ञानिक ढंगले मापन गरी हामीले अनुदान प्रदान गर्ने कार्यविधि अनुरूप आज वितरण गरेका छौँ। त्यसै गरी यो उत्कृष्ट शिक्षक घोषणा गर्न पनि हामीले विभिन्न सूचकहरू बनाएर गरेका थियौँ। त्यसकारण सम्पूर्ण विद्यालयका आदरणीय गुरूवर्गलाई पनि मेहनत गरी यो शिक्षाको उज्यालो ज्योति छर्ने काममा लागिरहनु भएको छ। त्यसको लागि गाउँपालिका आभार प्रकट गर्न चाहन्छ। र शिक्षा राज्यको एकदमै महत्वपूर्ण कडी हो, मेरुदण्ड नै हो विकासको, र समाज विद्यालय एउटा मिनिएचर सोसाइटी, मिनी समाज भएको हुनाले हामीले विकासको मूल फुटाउने र भविष्य, भोलिको भविष्य यही विद्यालयबाट हुने हुँदा राज्यको ध्यान यसमा छ। र मैले आज माननीयज्यूलाई एउटा हाम्रो सम्पूर्ण प्रहरीज्यूहरू, सम्पूर्ण शिक्षक शिक्षाजीहरू तर्फबाट एउटा हार्दिक अनुरोध गर्न चाहन्छु। हामी शिक्षा ऐन 2028 अहिलेसम्म हामी शिक्षा सम्बन्धी सेवा प्रवाह गरिरहेछौँ, यो निकै नै पुरानो भयो। अब पञ्चायत कालदेखि आजसम्म समूहमा थुप्रै बदलावहरू आए, परिवर्तनहरू, शासकीय व्यवस्था बदलिए र अहिले हामी नयाँ रक्त संचार प्रवाह गरी अहिलेको शासन प्रणालीमा छौं र हामी हाम्रो जानकीवासीको तर्फबाट यहाँहरूले माननीयज्यूले संसदमा हाम्रो आवाज बुलन्द गरिदिनुहुन्छ भन्ने अपेक्षा लिएको छु कि शिक्षा ऐनलाई नयाँ ढाँचामा नयाँ शासन शैली अनुरूप बनाउन यहाँको भूमिका अतुलनीय हुनेछ।
2: सामाजिक विकास समितिका संयोजक कमल महत्तले पुरस्कारले प्रोत्साहन र स्वच्छ प्रतिस्पर्धा हुने अपेक्षा गर्नुभयो।
5: नतिजामा आधारित अनुदान तथा पुरस्कार कार्यक्रमले विद्यार्थीहरू बीच स्वस्थ प्रतिस्पर्धा सृजना गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु। यसबाट शिक्षकहरू पनि थप जिम्मेवार, विद्यार्थीहरू थप मेहनती र विद्यालयहरू थप परिमाणमुखी बन्ने विश्वास लिएको छु।
2: वडा नम्बर 9 का वडा अध्यक्ष खकेन्द्र भण्डारीले प्रतिस्पर्धात्मक हुन आफैतिर औंला ठडाएर सुधार गर्न विद्यालयका सरकारवालालाई अनुरोध गर्नुभयो।
6: हामीले एक वर्षमा कति मेहनत गर्यौं त्यसको समीक्षा गर्दै त्यसलाई अंकमा पनि अझै अलि गर्किलो रूपमा मनन गर्दै आज प्रिस्क्रिप्ट हुँदै हुनुहुन्छ। त्यसको कारणले गर्दा यसको समीक्षा हुन आवश्यक छ। यसमा जुन जुन विद्यालयहरू पुरस्कृत हुँदै हुनुहुन्छ उहाँले के गर्दा पुरस्कृत हुनुभयो, जुन जुन विद्यालयहरू पुरस्कृत हुने अवसर पाउनु भएको छैन उहाँहरू किन पछाडि पर्नुभयो, यसको समीक्षा हुन आवश्यक छ। म यति भन्न चाहन्छु र यहाँ हामीले देख्यौं अगाडिपट्टि 1, 2, 3 अथवा फर्स्ट सेकेन्ड थर्डलाई पुरस्कृत हामीले गर्दै गएका छौं तर हामी जो डेस्कमा छौ धेरै जनप्रतिनिधिहरू हामी फर्स्ट मात्र पुरस्कृत हुन्छौ। त्यसको कारणले गर्दा हाम्रो परीक्षा फरक खालको हुन्छ र यहाँहरू सबैलाई भन्न चाहन्छु यहाँहरू सबै आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोस् र जो दत्तचित्त भएर विशेष गरी आफ्ना काम र कर्तव्यहरूलाई उदारिताका साथ निभाउनु भएको छ त्यो वर्षभरि उत्कृष्ट नम्बर ल्याउनुको लागि आफ्नो विद्यालयलाई उत्कृष्ट बनाउनुको लागि काम गर्नुभएको छ, प्रयत्न गर्नुभएको छ, उहाँहरू फर्स्ट हुँदै हुनुहुन्छ। विकारमालाले अथवा प्रमाण पत्रले अगाडिको पात्र भइरहनु भएको छ, त्यही मेहनत गर्न सक्नु भएको छैन, त्यसलाई पछाडि परेका छन्। मैले भन्नु खोजेको के हो भन्दा हामी प्रतिस्पर्धा गरौं, प्रतिस्पर्धामा अग्रण गरौं, अग्रण गर्नुको लागि सबै मेहनत गरौं। हामी भन्न चाहन्छु हामी अरूलाई मात्र यस्तो औला गर्छौं, आफूतिर औलाहरू फर्किएको थाहा पाउँदैनौ, त्यसैले अरूतिर औला फर्काउनु भन्दा पनि यो काम कर्तव्य अधिकार प्रति प्रतिबद्ध भएर लाग्नुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु, हार्दिक अपील गर्न चाहन्छु।
2: अरूणोदय मावि खैरी फाटाका अध्यक्ष प्रेमराज भाटले अनुदान र पुरस्कारले सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने तर पुरस्कार जित्न विद्यार्थी पास गर्न नहुने बताउनुभयो।
7: उहाँहरूमा ऊर्जा थपियोस् ताकि यसको नेगेटिभ प्रभाव परेर हामीले 8 र 10 को इक्जाम लगिरहेका छौँ बोर्ड इक्जाम भनेर विद्यार्थीको हेरेर उसलाई चाहिँ सकाउनुपर्छ भन्ने त्यसैले गलत नियतका साथ शिक्षकहरू जानुहुन्न। हजुरहरू नै कान्की गाउँपालिकाको भविष्य हो, तपाईँहरूको हातमा सम्पूर्ण बच्चा बच्चीको भविष्य भएका हुनाले सम्पूर्ण गुरुवर्ग जीवहरूमा एकदमै पोजिटिभ ऊर्जा आओस्।
2: गाउँपालिका अध्यक्ष गणेश चौधरीले पुरस्कृतको अध्यक्षतामा भएको जानकीमा बस्छौं भन्दा गर्व लाग्ने हुनुपर्ने बताउँदै पुरस्कार पाउनेले गर्व गर्नुपर्ने बताउनुभयो।
8: म यो मञ्चमा बसिरहँदा जसले पुरस्कार पाउनुभयो नि जुन जुन स्कुलले पाउनुभयो उहाँहरूलाई पक्कै पनि यो खालको गर्व महसुस भएर होला भन्ने अनुभूति भएको छ, किनभने जसले मेहनत गर्छ राम्रो गर्छ त्यसले पक्कै पनि पुरस्कार पाउँछ भन्ने हो। र अहिले म जानकी गाउँपालिकाको अध्यक्ष छु, मलाई व्यक्तिगत हिसाबले म के सोध्छु भन्नुहुन्छ भने जानकी गाउँपालिकामा बस्ने जति पनि नागरिकहरू हुनुहुन्छ उहाँ कतै जानुभयो, कहाँ बस्नुहुन्छ, तपाईँको घर कहाँ हो भनेर सोध्यो भने म जानकी गाउँपालिकाको भन्यो महसुस गर्नुपर्छ भन्ने फिलिङ आउँछ र त्यो महसुस गराउनका लागि तपाईँ हाम्रै मेहनत तपाईँ हाम्रै योगदान नै हो। र हिजोका दिनमा जानकी गाउँपालिकामा के कस्तो भएको थियो भन्ने कुरा यहाँ गर्न उचित पनि हुँदैन र पछिल्लो समय तपाईँहरूलाई थाहा छ हाम्रो नेतृत्वमा जानकी गाउँपालिकामा टिम आइसकेपछि थुप्रै हामीले प्रयास गरिरहेछौँ। अघि पनि टिकाराम सरले कविता वाचन गरिरहँदा उहाँले स्लोगनबाटै सुरु गर्नुभएको थियो र हामीले हाम्रो कार्यकाल हाम्रो प्रदान गर्न गर्दा पनि त्यही स्लोगनबाटै सुरु गर्यौं। पञ्चवर्षीय योजना क्रिएटिभ प्लान बनाउँदा यो स्लोगन हामीले क्रिएट गर्यौं र त्यो स्लोगनकै आधारमा हामीले थुप्रै यस्ता कार्यक्रमहरू गर्दै आएका छौं। त्यही भएर यो खालको कार्यक्रम गर्दै गर्दा तपाईँलाई कस्तो भइरहेछ थाहा छैन तर एउटा कुरा मात्रै मलाई के भइरहेछ भने तपाईँले जे गर्नुहोस् जस्तो सुकै गर्नुहोस् तपाईँको कामले तपाईँको व्यवहार देखाउँछ भन्ने हो। त्यही भएर अङ्ग्रेजीमा भन्छ वर्क इज स्पिक्स लाउडर देन वर्ड्स भनेर। तपाईँले धेरै अब भाषण गर्नुपर्ने मैले यो गरे त्यो गर्ने म यसो गर्दैछु भनिराख्नु पर्ने जरुरी देख्दिनँ म. तपाईँले के गरिराख्नु भएको छ भन्ने कुरा चाहिँ तपाईँ हामीले के गरिरहेछौँ भन्ने कुरा चाहिँ तपाईँ हाम्रो कामले देखिन्छ. र सबै मिलेर जानकी गाउँपालिकालाई राम्रो बनाऊ, शैक्षिक क्षेत्रलाई राम्रो बनाऊ भन्दै तपाईँहरूको जुन खालको धैर्यता मेहनत जानकी गाउँपालिकाका लागि छ यसमा सबैको हातेमालो हुनेछ.
1: कार्यक्रममा पालो अब जनावसको जानकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अनुदान वितरण गरेको छ. आजको जनावसमा उत्कृष्ट हुने विद्यालयका शिक्षकहरूलाई उत्कृष्ट हुन के गर्नुभयो भनी सोधेका छौं.
9: हामीले शुरूदेखि नै विद्यालयमा बनाउनु पर्ने सम्पूर्ण योजनाहरू, ती योजनाहरू विद्यालयको कार्यकक्षबाट विद्यार्थीको कक्षासम्म कार्यान्वयन गर्ने चरणहरू छन् ती सबै चरणहरूलाई सकेसम्म चाहिँ अप्नाउने कोसिस गरेका थियौँ. पाठ योजना लगायतका कुराहरूमा सबैले ध्यान दिनुभएको थियो. प्राय विद्यार्थीहरूलाई अतिरिक्त कुराहरू पनि दिने कोसिस गरेका थियौँ. कक्षा बाहेकका अतिरिक्त समयमा पनि हामीले अभ्यासहरूलाई जोड दिएका थियौँ. विद्यार्थीको जुन विषयको उत्तीर्ण प्रतिशत कम छ ती विषयलाई हामीले अतिरिक्त अभ्यासमा जोडेका थियौँ र विद्यार्थीलाई अतिरिक्त समयमा भए पनि ल्याएर विद्यालयमा अभ्यास गरायौँ. शिक्षक साथीहरूले धेरै मेहनत गर्नुभयो, त्यसको नतिजामा कृष्ण सफल भयो. चालू वर्षको लागि पनि हामीले निरन्तरता, पहिलेको प्रयासलाई निरन्तरता दिने र यसलाई थप अझै सशक्त बनाउनका लागि जो अलिक कम इच्छा भएका, कम उपस्थित हुने विद्यार्थी र अतिरिक्त कक्षामा पनि कम आउने विद्यार्थीहरूलाई पनि कसरी समेट्ने भनेर अभिभावकहरूसित हामीले निरन्तर सम्पर्कमा रहने र तिनलाई पनि थप जोडेर अझै राम्रो गर्ने कोसिस गर्दैछौँ.
10: सबभन्दा पहिला सबै शिक्षकहरूको मेहनत चाहिन्छ. उसरी हाम्रो विद्यालय पर्सनै हो. अलिकति विद्यार्थी संख्या जो शिक्षकहरू बनाइएका छन् शिक्षकको आधारमा हामी अब दोस्रोमा हुनु पर्यो. उसरी पर्सेन्टको हिसाबमा हाम्रो लगभग 47% पुगेको थियो. अरू विद्यालयको 20-25% बढी छैन. मेहनत भनेको अब विद्यार्थी बढाउनु पर्ने देखिएको छ. विद्यार्थी अझ बढायो भने हाम्रो प्रथमै हुने चान्स छ. योपालिको ब्याच पनि राम्रो थियो भन्ने लागेको छ. अन्य एक्टिभिटी भन्दा पनि पढाइमा स्कूलमै बढी पढाउन लाग्यो भने स्कूलमा सबै शिक्षकले कोचिङ जस्तो गराएर टाइम पुरै पढाइदियो भने पूरा समयमा कोर्स सक्ने र मोडल क्वेसनलाई बढी फोकस गर्यो भने सम्भावित क्वेसन जो हुन्छ त्यसलाई नै उनीहरूलाई गर्न लगाउने, कक्षा कोठामा नै गर्न लगाउने, सिधै व्हाइट बोर्डको बढी प्रयोग गरेर उनीहरूलाई शिक्षाले गर्नुभन्दा पनि विद्यार्थीलाई गर्न लगाइदियो भने बढी सफल हुने मैले अनुभव गरेँ. यसपालि
11: म वासुदेव पन्त, प्रधान अध्यापक, श्री ध्रुपेटी माध्यमिक विद्यालय जानकी सुवर्णपुर. विद्यार्थीहरूको नतिजा ल्याउनको लागि चाहिँ सबैभन्दा पहिला हामीले सम्पूर्ण विषयको शिक्षकहरूले आफ्नो विषयको वार्षिक कार्य योजना बनाएर त्यसको आधारमा ससना नोटहरू, लेसन प्लान पुरै नबनाए पनि ससना नोटहरू बनाएर त्यहाँ कक्षा कोठामा जाने गर्दै गरेका थियौं. र प्रत्येक एकाईको अन्तिममा एकाई टेस्ट लिने अनि मन्थली टेस्ट लिने यी नियमित प्रक्रियाहरू हामीले वैशाखदेखि फागुनसम्मै गरेका थियौं भने अनि एकाई परीक्षाहरूको विश्लेषण, त्रैमासिक परीक्षाहरूको विश्लेषण गरेर चाहिँ विद्यार्थीहरूलाई त्यो नतिजाको बारेमा पनि जानकारी गराउने हामीले गरेका थियौं. यसै गरी हामीले कार्तिकदेखि नै अतिरिक्त कक्षाहरू सञ्चालन गर्छौं. कार्तिकदेखि 5 महिनाको अङ्ग्रेजी, गणित, विज्ञान तीनवटालाई चाहिँ विशेष गरेर गर्छौं भने अनि फागुन माघदेखि चाहिँ सबै विषयहरूलाई 10-10 दिन, 15-15 दिन बाँकी विषयहरू जस्तो नेपाली, सामाजिक अनि हजुरको ऐच्छिक प्रथम, ऐच्छिक द्वितीयका विषयहरूलाई पनि 15-15 दिनसम्म यसरी बाँडेर ती विषयहरूमा पनि हामीले सहजीकरण गर्दै गरेका छौँ. फलस्वरूप हामीले चाहिँ यो शैक्षिक सत्र 2081 कक्षा 8 द्वितीय स्थान र कक्षा 10 पनि द्वितीय स्थान नै हो. तर अब त्यो मूल्याङ्कन गर्दाखेरि 12 नम्बर आयो. हाम्रो विद्यालय पछि स्थापना भएको हुनाले हामी तेस्रोमा पुग्न गयो.
1: हवस् त, आजलाई कार्यक्रम हाम्रो जानकी सकियो. कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद. आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कुनै गुनासा, सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ. अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ. आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै सहकर्मी रत्नापुर मगरसँगै म गीता पनि विदा हुन्छु. नमस्कार.

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लाउनु सुन्नुहोस् न, कोही छ वरिपरि? लाउनु कोही छ भने मेरो साथीले सर खुले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हुँदै हो।
1: लाउनु, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर खुले टोक्यो। लाउनु के गर्ने होला, लाउनु यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्थ्यो। लाउनु भाइ के गर्ने होला, लाउनु।
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाई, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो सबै काम सारेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाई, कत्रो भुल्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
6: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बु यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
5: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिला परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिला पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
6: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
5: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
6: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
4: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या, ब्याङ्कको विवरण दिए पैसा खातामी आइजान्छ भन्यो।
5: धैदै बा, तुमले लोटरी भर्राई थियो?
6: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो भा।
5: कभै नभर्या लोटरी कसरी पढन्छ बा? इसा मेसेज, व्हाट्सएप, फेसबुक, भाइबर काइमीले आयाले कबै जनपतिया, फोनै आया लगै आफ्नो विवरण कबै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड, पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई, जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरुरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59044, 98-587-80044 र 97-642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भोपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98-24-61-25-95, 98-25-60-73-96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौं। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
3: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
4: सतर्क रहौं, ठगीबाट बचौं।
3: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भोपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्नु त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
11: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485728।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरूरी सूचना टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: ओ कर्म विभाग सर्कल हातपाल सम्म पुग्लगजन लागिल बा घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल हुचिरहल बेला प्रहरी कानून नि प्रक्रिया खबर जगजन लबाट खोज खबरमा एकैचोटि विश्राम विश्राम पाछ फेरि सेवी सुनतिर सामुदायिक रेडियो टीका एफएम
1: के तपाईलाई थाहा छ
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
1: हो र
2: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
1: के छ त विकल्प
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
1: विस्तारै गर्दा हुँदैन
2: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
1: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
3: विश्राम पाछ फ्रेसले स्वागत बा। जल तथा मौसम विज्ञान विभाग सुदूरपश्चिम लुम्बिनी प्रदेशकै तराईकै कुछ क्षेत्रमा तात्रो हवाई हिकी भेक चल्ला सम्हुनार लग्जनागी बा। विभागकी सार्वजनिक अलग दैनिक मौसम पूर्वानुमानकै अनुसार गण्डकी बागमती प्रदेशकै तराई भागमा फेर तापमान वृद्धिका अनुमान कलबाट देशकै धेरैसिन पहाड़ी हिमाली जिल्लामा फेरि मेकर्जन चट्याङ सहित वर्षाकै सम्भावना लगजनलबाट पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरो, ताप्ले जुङ लगायत केही क्षेत्रमा मध्यम वर्षा हुने सिक्ना पूर्वानुमानमा। विभागकै अनुसार काठमाडौँ उपत्यकामा आज दिनकै तथा रातकै मेघगर्जन चट्याङ सहित मध्यम वर्षाकै सम्भावना 40% रहला। उपत्यकाकै अधिकतम तापक्रम 30-31 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 1921 डिग्री सेल्सियस रहन अनुमानमा। यहाँ धनगढ़ीमा 3840, नेपालगंजमा 3941 डिग्री सेल्सियस पुग्न सेक्ना पूर्वानुमान कलबाट। भिनगंज भैरव घुराईमा गर्मी हो चर्को घाम रहलबा। विभागकै तातो लहरकै प्रभाव पर्ना क्षेत्रमा अत्यावश्यक काम बाहेक दिनकै काम मध्य समयमा नै बैठ्न, प्रशस्त पानीमा पिउन तथा जनस्वास्थ्य सुरक्षाकै उपाय अप्नाउन आग्रह कलबाट। आप खेल खबर। फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 अन्तर्गत समूह एचकी आसुले खेलमा स्पेनकी साउदी अरेबियाकी उप जित निकालबाट एटन लायन्टा स्टेडियममा भर्खर सम्पन्न खेलमा स्पेनकी साउदी अरेबियाकी उप 4-0 गोल अन्तर्गत जित निकालबाट स्पेनकी खेलकी पहिलो हाफमा 3 गोल र लसेफे खेलकी दोस्रो हाफमा 1 गोल उपहार। पहिला खेलकी 10 मिनट स्पेनकी लामिनियामा गोलकर्ती टोली पहिलो अग्रता दिएर अकपाचा खेलके 81 मिनटमा मिकेल ओयर्जन बल गोलकर्ती स्पेनकी अग्रता दोब्बर बनेन। अगर 3 मिनटमा नै मिकेल गोलकर्ती स्पेनकी अग्रता दोब्बर बनेन। खेलके 49 मिनटमा साउदी के खेलाड़ी हसन अल्ताबक्ति स्पेनकेला आत्मघाती गोल कला। ओकर पाछा खेलमा दुनू टोलीमा से गोल हुई नै सकल। अन्त स्पेनकी साउदी अरेबियाकी उप 4-0 गोल जित निकल्ला। जितसँग स्पेन 2 खेलमा से 4 अङ्क जोड्की समूह एचकी शीर्ष स्थानमा उक्लबाट स्पेनकी विश्वकप नकआउट चरणमा पुग्न सम्भावना मजबूत बन्दबाट यही समूहमा रलक उरुग्वे, साउदी अरेबिया, केप भर्डेकी समान 1-1 अङ्क रहलबा।

0: परै छ। यी मौसममा आफन बस्यारामा पानी पैसा पिला कोर्से सुक्खा ठाउँका खोजीमा हुक्रा बाहिर निस्कठ।
1: मुस मुर्गी जसिन आहाराको खोजी गर्न क्रम फेस ताप मानव बस्ती लग्न आइसक्छ।
2: विश्वास लग्नाओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिए सक्दिथा।
3: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइरहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 9848513426। जमरापारी टिकापुर कैलाली।
4: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
5: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।

0: एक्सेस पनि
1: हो र
2: हो नि एनसेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ कसो त जाने विचार छ कि नै त
5: आफ्ना कान्छा भाइको बिहा नगर्जन पनि भएन जाउँ भने भयाको मङ्गलसूत्र पनि माथि गयो।

0: सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
1: एसईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
2: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
1: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
2: भर्ना हुने विषयहरू
1: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
2: नेत्र विज्ञान ओए।
1: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
2: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलाई सुकाया हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग
4: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: जय मसीह तथा नमस्कार। TWR नेपाल द्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
1: मित्रहरू, हामी यस कार्यक्रममा हाम्रो जीवनसँग सम्बन्धित विभिन्न पक्षहरूमा बाइबलीय दृष्टिकोणबाट छलफल गर्ने गर्दछौ। आजको कार्यक्रममा पनि यस्तै एउटा प्रसंगमा हामी कुराकानी गर्नेछौ। मलाई आशा छ यो कार्यक्रमबाट यहाँहरू आशिषित हुनुहुनेछ। यस कार्यक्रमलाई अन्तिम समय सुन्नुहोला। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हितोपदेश 4:23। प्रिय मित्रहरू, म तपाईहरूसँग एउटा त्यस्तो व्यक्तिको बारेमा बताउन गइरहेको छु जो एकदमै शिक्षित थियो, उच्च शिक्षा हासिल गरेको, आफ्नो समाजमा सबैभन्दा प्रतिष्ठित र शक्तिशाली व्यक्तिहरू मध्ये एक थियो, जसले आफ्नो त्यो शक्तिको निर्दयतापूर्वक प्रयोग गर्यो। आजको मापदण्ड अनुसार हामी त्यो व्यक्तिलाई चरमपन्थी भन्न सक्छौ होला। उसले मानिसहरूको एक निश्चित समूहलाई यति धेरै घृणा गर्यो कि उनीहरूलाई उनीहरूको घरबाट तानेर जेलमा फ्याल्नुलाई उसले आफ्नो जीवनको उद्देश्य बनाएको थियो। भनिन्छ कि उसले ती मानिसहरूलाई घृणाको साथमा हप्काउने र मार्न चाहन्थ्यो। को थिए त ती व्यक्ति? के तपाईँले अनुमान लगाउनु भयो? हो, त्यो मानिस अरू कोही नभएर ख्रिस्टीय जगतमा येशू ख्रिस्ट पछि चिनिने दोस्रो नाम पावल हुनुहुन्छ। हजुर, प्रेरित पावल।

परमेश्वरलाई भेटेपछि पूर्ण रूपमा जीवन परिवर्तन भएको यो सबैभन्दा शक्तिशाली घटना हो। सायद यस्तो शक्तिशाली घटना इतिहासमा र सम्पूर्ण बाइबलमा पनि अर्को घटना छैन, जस्तो पाउलको जीवन परिवर्तनको घटना छ। पाउलको जम्का भेट भएको थियो यीशुसँग। एक भयानक चम्किलो स्वर्गीय ज्योतिले पाउल, तर त्यो समयमा उहाँको नाम अर्कै थियो है, उहाँलाई उहाँको आँखाको ज्योति गुमाइदियो र उहाँ आफ्नो घुँडाको बलमा भुइँमा गिर्न बाध्य हुनुभयो। त्यो स्वर्गीय ज्योतिले पाउललाई यतिसम्म देख्न नसक्ने बनायो कि तीन दिन तीन रातसम्म उहाँले केही खान पनि सक्नु भएन, केही पिउन पनि सक्नु भएन। परमेश्वरले उनलाई कसरी निको पार्नुभयो र नयाँ रूपमा पूर्ण रूपमा परिवर्तन जीवनको लागि कसरी तयार गर्नुभयो भन्ने अद्भुत कथा हामी प्रेरितको पुस्तक 9 अध्यायमा पढ्न सक्छौ। हो, अन्य जातिहरू र राजाहरू साथै इजरायलका मानिसहरूलाई उहाँको सन्देश लैजानको लागि परमेश्वरको चुनिएको साधन वा चुनिएको त्यो मानिस एक हत्यारा थियो। तर त्यो हिंसक मानिस घृणाले अभिप्रेरित अति नै नाजुक अवस्थामा आइपुगेको थियो, जुन समय उपयुक्त थियो परमेश्वरको लागि उसको ओपन हार्ट सर्जरी गर्नको लागि अथवा उसको हृदय परिवर्तन गर्नको लागि। पावलले शाब्दिक रूपमा नै पीड़ामा आफ्नो घुँडा टेक्नुभयो। हाम्रो लागि पनि यही प्रक्रिया हुन सक्छ। जब हामी दुःखमा पीड़ामा आफ्नो घुँडा टेक्छौ, त्यो समय हुन सक्छ हाम्रो हृदय परिवर्तन हुने। प्रख्यात लेखिका काथी ग्रेव्सको शब्दमा, जब हामी पीड़ाको खाडलमा वा पीड़ाको चरम बिन्दुमा हुन्छौ, तब हाम्रो हृदय परिवर्तन हुन्छ। उहाँ अझै अगाडि लेख्नुहुन्छ, के थाहा, सायद हाम्रो यो दुःखको साथमा हामीलाई परिवर्तन गर्ने त्यो प्रकाश पो लुकेको छ कि, अथवा के थाहा, यो दुःख नै हामीलाई हाम्रो घुँडामा लैजाने एकमात्र बाटो हो कि, ताकि हामी हाम्रो जीवनलाई मूल्याङ्कन गर्न सकौं, हामी हाम्रो घुँडामा हाम्रो शक्ति र सामर्थ्यको अन्तिम बिन्दुमा पुग्छौं। त्यही नै उत्तम समय हो परमेश्वरको कार्य हाम्रो जीवनमा हुने र हाम्रो हृदय परिवर्तन हुने। हृदय परिवर्तन परमेश्वरको पवित्र आत्माको कार्यक्षेत्र हो। हृदयको शुद्धिकरण वा अर्को शब्दमा ओपन हार्ट सर्जरीको घटना हामी इजिकियलको पुस्तकमा पनि पाउन सक्छौ। जब इजरायलका मानिसहरू परमेश्वरलाई त्यागेर अरू देवता र मूर्तिहरूको पछि लागेका थिए, इजिकियल 36 अध्यायको 26 र 27 पदमा इजिकियल अगमवक्ताद्वारा परमेश्वरले इजरायलीहरूलाई यसो भन्नुभएको छ, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरू भित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु, अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होसियार साथ मान्ने तुल्याउनेछु। आमेन। परमेश्वरको आत्मा जो हामीमा बास गर्नुहुन्छ, उहाँले हाम्रो असंवेदनशील र कठोर हृदयलाई परिवर्तन गर्नुहुन्छ, जुन हृदय बाइबल टिप्पणीकार म्याथ्यू हेनरीका शब्दहरूमा कुनै पनि ईश्वरीय कुराहरू प्राप्त गर्न र परमेश्वरप्रति भक्ति फिर्ता गर्न अनुपयुक्त हुन्छ। हाम्रो दुःख र कष्टको समयमा हामी परमेश्वरलाई हाम्रो जीवन परिवर्तन गर्न अनुमति दिन्छौं र अनुमति नदिन पनि सक्छौं। यदि कसैले पवित्र आत्मा परमेश्वरलाई आफ्नो हृदय परिवर्तन गर्ने अनुमति दिएन भने के हुन्छ? के तपाईँले आफ्नो प्रिय व्यक्तिको हृदय परिवर्तनको लागि लगनशील भई प्रार्थना गर्नुभएको छ? हुन सक्छ तपाईँको जीवन साथीको लागि, आफ्नो बच्चाको लागि। हामीले जति सुकै चाहे पनि हामी उनीहरूको लागि यो परिवर्तन गरिदिन सक्दैनौ, तर हामी निरन्तर घुँडा टेकेर परमेश्वरसँग प्रार्थना गर्न सक्छौ कि हाम्रो जीवनमा परिवर्तनको काम गरिरहनुहोस्। जसै हामी हृदय परिवर्तन नभएका मानिसहरूसँग जिइरहेका हुन्छौ, उनीहरूको लागि निरन्तर प्रार्थना र प्रेम गरिरहन सकौ भनेर परमेश्वरसँग प्रार्थना गरिरहनुहोस्। अयुब 27:8 पदले भने चाहिँ, ईश्वरहीन मानिस नाश हुँदा त्यसको लागि के आशा हुन्छ र जब परमेश्वरले त्यसको प्राण लिनुहुन्छ, अनि तिनीहरूलाई एक विश्वासी साथीको आवश्यकता छ, जो तपाईँ हुनुहुन्छ। प्रिय मित्र, तपाईँ अझै पनि सोध्नुहोला कि परमेश्वरले साँच्चै मानिसको हृदय परिवर्तन गर्न सक्नुहुन्छ त? हो, उहाँले गर्न सक्नुहुन्छ, उहाँले गर्नुहुन्छ, त्यो पनि आश्चर्यजनक तरिकामा। के तपाईँ आज त्यस्तो ठाउँमा हुनुहुन्छ जहाँ आफू मुनिको जमिनले भासिएको तपाईँ अनुभव गर्दै हुनुहुन्छ?
प्रिय मित्र, तपाई परमेश्वरलाई नयाँ हृदय सृजना गर्न निम्तो दिनको लागि उपयुक्त ठाउँमा हुनुहुन्छ। उहाँलाई मौका दिनुहोस्, उहाँले एउटा नयाँ हृदय तपाईँभित्र सृजनुहुनेछ। प्रिय मित्र, आजको कार्यक्रमबाट यहाँहरू आश्वासित हुनुभयो भन्ने म विश्वास गर्दछु। अर्को कार्यक्रममा फेरि अर्को एउटा नयाँ विषयमा हामी कुराकानी गर्ने नै छौ। आजको लागि भने बिदा दिनुहोस्। जय मसीह तथा नमस्कार।

प्रिय श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
4: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो, यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
3: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ, यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
5: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
4: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: चेली हेरिदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिए पैसा खातामी आइजान्छ भन्यो
1: धैरै बा तुमले लोटरी भर्राइ थिया
2: भएन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा म्यासेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख विवादको पेशी 22 गतेका लागि सर्यो। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिलाको बजेट शिक्षामा टीकापुरमा बजेट न्यून। टीकापुरमा महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सम्बन्धी अभिमुखीकरण। पोषण सुधारमा स्वयंसेविकाको भूमिका प्रभावकारी। रोपाई गर्ने समयमा कैलालीमा डीएपी मलको अभाव। किसानहरू समस्यामा र अत्यधिक गर्मीका कारण धनगढ़ीका विद्यालय 4 दिन बन्द हुने। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको बन्ने भन्ने विषयको विवाद सर्वोच्च अदालतले हेर्न नभएको भन्दै सुनवाई रोकिएको छ। अदालतमा मुद्दाको पालो नआएपछि असार 22 गतेका लागि पेशी तोकिएको टीकापुर नगरपालिकाका कानून अधिकृत केशरबहादुर थापाले जानकारी दिनुभयो।
1: त्यो नाम्रै नपाएको हो, त्यो पालै पाइएन नि त। 211 134 स्थगित भए अनि बाँकी चाहिँ हेरियो। त्यसमा हाम्रो चाहिँ पूरकमा परेको थियो, 35 नम्बरमा परेको थियो। हामीले अर्कोचोटिको लागि हाम्रो पेशी चढाएको अहिले त्यो समय अभावका कारणले पछाडि झाउ भएको थियो।
0: 2083 जेठ 14 गते कार्यपालिकाका बहुमत सदस्यले टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखमा वडा नम्बर 6 का वडा अध्यक्ष बलराम चौधरीलाई चुनेपछि त्यसअघिका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी मुद्दा लिएर अदालत जानुभएको थियो। बलराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अदालतले दुवै पक्षलाई बुझ्नुपर्ने भएकाले असार 8 गते उपस्थित हुन भनी दिन तोकेको थियो। असार 8 गते अदालतले निर्णय दिन नभ्याएपछि टीकापुर नगरपालिकाको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम र बजेट ल्याउने कार्यतालिका प्रभावित हुने भएको छ। नगरपालिकाले यसअघि असार 5 नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भनी तय गरेको नगरसभा अधिवेशनको पहिलो बैठक प्रभावित भइसकेको छ। नेपालको संविधान अनुसार स्थानीय तहले असार 10 गते नीति कार्यक्रम र बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ। टीकापुर नगरपालिकामा निर्वाचित नगर प्रमुख र उपप्रमुख हाल पदमा बहाल नभएपछि कार्यवाहक नगर प्रमुख हुनका लागि कार्यपालिका सदस्यहरूबीच प्रतिस्पर्धा चलिरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेटमा आन्तरिक मामिला मन्त्रालयको बजेट शिक्षा सामाजिक संघ संस्थाका भवन निर्माणमा विनियोजन गरेको पाइएको छ। आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 वार्षिक विकास कार्यक्रममा उल्लेख भए अनुसार आन्तरिक मामिला मन्त्रालयको करिब 19 करोड़ बजेट मुख्यमन्त्रीको निर्वाचन क्षेत्र लम्कीचुवा नगरपालिकाका विद्यालय र संघ संस्थामा हालिएको छ। यसमा विभागीय मन्त्रीले पनि असन्तुष्टि जनाउनु भएको छ। मुख्यमन्त्री कमल बहादुर शाहको निर्वाचन क्षेत्र र लम्कीचुवा नगरपालिकामा बजेट ओहिरिएको छ। विनियोजित बजेट अनुसार यस क्षेत्रमा पूर्वाधार विकासका कार्यालयबाट कार्यान्वयन हुने गरी 61 करोड़ 68 लाख रूपियाँ, शहरी विकास तथा भवन निर्माण कार्यालयबाट 10 करोड़ 6 लाख रूपियाँ, खानेपानीमा 23 करोड़ 52 लाख रूपियाँ, सामाजिक विकास मन्त्रालय र समाज विकास कार्यालयबाट कार्यान्वयन हुने गरी 21 करोड़ 66 लाख रूपियाँका योजनामा बजेट विनियोजन भएको छ।

0: गठन गर्न बहुतले भवनको आवश्यकता छ। वर्षपछि यसपटक प्रदेशले भवन निर्माणका लागि बजेट विनियोजन गरे पनि बजेट रकम 5 करोड़ मात्रै रहेको छ। नागरिक समाज टिकापुरका संयोजक भीमराम चपाईले टिकापुरमा विगतकै नियति दोहोरिएको प्रतिक्रिया दिनुभयो।
1: सुदूरपश्चिम प्रदेश सरकारको असार 1 गतेको बजेट सरसर्थ हेर्दाखेरि 33 अर्बबाट 37 अर्ब भएको त जानकारी प्राप्त भयो। तर गत वर्षहरूमा पनि हामीले जे भोगेका थियौं लगभग त्यही नियति यसपटक पनि बजेटमा बाँडफाँडमा देखिएको छ। सत्तारूढ़ दलहरूमै विमति भएको छ। र अर्को शंकाको कुरा के हो भने राति किन 10-11-12 बज्छ बजेट ल्याउनको लागि भन्दाखेरि कुनै प्रणालीगत विकास गर्ने भन्दा पनि परम्परागत रूपमा लुछाचोडी गर्ने बलियोले आफ्नो भागमा लैजाने। जस्तो गत वर्ष धेरै संचार माध्यमहरूमा सुन्यौं मुख्यमन्त्री स्वयंले मैले यति बजेट यो ठाउँमा राखे यो ठाउँमा मैले ल्याए भनेर उहाँले त्यसलाई गर्वको रूपमा लिनुभयो। र केही उहाँकै पार्टीका गुटका केही मान्छेहरूले ताली त बजाए प्रणालीगत विकास होला भन्ने विश्वास चाहिँ नागरिकले गरेको पाइँदैन। र यसपालि यो क्षेत्रमा आएको बजेटले पनि मुख्यमन्त्रीको गत वर्षहरूको बाँडफाँडको प्रक्रियालाई निरन्तरता दिएको हो भन्ने कुरा उहाँको स्टेटमेन्टबाट पनि बुझिन्छ।
0: टिकापुरमा बजेट विनियोजनमा यहाँबाट निर्वाचित प्रदेशसभा सदस्यहरू बेखबर जस्तै हुनुभएको छ। 2083 जेठ 17 गते सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सबै दलका संसद दलका नेता उपनेता र सचेतक सहभागी बैठकले गरेको निर्णय विपरीत योजनामा बजेट हालिएको छ। बैठकले सरकारले व्यक्ति समूह निजी फर्म कम्पनीलाई तोकेर बजेट विनियोजन नगर्ने जोड़िएर आएका योजनामा बजेट विनियोजन हुने छैन भन्ने निर्णय गरे पनि लम्कीचुवामा एउटै संस्थाका दोहोरो तेह्रो बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले टिकापुरमा स्थापना गर्ने भनेर चर्चामा ल्याएको टिकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि पनि नाम मात्रको बजेट राखिएको छ। सुदूरपश्चिम विश्वविद्यालयका अर्थशास्त्र विषयका सहप्राध्यापक डाक्टर भवान सिंह चलाउनी प्रदेश सरकारको नीति तथा कार्यक्रम राम्रो आए पनि विनियोजन यससँग तालमेल नमिल्ने खालको भएको बताउनुहुन्छ।
2: बुक हेर्दाखेरि त कसरी बनाएछ भने भित्र पुरा तपाईँको 2 लाख 3 लाख 5 लाख एउटा स्पेसिफिक विशिष्ट कार्यक्रम सहित हुनु पर्थ्यो, त्यो काहीँ पनि

0: 70 करोड़ छुटे भनेर भनेको थिए। कर्मचारीले त्यही पठाएछु भन्दैथे, तर 50 लाख मात्रै छुट्या रहेछ। त्यो अहिले संघीय उसमा पनि छ, शिक्षातर्फको। उतातर्फको प्राथमिकताहरू जो नीतिगत रूपमा प्राथमिकता ठिक छ, बजेट तपाईँको कार्यान्वयन हुने कुरा मात्रै भएन, त्यसको स्रोतै सम्भव छ जस्तो लाग्दैन, होइन? एकैचोटि बढी भएको छ। तर अब जो बजेट छ त्यसलाई जुन खालको नीति छ त्यो नीतिसँग पछाडिको त्यो डिस्ट्रिब्युसन जो वितरण गरिएको छ नि, त्यो तपाईँको मेल खाँदैन कि। त्यहाँ त्यो सानातिना कुरा प्रोडक्टिभ कुरामा बढी गर्ने भनेर उत्पादनमूलक कुराहरूमा उद्यमशीलतामा भनेर त्यसरी ल्याएको उनको भाषणमा त्यो छ। भित्र त्यो तपाईँको त्यो रातो बुक अब त्यो विस्तृतवाला त्यो हेर्दाखेरि त्यसमा यसरी छुट्याएको छ। तपाईँको धेरै कुराहरू सारा त्यो तपाईँको सर एक दुई ठाउँको हेर्नुभयो भने थाहा भइहाल्छ। अब त्यो धेरै ऊ गरिदिए पनि अब अप्ठ्यारोमा हाम्रो लेभलको भन्दाखेरि धेरै ऊ मान्छन्, होइन? डाइरेक्ट भन्दा पनि अब त्यसै गरी त्यही कुराहरू यो बजेटलाई वितरणमुखी गर्ने भन्दा पनि कुनै त्यसो भोलि उत्पादन हुन सक्ने त्यसको तालमेल छैन। नीतिगत कुरा र बजेटको जो वितरण छ त्यसको बीचमा तालमेल देखिँदैन। संघीय बजेटको त मैले सुदूरपश्चिमको र शिक्षाको पर्सपेक्टिभबाट एउटा रिभ्यू मेरो त्यो अस्तिको 5 गतेको उसमा छ नि त, ब्यानर आर्टिकलमा छाप्या छ।
1: सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री परिवर्तन भएपछि असार 1 गते मध्यरातमा सत्तापक्षका प्रदेशसभा सदस्य मात्रै राखेर आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले 37 अर्ब 70 करोड़को बजेट प्रस्तुत गर्नुभएको थियो। बजेट चित्त बुझ्दो नआएपछि सत्तापक्षका प्रदेशसभा सदस्यहरू समेत बजेट संशोधन हुनुपर्ने पक्षमा माहौल बनाइरहेका छन्। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
2: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपड़ाले छोपेर हिँड्नुपर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपड़ा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
2: नरम, मुलायम, सुतीको कपडा लगाउने।
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
2: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
4: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर। अत्यधिक गर्मी बढ़दै गएपछि धनगढ़ी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा 4 दिन विदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचना अनुसार केही दिन यता बढ़दो गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिएको हो। सूचनामा जनाए अनुसार धनगढ़ी उपमहानगरपालिकाभित्र संचालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असार 9 गतेदेखि 12 गतेसम्म पठन पाठन बन्द रहनेछ। आमा र बच्चाको पोषण सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका धेरै छ। स्वयंसेविकाले गर्भावस्थादेखि नै सन्तुलित आहारबारे जानकारी दिने, उनीहरूलाई स्वास्थ्य संस्थामा पुर्याउने लगायतका कार्यमा सल्लाह दिने र सघाउँदै आएका छन्। थप खबर रत्नापुन मगरबाट।
6: टिकापुरमा महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सम्बन्धी अभिमुखीकरण गरिएको छ। अभिमुखीकरण कार्यक्रममा आमा र बच्चाको पोषण सुधारका लागि स्वयंसेविकाको भूमिका थप बढ़ाउनु पर्नेमा जोड़ दिइएको छ। टिकापुर नगरपालिका वड़ा नम्बर 5 महिला स्वास्थ्य स्वयंसेविका चन्द्रादेवी चौधरी पोषण सुधारका लागि 1000 दिनका आमालाई प्राथमिकता दिएर परामर्श दिने र स्वास्थ्य सेवा लिन सघाउने गरेको बताउनुहुन्छ।
7: पोषणको लागि त हामीले नै 1000 दिनको आमालाई मान्छौ, जस्तै गर्भदेखि नै मान्छौ, अनि 3 महिना पूरा भइसकेपछि हामीलाई त आइरन दिन मिल्दैन। अब पहिला दिन्थ्यो, आजकल दिँदैन। सुत्केरी भइसकेपछि फेरि त्यही स्वास्थ्यबाट नै 45 वटा आइरन दिन्छन्, अनि गर्भ लगायत सहित सुत्केरी भएको दिन लगाएर हामीले 225 वटा गर्भ या सुत्केरी भइसकेपछि 225 वटा आइरन खुवायौं पहिला। आजकल चाहिँ स्वास्थ्यले खिलाउँछन्।

0: पुरा भइसकेपछि आमाको दुधले त हुँदैन, त्यसपछि थप खाना त चाहिन्छ। थप खानाको साथसाथै हामीले जाउलो लिटो खुवाउनु पर्छ, अनि लिटो कुन तरिकाले बनाउँछौ, कसरी बनाउँछौ, कसरी खिलाउँछौ भन्ने पनि सिकाउँछौ।
1: वडा नम्बर 2 सीतापुरका स्वयंसेविका सरस्वती चौधरी घर घरमा गई पोषण सम्बन्धी सचेतना फैलाउने, गर्भावस्थाको स्याहार जाँच लगायतका कुराबारे सचेत गराउने गरिएको बताउनुहुन्छ।
2: 6 महिना पूरा भइसकेपछि थप खाना खान्छ नि बच्चाहरूले, त्यति बेला नै अब बालबिटा दिने गर्छन्, अनि बालबिटा लेडो खानामा मिसाएर अनि जाउलोमा मिसाएर खाने, दिनको एक पटक आधा घण्टा भित्र खुवाइसक्ने, जति खान्छ बच्चाले थप खाना गरेर गर्भवती महिलाहरूलाई अरू भन्दा थप एक पटक गर्भवती खानेकुरा खाने पोसिलो फलफूल जस्तै सागपातहरू, माछा मासु, अण्डा, दुध, दहीका प्रकारहरू, ज्येष्ठ नागरिकहरूलाई पनि अब बच्चो जस्तै हुन्छन् अब उमेर ढल्किसकेका, अब नरम खानाहरू खाने, पोसिलो खानेकुराहरू खाने भनेर सल्लाह दिने गरिरहेछौ।
1: स्वयंसेविकाले भिटामिन ए जुकाको औषधि तथा अन्य पोषण कार्यक्रम सञ्चालनमा सघाउने गरेका छन्। यसका साथै स्वास्थ्यकर बानी बारे समेत जानकारी दिने, पोषणयुक्त खानपान बारे जानकारी दिने गरेका वडा नम्बर 3 स्वयंसेविका चन्द्रा चौधरी बताउनुहुन्छ।
0: बच्चा र आमालाई पोषणको लागि अब गर्भ रोकेको थाहा पाउँछौ, त्यति बेला अब हामीसँग सल्लाह गर्न आउँछन्, अनि त्यसपछि अब पोसिलो खाना खाने भनेर सल्लाह दिन्छन्। जस्तै अब हरेक बार खाना चारमा अण्डा भयो, होइन, दुध भयो, त्यसपछि मासु मात्रै नभएर अब घरमै करेसा बारीमा पाइने हरियो साग भयो, गब्डम, त्यसमा आइरन पनि एकदमै धेरै हुन्छ, अनि त्यसमा अमिलो हालेर पकाउने खाने, 3 महिना पूरा भएपछि रक्त अल्पटा हुनबाट बस्नलाई आइरन खानलाई स्वास्थ्य चौकी अस्पतालमा गएर त्यो खानुपर्छ, र 9 महिनासम्म अब जति खान सक्यो होइन त्यो एकदमै राम्रो हुन्छ बच्चा र आमालाई।
1: वडा नम्बर 4 स्वयंसेविका दुर्गा पराजुली गर्भावस्थादेखि बच्चा 2 वर्षको हुन्जेलसम्म आमा र बच्चाको स्याहार पोषण सुधार बारे जानकारी दिने गरिएको, स्थानीय रूपमा पाइने पोसिलो खानेकुरा प्रयोग गर्न प्रेरित गर्ने, बच्चालाई स्तनपान र पूरक आहारा खोप लगायत बारे जानकारी दिने गरिएको बताउनुहुन्छ।
2: हामीले बच्चा गर्भमा रहेको दिनदेखि नै टिडी खोपदेखि लिएर जुकाको औषधि खानुपर्छ, है, टिडी खोप पनि लाउनुपर्छ भनेर हामी संस्थासम्म उसलाई पुर्याउने सहयोग गर्छौँ। पहिलो बच्चा छ भने त हामी 2 खोप लाउनुपर्छ है पनि भन्छौँ। संस्थामा पुर्याइसकेपछि संस्थाबाट पाउने सेवा सुविधाहरू पाइराख्नुहुन्छ, झोलिलो कुराहरू, हरियो सागपातहरू, गेडागुडीको झोलहरू नियमित खानु भनेर भन्छौँ, र त्यही साथसाथै माछा मासु पनि खुवाउनु पर्ने हुन्छ, दुधको परिकारहरू पनि खानुपर्ने हुन्छ, है, आफूलाई मात्रै नभएर बच्चा स्वस्थ बनेर हेल्दी राख्नको लागि पनि खानु है तपाईँले भन्छौँ। बच्चालाई नियमित 8 पटक गर्भ जाँच गर्नको लागि पनि पठाउँछौँ, साथै बच्चा जन्मिसकेपछि उहाँहरूलाई खोप लगाउनको लागि पनि हामी त्यतिकै सहयोग गर्छौँ।
1: टिकापुरमा वैशाखमा गरिएको पोषण लेखाजोखा तथ्याङ्क अनुसार टिकापुरका 75 बालबालिका शीघ्र कुपोषणको जोखिममा छन्। अझै समुदाय स्तरमा पोषण सुधारका लागि स्वयंसेविका मार्फत सचेतना फैलाउनु पर्ने, बाल भेटाको प्रयोग बढ़ाउनु पर्ने स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बताउनुहुन्छ।
3: टिकापुर नगरपालिका अन्तर्गत महिला स्वयंसेवीलाई पोषण सम्बन्धी तालिम दिइरहेको छ। अझै पनि हाम्रा बाल बालिकाहरू, विशेष गरी 5 वर्षभन्दा मुनिका बाल बालिकाहरूको पोषणको अवस्था अलिक कमजोर छ, उहाँहरू कुपोषित हुनुहुन्छ। अस्ति भर्खरै हामीले हाम्रो राष्ट्रिय पोषण अभियान सञ्चालन गरेका थियौँ, त्यो अन्तर्गत पनि हाम्रो 75 बाल बालिकाहरू हामी कहाँ कडा कुपोषण निस्केका छन्। उहाँहरूको पनि हामीले स्क्रिनिङ फेरि गर्दैछौँ। त्यसमा केही बच्चा त राम्रो छन्, केही बच्चाहरूको साममा परेको छ। त्यो हिसाबले हामीले कम्तीमा समुदाय स्तरमा थप अझै पनि महिला स्वयंसेवी मार्फत पोषणको अवस्था सुधार गर्नलाई उहाँले के काम गर्नु होला भनेर उहाँलाई तालिम दिनेछ। यसमा विशेष गरेर हाम्रो बाल बिटा जुन छ, त्यसलाई अब किशोरीहरूलाई हामी कहाँ आयन चक्की जुन हामी दिन्छौँ 10 देखि 19 वर्ष, कि विद्यालय जाने त विद्यालयबाट खानुहुन्छ, विद्यालय नजानेलाई पनि उहाँलाई उहाँहरू मार्फत हामीले क्याम्पस पढ्ने अन्य उहाँलाई चाहिँ उहाँहरू मार्फत के हामीले श्रावणको 4 गतिदेखि हप्तामा 1 दिन चाहिँ 13 हप्तासम्म खुवाउनुपर्छ, त्यो बारेमा पनि प्रचार प्रसार गर्नु। सँगसँगै अब हाम्रो गाउँको क्लिनिकमा स्वास्थ्य संस्थामा हाम्रो वृद्धि अनुगमन गर्छौँ हामी, त्यो वृद्धि अनुगमन पनि केही हामी कहाँ संख्या पहिला पनि घटेका छन्। अहिले हाम्रो भनौँ न बाल बालिकाको जन्मिने दर पनि घटेका छ, नेपालकै टिका पनि घटेका, वास्तवमा घटेको हो कि अथवा हामी कहाँ भएका 2 वर्षभन्दा मुनिका बाल बालिकाले वृद्धि अनुगमन नगरेको त्यो पत्ता लगाउनलाई हामीले उहाँहरूलाई तालिम दिए। तालिम मार्फत उहाँहरूलाई आफ्नो समुदायमा आफ्नो एरियामा गएर बच्चालाई खोज्ने पठाउने पोषणको अवस्थालाई राम्रो बनाउने बुझ्ने उद्देश्यले यो कार्यक्रम गर्दैछ।
1: स्वयंसेविकाले समुदायमा पोषण सम्बन्धी ज्ञान, व्यवहार परिवर्तन र सेवामा पहुँच बढ़ाउन सघाउनका साथै कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सुधारमा सघाइरहेको रावलको भनाइ छ।
3: विशेष गरी बजार एरियामा, वार्ड नम्बर 1 बजार एरियामा के छ भने हुने खाने मान्छेहरू बस्छन् भनाइ छ। अलि भनौँ न अलि धनी वर्ग मध्यम वर्ग उहाँहरूलाई स्वास्थ्यको धेरै चासो हुँदैन, किन सहरका मान्छेलाई फुर्सद हुन्न भनाइ छ हाम्रो। उहाँहरू आफ्नो काम व्यस्त हुनुहुन्छ, कर्मचारी कोही व्यापारी, उहाँहरूको ध्यान खास गरेर जनस्वास्थ्यको चाहिँ उसमा नहुने भएकोले यो बजार एरियाको बाल बालिकाले पनि पोषणसँग जोड्नु पर्यो। उहाँहरूलाई उहाँहरूका बाल बालिकाले पनि भिटामिन पाउनु पर्यो, जुगा औषधि खानुपर्छ, वृद्धि अनुगमन गर्नुपर्छ, त्यस आयोडिनयुक्त सुन्दन लगायतका कुराहरूलाई हामी गर्नलाई पोषणलाई राम्रो होस्, किन बजारका मान्छे जहिले पनि छुटेर आउँछन् कि वञ्चित भएर आउँछन्, त्यो नछुटनु भनेर पोषणको अवस्थामा सुधार ल्याउनलाई अर्को महत्वपूर्ण भूमिका हुन्छ र उहाँलाई हामीले भनेको छ आफ्नो एरियामा।
1: आमा र बच्चाको पोषण सुधारका लागि स्वयंसेविका, स्वास्थ्य कर्मी, सरकार मात्र होइन परिवार नै जिम्मेवार बन्नुपर्छ।
4: कैलालीमा धान रोपाई शुरू भएका बेला डीएपी मलको अभाव भएपछि किसानहरू समस्यामा परेका छन् अथवा शुरू भएसँगै रोपाईमा व्यस्त किसानहरूलाई रोपाईपछि आवश्यक पर्ने रासायनिक मल सहज रूपमा नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता बढ़ेको छ। धनगढ़ी तीनका किसान प्रतिभा राणा यस वर्ष मल अभावकै बीचमा धान रोपाई गर्न बाध्य भएको बताउनुहुन्छ। त्यस्तै अर्का किसान छटन राणाले प्रांगारिक मल पर्याप्त नहुँदा रासायनिक मलमा निर्भरता बढ़ेको तर त्यसको समेत अभाव देखिएको गुनासो गर्नुभयो। किसानहरूले सहकारी मार्फत सहुलियत दरमा मल नपाएपछि निजी एग्रोवेट तथा भेटनरी पसलबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भएका छन्। कृषिका सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रबन्धक नवल सिंह बोगटीका अनुसार हाल डीएपी मलको मौजात सकिएको छ। उहाँका अनुसार चालू आर्थिक वर्षमा कैलालीमा 14,562 मेट्रिक टन यूरिया, 8,236 मेट्रिक टन डीएपी, 731 मेट्रिक टन पोटास मल वितरण भइसकेको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
5: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
6: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
7: महिनाको महिनावारी गडबडीको समस्या,
6: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
7: पेट सम्बन्धी सम्पूर्ण समस्या,
6: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
7: ईसीजी सेवा,
6: डिजिटल एक्सरे सेवा
7: र प्रयोगशाला ल्याब सेवा।
6: फोन नम्बर 9844-27359 र 9848-42-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
4: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। देशभर वैशाख 2 गतेदेखि शुरू भएको राष्ट्रिय गणना 2082 सम्पन्न भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार पत्रकार सम्मेलनमा छ राष्ट्रिय आर्थिक गणना 2082 को स्थलगत तथ्याङ्क संकलन कार्य प्रगति र आगामी कार्यदिशा सम्बन्धमा जानकारी गराएको हो। कार्यालयका प्रवक्ता उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेका अनुसार अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने नाराका साथ देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न आर्थिक गणना कार्य गरिएको थियो। महाधिवेशन प्रतिनिधि थपगढ र मधेस प्रदेशको विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको आजको बन्द सत्र स्थगित भएको छ। बन्द सत्र स्थगित भएपछि पार्टीभित्र देखिएका विवादी विषयहरू टुङ्गो लगाउन राष्ट्रपालले गृह कार्य शुरू गरेको छ। बन्द सत्रमा सहभागी हुन बिहानदेखि कुरेर बसेका महाधिवेशन प्रतिनिधिहरू कार्यक्रम स्थगित भएपछि फर्किएका छन्। एकल महिलाका समस्या थुप्रै छन्। श्रीमान बितेपछि आर्थिक, सामाजिक, पारिवारिक सबै जिम्मेवारी सम्हाल्दै आएका एकल महिलालाई आजको जनावदमा हामीले तपाईँका समस्या के छन् भनी सोधेका छौं।
8: बहुत वर्षमा दुई छोरी छोरी रह, मेडिकल जवान रह, अब बुढाइ गिन महान टेंशन मन बिल्कुल दुख बिल्कुल अभिन भग बस देवा मोरी माइटी घर के पढ़ाई लिखाई नहीं सीखन और पहले भत्ता नहीं दे पाछे भत्ता दे लगन मैं कुआ भस रहा तो अपन लड़कन पढ़ा धर तू पहले वो मंजूरी करे देना साइकिल चलाए नहीं सीखन बनी के लमकी मंजूरी करना लड़कन है दस दस मन पढ़ाई नू मामन के पढ़ाई नहीं देवरी ने बाबे दिठ छाए छाए अपन अपन ठरो में चल गई नहीं मन जब ढक्का नहीं भोज कर ले मने भविष्य का ही बिगाते मैं ना करम ये छाई है छाओ हो जैसे करे के मैं बिल्कुल मरे थे ना सकना अपना टेंशन में बिल्कुल अभी तक वस्ते आगे छाए अपन अपन छाव चल गई नहीं बस अपने छगरी चरा जार करो तो खर्चा पानी बनाओ।
9: मेरा नाम दीपा देवी दीगो मैं तो 63 वर्ष बड़े बीते तो 21 बीते तो धेरे ही भाई 8000 सरकार ले गाह्रो भयो पहिला त अब 3 छोरा छ 1 छोरी थियो हजुर गाह्रो त भयो महिला घर चलाउनु गाह्रै भयो म पछि अब हुर्के अब आफ्ना बिहार तरे सरकारले हेर्यो।
10: मेरो नाम नन्दा देवी विश्वकर्म म हुँ वडा नम्बर 5 जानकी गाउँपालिका म हुँ एकल महिला तर जति हुँ त एकल महिला हुँ जति समस्या पर्न अब घरको आफूले घोक्नु परेको छ अब एकल महिला भएर पनि के गर्ने अब।
11: मेरो नाम दिक्रा विश्वकर्मा वडा नम्बर 5 स्कुलपुर अरू त्यसै छ राम्रै छ। मेरो 6 वर्ष भयो म आफू 50 कि भएँ छोरा छोरी हुर्के एउटा बम्बई छ एउटा काठमाडौँ जाप्ने भाषा पढ्दो अरू ठिकै छ मालिकमै हो अब घर चलाउने मै गोरु पालेका छु भैँसी पालेका छु अब अरू के दुःख यस्तो केही छैन दुईटी छोरी छन् दुईटा छोरा छन् अरू ठिकै छ मेरो।
4: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख विवादको पेशी 22 गतेका लागि सर्यो। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिलाको बजेट शिक्षामा टिकापुरमा बजेट न्यून। टिकापुरमा महिला स्वच्छ स्वयंसेविकालाई पोषण सम्बन्धी अभिमुखीकरण। पोषण सुधारमा स्वयंसेविकाको भूमिका प्रभावकारी। रोपाई गर्ने समयमा कैलालीमा डीएपी मलको अभाव। किसानहरू समस्यामा र अत्यधिक गर्मीका कारण धनगढ़ीका विद्यालय 4 दिन बन्द हुने। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपुकमिया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलू भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98-24-61-25-95 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालू प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: बुढल्ला सुन्छ कि नै वानन्दे गुवाज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइन आउने न पट्टा नि पैना त
5: अरे गहना बनाइन त हो दुकान खस्ती खस्ती परेशान आटु कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी यही नै सामुएल ज्वेलर्स म से गहना बनाएको आन्छ कि कत्रा सुघर बनाएको ल बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाइका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41208 98486 39261

0: कहाँ हुन्छ र कहिले कोही बिरानी कहिले कोही बिरानी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
1: होइन चाइनाजु माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
2: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरू

0: सम्मा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने,
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
0: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा विद्यालयमा दिवा खाजा कार्यक्रमको इतिहास झण्डै 5 दशक पुरानो छ। विक्रम सम्मत 2032 सालदेखि विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई नेपाल सरकारले विक्रम सम्मत 2065 सालदेखि आफ्नै लगानीमा निरन्तरता दिएको थियो। विक्रम सम्मत 2077 सालदेखि भने सरकारले बाल विकासदेखि 5 कक्षासम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर दिवा खाजा कार्यक्रम सञ्चालन गर्यो। तर केही विद्यालयमा विद्यार्थीले खाजा पाउँदैनन्। त्यसै मध्येको एक मुगुको सोरु गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय पनि हो।
5: सरकारको योजना अनुसार मध्याहमा कक्षा 5 सम्मका विद्यार्थीलाई तातो खाजा विद्यालयमा नै उपलब्ध हुनुपर्छ। तर मुगुको सोरु गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय कक्षाका बालबालिकाले तातो खाजा खान पाएका छैनन्। दिवा खाजा अहिले केवल सरकारी कागजमा सीमित बनेको छ। कक्षा 4 अध्ययनरत सुभाष नेपाली, नेपाल सरकारले विद्यालय उमेरका बालबालिकाको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति बढ़ाउने र सिकाई उपलब्धि उकास्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेष गरी कर्णालीका दुर्गम जिल्लामा प्रति विद्यार्थी दैनिक 25 रूपियाँका दरले बजेट विनियोजन हुँदै आएको छ। तर विद्यालयले खाजा नदिँदा कतिपय विद्यार्थी मध्याह पनि घर जाने गरेका छन्। अर्का विद्यार्थी सरस्वती कार्की, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको उपस्थिति र विद्यालय टिकाई दरमा उल्लेखनीय सुधार देखिएको छ। यही कारण सरकारले प्रत्येक वर्ष अर्बौं रूपियाँ खर्च गरेर देशभरका लाखौं विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ। तर मुगुको यो विद्यालयमा भने विद्यार्थीको पोषणका लागि छुट्याइएको रकम अर्कै प्रयोजनका लागि परेको भएको पाइएको छ। विद्यालयले यही रकमबाट शिक्षक नियुक्त गरेको कारण विद्यार्थीले खाजा खान नपाएको विद्यालयका कार्यालय सहयोगी कमललाल कार्की बताउनुहुन्छ।
6: नास्ताको बुना विषयमा भनिहाल्छ, बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भने भनिसक्यो नि। त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरिहाल्ने। त्यो त सानो 5 क्लास तलवाडीको विद्यार्थीले खुवाउने हो नि।
5: विद्यालयमा खाजा नखुवाउँदा सबैभन्दा ठूलो असर विद्यार्थीको नियमित उपस्थितिमा परेको अभिभावक बताउँछन्। सोरु गाउँपालिका 8 का अभिभावक छप्किलाल विक सरकारले दिएको सुविधा नपाउँदा बालबालिकाले घरबाटै खाजा बोकेर पठाउनु परेको बताउनुहुन्छ।
7: खाना क्या अब घरबाट खाना खाइ आउने, अनि नास्ता सास्ता झोलाउँदा हालिदिने, रोटी फोटी भात भए पनि बाँच्छ, प्लास्टिकमा हालिदिने, ल्याइ खाजा केही छैन त हेर्नुहोस् घरबाट दिँदा।
5: रारा माध्यमिक विद्यालय व्यवस्थापन समितिले नै दिवा खाजाको रकम शिक्षक व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको स्वीकार गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर कार्की,
8: पहिलेदेखि एकजना टिचर हामीले राखेकै हो, त्यो पैसा हामीले के गरेर आएछौँ भनेपछि त्यो बरु अभिभावकलाई दिने अनि त्यो घरबाट नास्ता ल्याउने भन्ने कुरा हाम्रो त्यही हो।
5: सोरु गाउँपालिकामा 39 वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। स्थानीय स्रोतका अनुसार ती मध्ये धेरै विद्यालयमा दिवा खाजा कार्यक्रम नियमित नभएको गुनासो छ। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत वीरेन्द्र बहादुर मल्लले विद्यालयहरूले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको विषयमा अनुगमन गरिने बताउनुभयो।
9: कार्यपालिका बनाएर कुन दिनमा के खाजा खुवाउने, स्थानीय उत्पादनमा आधारित के खुवाउने अनि त्यसको खरिद प्रक्रिया कसरी गर्ने भन्ने कुरा हामीले उहाँहरूलाई सचेत र सजग गराएछौँ। अब केही एक आध विद्यालयबाट केही गुनासो आछ, अब हामी त्यसको लागि पनि अब त जब जानकारी भइसकेपछि अब उहाँहरूलाई पनि त्यो विद्यालयमा गएर बुझेर भयो गरेको के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी सचेत गराउँछौँ।
5: दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च हुँदा शिक्षक थपिए पनि राज्यले दिएको पोषणको अधिकारबाट बालबालिका वञ्चित भएको सरकारहरू बताउँछन्। खड्क सुनार CIN रेडियो मुगु, मुगु गमगढी।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको गीत संगीत जीवन जिउने आधार

0: अन्य रोजगार नहुँदा सड़कमा गीत गाउनु पर्ने बाध्यता रिपोर्ट अनि कुराकानी पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गताबाट पीड़ित छन्। त्यसमध्ये दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको संख्या बढ़ी छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत संगीतबाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्।
5: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जस्तो एउटा दृश्य देख्न सकिन्छ। दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले मादल बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन्। उहाँहरू पेशागत कलाकार होइनन्, न त औपचारिक संगीतकर्मी नै, तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन्। भक्तजनहरूले दिएको 5-10 रूपैयाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ। यही समूहकी सदस्य हुन् बुटवलकी 38 वर्षीय खाविसरा। उहाँ भन्नुहुन्छ, आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न।
6: जसले भोग्छ नि उसलाई मात्रै पीड़ा थाहा हुन्छ, कति गाह्रो हुन्छ हिँड्दा बस्दा, अरूले भनेका वचन सहँदा त्यो त एकदम गाह्रो भइहाल्छ, सहनै नसकिन्छ। बरु आफ्नो चोट हिँड्दाखेरि
5: खगिसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो। कक्षा 5 अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढ़ाई पनि रोकियो। हाल उहाँ गौरीघाटमा मासिक 6,000 रूपियाँ भाड़ा तिरेर बस्नुहुन्छ। सड़कमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाड़ा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन। खगिसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले। 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो। उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सड़कमा गीत गाउँदै आउनु भएको छ। कविताका अनुसार राज्यबाट मासिक 2200 रूपियाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन। उल्टै कहिलेकाही स्थानीय निकायका कर्मचारीहरूले सड़कमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ। खगिस रारा कविता त प्रतिनिधि पात्र मात्र हुन्। राजधानीका सड़क, मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै सयौं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन्। उनीहरूको गुनासो एउटै छ, राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन्। त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार चार पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
7: काठमाडौँ महानगरपालिकाले भर्खरै सड़कमा सड़कापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू तथा प्रकृतिका मानव मुक्त गर्छौ भनेर हप्ता 10 दिन अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले चार पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी चारजनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्ध सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै चारवटा पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचार सम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
5: तर प्रश्न अझै बाँकी छ, राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त? किन अझै दृष्टिविहीन नागरिकहरू सड़क किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन्? सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो। त्यसैले दीर्घकालीन रोजगारी, सिप विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सड़क पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन, बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ, हामीले नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाललाई सोधेका छौं।
8: हामीले यो सड़क पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पैरवीहरू गरिरहेका छौं। उहाँहरूलाई धरपकड़ गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरूद्धमा नेपाल नेत्रहीन संघ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौ भन्ने कुरा हामीले स्पष्ट राख्यौं। महिला बालबालिका यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा 3 पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले 4 विकल्प अगाडि सारेका छौँ।
5: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
8: नम्बर 1 विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता, योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय यो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
0: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विभागका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ़दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसून बागमती मधेश हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असार 20 गते तेस्रो शनिबारको दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
5: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 67 77 72।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, पुस्त्र र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600170024 र 98046 77417।

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकम का अफिस ड्राइभर ब्लक गरी भर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: ता
1: केही अद्दु पड्यो भ
0: त्यो त अद्दु पडन्छ भ आफ्नो मोबाइल नम्बर बदल्न वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पडन्छ रे आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगि बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमै जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
2: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना निशुल्क घुम्ती शिविर हुने बारेको सूचना विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको खुट्टा लुलु वा कमजोर भएको भाँचिएको हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको हड्डी पाकेर लामो समयदेखि पी पाइरहने ढाड बाङ्गो वा कुप्रो भएको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको ओर तथा तालु फाटेको शरीरका विभिन्न जोर्नीहरू दुख्ने सुनिने बाङ्गो भएको वा खुस्किएको अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू घुम्ती शिविर हुने मिति 2083 असार 12 गते स्थान टिकापुर अस्पताल समय बिहान 9 बजेबाट अस्पतालबाट दिएको कुनै कार्ड रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला
4: थप जानकारीका लागि राजा राम चौधरी 9848089176 ललिता उपाध्याय 9765106044 टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 मा सम्पर्क गर्नुहोला।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: 75 रुपियाँ जीरो कायम गरी अभियोग दर्ता भएको छ।
1: तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फ्रडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टार्मरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टार्मरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टार्मरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथुलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो। र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेना 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ ह्लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
3: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ पुलिस जारी गरेका छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजान तयारी भइरहेको छ।
1: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 जना व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्यूलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
0: भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 को दफा 1 बमोजिम बिगो कायम गरी अहिलेको दफा 8 1 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई मागदाबी लिएको छ। टोटल बिगो 10,13,61,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
0: आज बयान गर्न नसकिने भएको भएर अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
1: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबाउर आईडी सर्विस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिए भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग, गत चैत्र महिनामा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
4: यो महोत्तरी 12 देखियो, चितवन र रावप्रेसमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्ड फ्लू क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्ड फ्लूको H5 भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप छ।
5: अब जुन 65 सालमा 70 71 सालमा पनि काठमाडौँमा पुगेको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
4: 65 सालमा फाटाफुटादेखि 70मा त भरतपुर जिल्लैलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर ठूलो संख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिलेको कस्तो छ भने आउटब्रेक भएको छ, छिटपट थुप्रै पालिकाहरू छन्, एउटा पालिका एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जंगलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिक बढी संक्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, गोखा, साँखु, यता गोदावरी होइन, यता चागु नारायण, यी पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि 1-2 ठाउँमा देखिएको छ। सदर चिजाखानामै चाहिँ बर्ड फ्लू देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा सरसफाई क्रम छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हामीले प्रयोगशालाबाट उहाँले गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि करिब करिब 1.5 महिना जति रह्यो झापा मरण संसदमा हो कि काठमाडौँ पनि बिस्तारै केसहरू चाहिँ सफाई अथवा क्रमिक रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गर्यौँ। अब उपत्यकामा चाहिँ अहिले सरसकै हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर्स 80% बढेर चाहिँ लेयर्स संक्रमण भएको हुनाले, लेयर्स भनेको फुलपाने खुट्टामा संक्रमण भएको हुनाले चाहिँ त्यसमा अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजका पेट अन्डा राख्नलाई प्रयोग गरिन्छ। त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गरेर नमिल्ने हुन्छ, तर कतिपय कामहरूले त्यही पेट पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरस त जाएर अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
5: विभागले चाहिँ अहिले त्यसका लागि कस्ता कार्यहरू गरिराखेको छ?
4: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै, न उपचार छ। त्यसले गर्दाखेरि यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्थ्यो त्यहाँबाट संक्रमण नफैलिस् भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका छौँ।
5: तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
4: अहिले हेर्नुहोस् त रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्क हिसाबमा आज भोलि मैले भनेको फरक पर्न सक्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा, र चाहिँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र चाहिँ 2.5 लाख किलो भन्दा बढी दाना त्यो संक्रमण फैलिन सक्छ, दाना रह्यो भने मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो, यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा चाहिँ करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
5: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेले सरिसकेको घटना त आएको छैन?
4: छैन, मान्छेमा पुगेर 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब यो एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
5: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: संक्रमण क्षेत्रबाट कुनै पनि पन्छी पन्छीने पदार्थहरू बजारमा जाँदैन, त्यसैले पन्छीने उत्पादनहरू चाहिँ ढुक्कसँग खान सकिन्छ। यद्यपि हामी राम्ररी पकाएर खाने बानी छ भने मानिसमा लाग्ने कुनै पनि सम्भावना रहँदैन भन्ने किसिम ढुक्कबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ, एउटा भवितव्य नै पन्छी पालन व्यवसायमा देखिएको छ। तर यी व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि सबै छ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारीका चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पन्छीने उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करी पनि राखेको छ, आएको छैन मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि छँदैछ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क साथ अगाडि बढाउन सकिन्छ।
1: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पदत्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेदनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी यूके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए, र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: कानून कलिक भ्रष्टाचार रोक नै सकी जबसम्म हाम्रै सक्कु भ्रष्टाचार विरोधी नै हुइबी भ्रष्टाचार करुया मनै न खुल्के विरोध गरी भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश
3: बालक हराएको सूचना टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपू कमिया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो उचाइ करिब 4 फिट दुवै कानमा सुन लगाएको हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98241695 98256096 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: जानकी गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: नेपालको संविधानको भाग तीन मौलिक हकको धारा 39 अन्तर्गत बालबालिकाको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउन 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराइएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकोले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौ। 18 वर्ष मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर, ग्यारेज, होटल, कारखाना, गिट्टी, बालुवा, घरेलु कामदार, गाडीमा सहचालक नलगाउन साथै धूम्रपान, मध्यपान, सुर्तीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बाल बालिकालाई संलग्न नगर्न हुन हार्दिक अनुरोध छ। यदि कसैबाट कानून विरूद्धका कार्यहरू भए वा गरे गराइएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका जानकी कैलाली। चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
1: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
1: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने।
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
0: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
4: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
3: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
4: भर्ना हुने विषयहरू:
3: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
4: नेत्र विज्ञान ओए।
3: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
4: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकावसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एकावसमा टाँसिएको वा बढी भएको, ओर तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टीकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
1: थप जानकारीका लागि राजाराम चौधरी 98480 89 176, ललिता उपाध्याय 97 65 56 44, टीकापुर नगरपालिका स्वास्थ्य शाखा 98 51 20 34 90 सम्पर्क गर्नुहोला।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम, मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू। उनीहरू विवरण मागी भर बैंकमी सोधौ, सतर्क रहौ, ठगी बठिए बचौ।
4: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको बन्ने भन्ने विषयमा विवाद सर्वोच्च अदालतले हेर्ने नभ्याएको भन्दै सुनवाई रोकिएको छ। अदालतमा मुद्दाको समेत पालो नआएपछि असार 22 गतेका लागि पेशी तोकिएको टीकापुर नगरपालिकाका कानून अधिकृत केशर बहादुर थापाले जानकारी दिनुभएको छ। 2083 जेठ 14 गते कार्यपालिकामा बहुमत सदस्यले टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखमा वार्ड नम्बर 6 का वार्डाध्यक्ष बलिराम चौधरीलाई चुनेपछि त्यसअघिका कार्यवाहक नगर प्रमुख रामबहादुर नगाजी मुद्दा लिएर अदालत जानु भएको थियो। बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न समेत अल्पकालीन आदेश समेत दिँदै अदालतले दुवै पक्षलाई बुझाउनु पर्ने भएकाले असार 8 गते पक्ष समेत उपस्थित हुनु भनिएको दिन तोकिएको थियो। असार 8 गतेको अदालतले निर्णय दिन नभ्याएपछि टीकापुर नगरपालिकाको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम र बजेट ल्याउने कार्यतालिका प्रभावित हुने भएको छ। नगरपालिकाले यसअघि असार 5 नीति कार्यक्रम कार्यान्वयनमा समेत प्रस्तुत गर्ने भनी तयार गरिएको नगरसभा अधिवेशनको पहिलो बैठक प्रभावित भएको छ। नेपालको संविधान अनुसार स्थानीय तहले असार 10 गते नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बेहोरा गरेको बताएको छ। टीकापुर नगरपालिकामा निर्वाचित नगर प्रमुख र उपप्रमुख हाल पदमा बहाल नभएपछि कार्यवाहक नगर प्रमुख हुनुका लागि कार्यपालिका सदस्यहरूबीच प्रतिस्पर्धा चलिरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा आन्तरिक मामिला मन्त्रालयको बजेट शिक्षा र सामाजिक संघ संस्था भवन निर्माणमा विनियोजन गरेको पाइएको छ। आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 वार्षिक विकास कार्यक्रममा उल्लेख भए अनुसार आन्तरिक मामिला मन्त्रालयले करिब 19 करोड़ बजेट मुख्यमन्त्रीको निर्वाचन क्षेत्र लम्की चोहा नगरपालिकामा विद्यालय र संघ संस्थामा हालिएको छ। यसमा विभागीय मन्त्रीले पनि समेत असन्तुष्ट जनाएका छन्। मुख्यमन्त्री कमल बहादुर शाहको निर्वाचन क्षेत्र र लम्की चोहा नगरपालिकामा बजेट ओहिरहेको छ। विनियोजन बजेट अनुसार यस क्षेत्रमा पूर्वाधार विकासमा कार्यालयबाट कार्यान्वयन हुने गरी 61.68 करोड़ रूपियाँ, सहकारी विकास तथा भवन निर्माण कार्यालयबाट 10 करोड़ र 6 लाख रूपियाँ, खानेपानीमा 23.52 करोड़ रूपियाँ, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयबाट कार्यान्वयन हुने गरी 21.66 करोड़ रूपियाँ बजेट विनियोजन भएको छ। 3 वटा मन्त्रालय र 3 वटा कार्यालयबाट मात्रै लम्की चोहा नगरपालिका र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा 1.66 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको देखिएको छ। टीकापुर नगरपालिकामा विकास बजेट 20 करोड़ पनि नदेखिएपछि यहाँका नागरिकहरूले चित्त दुखाएका छन्। दैनिक 600 भन्दा बढ़ी बिरामीलाई सेवा दिइरहेको टीकापुर अस्पतालमा तत्कालीन टीकापुर विकास समितिले प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत लागि बनाई दिएको र पछि कोइकाको सहयोगमा बनेको ससाना भवनमा सेवा दिइरहेको छ। हाल प्रदेश माथतमा रहेको टीकापुर अस्पतालले सहज रूपमा सेवा प्रदान गर्न बहुमत समेत भवनको आवश्यकता रहेको छ। वर्षौंपछि यसपटक प्रदेशले भवन निर्माणका लागि बजेट विनियोजन गरे पनि बजेट रकम 5 करोड़ मात्रै राखिएको छ। नागरिक समाज टीकापुरका संयोजक भीमराम सपाईले टीकापुरमा विगतकै नियमित समेत दोहोरिने प्रक्रिया भएको समेत प्रतिक्रिया दिनुभएको छ। टीकापुरमा बजेट विनियोजन कहाँबाट निर्वाचित समेत प्रदेश सभा सदस्यहरूले बेखबर जस्तै हुनुभएको छ। 2083 जेठ 17 गते सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सबै दलका समेत सांसदीय दलका नेता उपनेता र सचेतक सहभागी भएको बैठकको निर्णय विपरीत योजना बजेट हालिएको छ। बैठकले सरकारले व्यक्ति समूह निजी फर्म
कम्पनीलाई टोकेर बजेट विनियोजन नगर्न जोड़ी नै आए पनि योजना बजेट विनियोजनमा हुने छैन भन्ने निर्णय गरे पनि लम्कीचुहामा एउटै संस्थामा दोहोरो तेह्रो बजेट समेत विनियोजन गरिएको छ। प्रदेश सरकारले टिकापुरमा स्थापना गर्ने भनिएर समेत चर्चामा ल्याउन टिकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि नाम मात्रको बजेट राखिएको छ। सुरपश्चिम विश्वविद्यालयमा अर्थशास्त्र विषयका सहप्राध्यापक डाक्टर भवन सिंह चलाउनेले प्रदेश सरकारले नीति तथा कार्यक्रममा राम्रो आए पनि विनियोजनमा समेत यो सँगै तालमेल नमिलेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री परिवर्तन भएपछि असार एक गते मध्यरातमा सात पक्षका समेत प्रदेश सभा सदस्य मात्रै राखेर आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले 37 अर्ब 70 करोड़को बजेट प्रस्तुत गर्नुभएको थियो। अत्याधिक गर्मी बढ़दै गएपछि धनगढ़ी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सामुदायिक संस्था र संस्थागत विद्यालयमा सामुदायिक र संस्थागत विद्यालयका चार दिन समेत विदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाले शिक्षा शाखाले जारी गरेको सूचना अनुसार केही समय दिन यता बढ़दो गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको बताएको छ। कैलालीमा धान रोपाई शुरू भएको बेला डीएपी मलको समेत अभाव भएपछि किसानहरू समस्यामा परेका छन्। असार शुरू भएसँगै रोपाईमा व्यस्त समेत किसानहरूलाई रोपाईपछि आवश्यक पर्ने रासायनिक मल सहज रूपमा नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता बढ़ेको छ। धनगढ़ी तीन की समेत किसान प्रतिभा राणा यस वर्ष मल अभावकै बीचमा समेत धान रोपाई गर्न बाध्य भएको बताउनु भएको छ। उहाँले विगतमा सहकारी मार्फत सुलभ मूल्यमा मल पाउने गरे पनि यस पटक सहज आपूर्ति नहुँदा समस्या भएको बताएको छ। देशभर वैशाख 2 गतेदेखि शुरू भएको राष्ट्रिय आर्थिक गणना 2082 सम्पन्न भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार पत्रकार सम्मेलन मार्फत राष्ट्रिय आर्थिक गणना 2082 स्थलगत तथ्याङ्क संकलन कार्य प्रगति र आगामी कार्यदिशा सम्बन्धी सो जानकारी गराएको छ। र महाधिवेशन प्रतिनिधि थपगढ र मधेस प्रदेशको विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले बन्द सत्र स्थगित गरेको छ। बन्द सत्र स्थगित भएपछि पार्टीभित्र देखिएको विवादित विषयहरू टुंगो लगाउन राष्ट्रपालले आवश्यक गृह कार्य शुरू गरेको छ। बन्द सत्रमा सहभागी हुन बिहानैदेखि कुरेर बसेका महाधिवेशन प्रतिनिधिहरू कार्यक्रम स्थगित भएपछि फर्किएका छन्। हौस् आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

कहाँबाट तयारी भएको हुनाले रुद्र भन्ने नाम राखियो। उहाँले सृष्टि गर्नुभयो, ब्रह्माजीलाई सहयोग पुर्याउनुभयो। शिवजीको जगतका मालिक शंकर भोले बाबाको सृष्टि भयो। भूत प्रेत पिचास टाङ्किनी साङ्किनी वीर बेतल छेद भेद चौसठी जोगिनी बाहुन वीर सृष्टि भयो लाग्दैमा हैरान। अब ब्रह्माजीले के गर्नुभएछ भने दस भाइ छोरा शरीरबाट झिक्नुभयो पट्टापट्ट। कहाँ कहाँबाट कुन कुन झिक्नुभयो भन्ने विषयका लागि राजा परीक्षितलाई सुखदेव स्वामी बताउनुहुन्छ। एक नम्बरमा ब्रह्माजीले सृष्टि गरी बक्सेको प्राणी मध्येमा सबभन्दा पहिला सृष्टिको आदिमा कलाई झिक्नुभयो। मनबाट मरिची, आसनबाट नारद, अङ्गुष्ठबाट दक्ष, प्राणबाट वशिष्ठ, छालाबाट भृगु, हातबाट कर्कु, नाभिबाट पुलह, कानबाट पुलस्त्य, मुखबाट अङ्गिरा, आँखाबाट अत्री, मनबाट मरिची, सारा छोरा सृष्टि गर्नुभयो। तिनको पनि सृष्टि गतिलो भएन, मानसिक सृष्टि राम्रो भएन र अनि ब्रह्माजीले आफ्नो शरीरलाई दुई भागमा विभाजन गर्नुभयो। एउटा दाहिनेपट्टिको अङ्गलाई पुरुष, देब्रेपट्टिको अङ्गलाई स्त्री। दाहिनेपट्टिको अङ्गलाई स्वयं भूम नाम गरेको मनु, देब्रेपट्टिको अङ्गलाई शतरूपा नाम गरेको रानी, दुईटा त्रिपुरुष बनाएर मैथुन सृष्टिबाट संसार चलाऊ भनेर तयारी गर्नुभयो। पहिला प्राणी सृष्टि भएको स्वयं मनु र शतरूपा रानी। त्यसै कारणले पहिला छोरा जन्मी उत्तनपद, विश्व ब्रह्माण्डमा सबभन्दा पहिलाको नाम उत्तनपद, माथि पाउ फर्केर पहिला शिर जन्मिएको हुनाले अहिले पनि हामी जन्मदा त्यसरी नै जन्मन्छौँ, पहिला शिर पछि पाउ, त्यो पहिला पाउ उत्तानो बनाएर जन्मिएको हुनाले सबैको नाम उत्तनपद। प्रियप्रेत उनका भाइ आकुति, देवहुति र प्रसुति तीनटा छोरी जन्मिए, त्यसकारणबाट संसारमा अहिले पनि छोरीको संख्या 3%, छोराको संख्या 2% मात्रै छ। विश्व ब्रह्माण्डमा 6 अरब भन्दा बढी मान्छे छन् तर 3% छोरी मान्छे, 2% छोरा मान्छे। अझै छोरा मान्छे घट्ने, छोरी मान्छे बढ्ने धेरै सम्भावना छ। छोरो चाहिँ एउटा जन्मना साथ बाबुआमै यता तेर्सिन्छन् कहाँ गएको पनि, काम छिन्न गएको भन्दै छोरो जन्मना साथ चाहिँ। छोरी चाहिँ 9 वटा जन्मिसकेपछि तैपनि 10 वटा पाल्यो छोरो हुन्छ भनेछन् बसिएछन् बसे। त्यसै कारणले हाम्रो खालको त माछेला भन्न डर भइसक्यो फेरि। यसैले सृष्टि सारा सम्पूर्णको वर्णन, स्त्री र पुरुषको संयोजकत्वबाट संसारको सृष्टि भएको छ महाराज। उत्तनपाद, प्रेव्रत भन्ने दुईटा छोरा, आकुति, देवहुति र प्रसुति तीन बहिनी छोरी, यिनैबाट विश्व ब्रह्माण्ड सारा सम्पूर्ण रचना भएको हो भने राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। अब अनि यो सारा सम्पूर्ण सृष्टि गर्ने ब्रह्माजीको हक अधिकार प्राप्त बमोजिम भगवान नारायण ब्रह्माजीलाई सृष्टिको आधिपत्य अधिकार प्रदान गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अब सृष्टिको प्रकरण। अब सृष्टिको प्रकरणको बारेमा जुन प्रकारबाट यहाँलाई मैले अनुरोध गरिराखेको छु, अब सृष्टिको सम्बन्धको बारेमा सब ठिकठाक भइसकेपछि यो पृथ्वी नै बोकेर एउटा बहादुरले लयो, पत्याउनुहुन्छ नपत्याए के सुन्ने कथा, पत्याउनै पर्न परिहाल्यो, यो पृथ्वी नै बोकेर गएको एउटाले सबै के अरे लला कहाँ लगेर थन्कियो भारिहाल्यो फेरि नाम्लो लगायो फेरि बोकेर जाने कुन हो, धकल दिने कुन हो, फेरि लाने को हो ल्याउने को हो, बडा शङ्का छ। दुई किसिमले लगेको प्रमाणित हुन्छ, एउटा सार तत्व पृथ्वी लगेको प्रमाण, असार तत्व छोडेको, एउटा पानी माथिको भकुण्डो जस्तो बलियोले ख्याच खिचिदियो चुरुलुम्मा ढालिदियो, यही प्रकारको प्रक्रिया हो महाराज। यिनी कथा राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो सौनका दृष्टि प्रणाली। यस कारणले विश्व ब्रह्माण्ड सारा सम्पूर्ण जो जति छ त्यो सबै पृथ्वी लगेपछि ल्याउनेवालाले के अरे ल्यायो भन्दाखेरि एउटा कथा छ, लाने र ल्याउनेको कथालाई यी स्थगित राखेर एक दिन ब्रह्मसत्रको दीक्षान्त समारोह थियो, सारा ऋषि महर्षि देवर्षि राजर्षिको संगम थियो, त्यसमा कश्यप प्रजापति पनि हुनुहुन्थ्यो, साम्ब सदाशिवजी ती विराजमान होइ बस्छन्थ्यो, आफ्नै आफ्ना पतिदेवको अगाडि गएर कश्यप प्रजापतिकी जेठी रानीले आज्ञा गरिन्, प्रभु लौ न मलाई एउटा छोरो ल्याउनुहोस् न भनेर आफ्ना पतिसँग यज्ञ मण्डप, चाहिँदा नचाहिँदा कुरा नगरे यहाँ छोरा ल्याउनुहोस् न, कहाँ पाएर छोरा दिने, त्यो खल्तीबाट झिकेर दिने भन्दा होइन परमात्मा, सौताका छोरा इन्द्र एम वरुण कुबेर मेरो छोरा छँदै छैनन् मेरो भगवान मलाई छोरा बोक्सियोस् भने, नचाहिँदो कुरा गरिदिन्छ, यज्ञ मण्डपमा वर्ण भएर बसे आज कहाँको छोरा कुरा गरिन्छ यो भन्नुभयो बुढाले कश्यप प्रजापति, मलाई त चाहियो चाहियो, म अर्थ कुरा चाहिँदैन जान्दिनँ, छोरा चाहियो भने जेठी रानीले ए त्यसो नभन है भन्दै हुनुहुन्थ्यो, नभनी छोडिदिनँ भन्न थाले, यसले जबरजस्ती गर्न आँटे फकाउनु पऱ्यो भनेर म यहाँ त्यसो नगर ठुली हेर जेठी तिमी यस यति बुझकारी छ र हाम्रो ठुली भन्दै हुनुहुन्थ्यो, भो फुर्काउनै पर्दैन भने चाहिँ कुमजार घाइ चाहिँ बसै छ, मान्छे छ भने जगल्ट्याउने नहुने, फेरि अरू बेला त हुँदो रहेछ भन्नु होला नि कहिले नि हुँदैन फेरि है, अरू बेला त जति जगल्टिएर होइन भने त भन्ने होला होइन, ए बाबा त्यसो नगर रानी मैले भनेको वचन मान मेरो कुरालाई सुन त्यसो नगर, यो समाजको अगाडि यतिका ऋषि महर्षि देवर्षि राजर्षिहरूको सङ्गममा म कश्यप प्रजापति एकको आचार्य फेरि त्यसमा पनि यतिको ठुलो इज्जत र प्रतिष्ठा त्यसो नगर जाऊ भन्नुभएको थियो, भयो जान्न म त जान्न म त भने जान्न म त यज्जा मान्दै मान्दिनन्, सन्तान उत्पादनका लागिमा सन्त गर्भाष्ट दिनुहोस् अनि जान्छु भन्छ, ए बाबा हुँदै हुँदै हुँदैन यहाँ चल भन्दै हुनुहुन्थ्यो, पटक्कै नमानिकन बारम्बार विरोधाभासमा आएकी हुनाले यिनको वचनलाई मान्नै पर्ने भयो भनेर बाध्यता बस गर्भाष्ट दिनुभएको थियो, मेरो स्वामी गर्भाष्ट लिइहाले अबबाट म हजुरसँग प्रसन्न छु, मैले छोरो कस्तो पाउँछु त लो भन्नुहोस् भन्छ, उत्ने हेरे कस्तो पाउने नि बाउलाई जस्तै साँचो प्रहरमा गर्भाष्ट लिनु दिनु गरेको कारणबाट दुईटा राक्षस जन्मन्छन् लोककण्टककारी, लोक कल्याणकारी भगवानले तेरो दुइटै छोरा मारिबक्छन्छ लौ चल भनेर आज्ञा गर्नुभयो भगवान्, हजुर जस्तो महानुभावबाट पाएको गर्भ त्यस्तो नचाहिँदो जन्म नहुने किन त भन्दाखेरिमा साँझका प्रहरमा गर्भाष्ट लिएको हुनाले साँझमा गर्न नहुने कुरा के हो, सन्ध्याकाल महा नगर्नु यी कुरा निन्दा छ शास्त्रै महा, खानु सुत्नु पढ्नु र मैथुन इचार जोगर छ साँझै महा, खाए रोग बढोस् साँझमा सुते धनको विनाश पढे नक्सानी हानि त्रिभोग गरेमा सन्तान विनाश, त्यसै कारणले सन्तान विनाश हुने भयो चल भन्नुभयो भगवान्, प्रभु अब के गर्ने होला म कहाँ जाने होला, मेरो प्राण नाम दयाको सागर भनेर बारम्बार रोएकी थिइन्, जे भए तापनि त रोएको कारणले मेरो वीर्य हो नास्त ती दुईटा छोरा हुने नै भए
तर एउटा छोराबाट जन्मिएको नाति असल हुनेछ, चल जा भनिदिनु भयो। अनि त्यसपछिबाट हस्त भनेर दिति महारानी गर्भाष्ठ भएर जानुभयो। ती गर्भाष्ठ भएर गएकी दिति रानी गइसकेपछि अहिले फेरि त्यो गर्भवतीले गर्भ बोकिराखेकी छन्। त्यो जब पृथ्वी लानेले लैराखेको छ, ल्याएको छैन। यो दुईटै कथालाई एकै ठाउँमा समायोजन गराउँदै अब सनक सनन्दन सनातन श्रेणी कुमार भन्ने चारवटा कुमारहरू भगवान वैकुण्ठवासी नारायणको दर्शन भेट गर्नको लागि आज वैकुण्ठ धाम पट्टिको सवारी हुनुभयो।

यो पृथ्वी को लागि राजा परीक्षितलाई सुखदेव भन्नुहुन्छ, सारा सृष्टि त तमाम प्रकारबाट भयो महाराज परीक्षित। सृष्टि बडा गम्भीर वाणीमा गयो। अनि सनकादि चारवटा कुमारहरू सनक सनन्दन सनातन सुनत कुमार भगवान नारायण वासुदेवको दर्शन गर्न भनेर गएको, सातवटा द्वार वा दरवाजासम्म निर्धक्कसँग पसे, आठौं दरवाजामा पस्ने बेलामा छडी

चमार को काम हो राम्रो नराम्रो पहचान करने, छला को पहचान करने वाला चमार को काम हो जुत्ता छुने को काम। तर त्यो तपाईहरु जस्तो महान व्यक्ति को काम होइन। वैकुण्ठवासी जनहरूले यो हाम्रो यो राम्रो यो नराम्रो यो यता यो उता यो भन्ने सवाल होइन, यो त बडो गल्ती भयो, यो नगर्नु होला आइन्दा भन्दा ए हामीलाई त जब त्यत्वा बोल्दो रहेछ भनेर भगवान्का भक्त माथि झम्ती सनकादि कुमार कावपरमा जय विजयले सनकादि कुमार भन्नुहुन्छ न झम्ट हामीलाई अपमान नगर गर्नै पर्छ भनेर अगाडि बढा। तिमीहरूले हामी माथि गरिएको अपमानको कारणले गर्दा तत्कालमा तिमीहरू च्युत्नु परोस्, पृथ्वी मण्डलमा गिर्नु परोस् भन्ने श्राप परिहाल्यो। अनि पृथ्वी मण्डलमा गिर्ने जब श्राप परेको थियो, सनकादि चारवटा कुमारको अगाडि अपमान भयो भन्ने बुझेर वैकुण्ठवासी नारायण हरि दर्शन दिन सवारी हुनुभयो। सनकादि कुमारले बडो प्रेमपूर्वक प्रभुको प्रार्थना गरे, हरे श्याम सुन्दर भगवान गर्छौ पुकार, श्याम सुन्दर भगवान गर्छौ पुकार, दर्शन देऊ हामीलाई।

परीक्षितको परमा सुखदेव स्वामीले बताउनु भयो. अब यस प्रसंगको बीचमा शनक सनन्दन सनातन सनत कुमार चारवटा कुमारलाई अपमान गरिएको कारणले तिमीहरू पृथ्वी मण्डलमा जाऊ भन्ने भगवानबाट हुकुम हो. मेरो ईश्वर, हामी कहाँ जाउँ भनेका थिए? जाऊ वैकुण्ठ धाम छोड. आजबाट तिमीहरूले अपमान गरेका छौ सज्जनको अपमान. दुर्जनको रजाई मिल्न सक्दैन. त्यो भगवान भगवत भक्तिमा त्यो काम हुन सक्दैन. सज्जनको अपमान दुर्जनको रजाई यो कुनै मिल्दैन. चल भन्नुभयो भगवान कहाँ जाने भन्दा सनकादि कुमारका श्रापबाट सातलमा जाने, पृथ्वी मण्डलमा जाने, गर्भवासमा जाने, दुःख र यातना भोग्ने. मेरा जब सात जन्म सुन प्रार्थना गरेर मेरो धाममा आउने कि मेरो जब चुटाएर पिटाएर दण्ड देखेका प्रभावबाट तीन जन्ममा तरेर मेरो धाममा आउने, मसँग विरोध गर्ने कि मसँग प्रेम गर्ने ल भनेपछि मेरो प्रभु विरोध गर्दाखेरिमा तीन जन्ममा आउन पाउने भयो वैकुण्ठ धाम. प्रेम गर्नाले सात जन्म लाग्ने भयो, चाँडै नै आउन पाऊँ भन्नका लागि तीन जन्ममा भगवानको हातबाट मरेर आउने अठोट गरेर अहिले सनकादि चारवटा कुमारको प्रतापबाट जय विजयहरू पृथ्वी मण्डलमा जन्म लिनको लागि प्रस्थान गरिसकेको छन्. सनकादि चारवटा कुमार गइसकेपछि अहिले जब भगवान भने जय विजय गइसकेपछि सनकादि चारवटा कुमारलाई भगवान परमात्मा परमेश्वरले दर्शन भेट दिनुभयो. आज मेरो घरमा आउनुभयो, मेरो वैकुण्ठ धाम पवित्र भयो, गृहस्थीको जन्म धन्य हो. आज यस्ता सज्जनहरूको मैले जब दर्शन पाएँ भनेकन बहुत परमात्मा प्रसन्न भइबक्छु. जगतका मालिकले पनि त्यत्रो आधार प्रभु सेवा दिइबक्छु.

काली कुमार को सनकारी चारवटा कुमार बड़ा प्रेम का साथ में प्रभु को प्रार्थना करते मनन भजन करते अपना धाम पटे यथार्थमती प्रस्थान कर महाराज परीक्षित अब तप के सुन्न चाहिए भक्सन सौन काजी पौराणिक सूत्र निर्णय कराते हुए सम्मान को कथा सद्याट जय बलो श्रीमद भागवत महापुराण को महाराज परीक्षित जब सम्मान का लागि दिती को घर जन्म बच्चा जन्म पृथ्वी लाने लिया हिरण जब जय र विजय को जन्म कहाँ भो तो ठा छा समय भयो जब भैस डरलाग्द प्रकार प्रक्रिया तैयारी भो तेस में दुई व्यक्ति को जन्म भएको छ महाराज महान वीर योद्धा आज सम्मान एक वर्ष भो गर्भ भैडिएन दुई वर्ष भो गर्भ भैडिएन चार आठ दस बारह पंद्रह बीस पचास एक सय वर्ष पछाड़ी मात्र गर्भ भैडियो तिनी को नाम पूर्ण वर्ष सते साधी पुत्रौ परशु समय यमौ भनेका छन् एक सय वर्ष सम्म को लागि गर्भ इस किसिम पूर्णे प्रसदे साधी पुत्रे प्रसव द्वितीय भ्रतुरादेश पत्याश परिशंकिनी भनेका छन् इस किसिम एक सय वर्ष को बात में बल्ल गर्भ भैडियो हेर सय वर्षसम पेटा राख्न सक्ने आमा त्यस्तै नै आमा थिए है बच्चालाई पेटा सय वर्ष राख्ने त्यस्ता आमा अहिले आमा छ महिना लाथेन लगाउन पुर्याइदिए भन्छन् अख त्यसै नसके त हामी लैदिइहाल्छौँ नि त्यो दिनतिर त म छ महिना अगाडि नै लगाएर राख्नुपर्ने उहीँ कसरी चाहिँ त्यस कारणले गर्दाखेरि म गर्भ भैडियो एक सय वर्षको बाद गर्व भइसकेपछि त्यसपछिबाट जन्मदामा जेठाको नाम हिरण्यकश्यपु कान्छाको नाम हिरण्यक्षक भन्ने नाम रह्यो हिरण्यकश्यपु तपस्यामा गयो हिमाञ्चलमा हिरण्यकश्यपुको भाइ हिरण्यक्षक न्यू खोज्नका लागि रसातलमा पृथ्वी लिएर जाने कान्छो बहादुर त्यही हो महाराज यसै कारणले हिरण्यक्षक हिरण्यकश्यपुको जन्म जय र विजयको भयो जय र विजयको गर्भमा दिदीको गर्भबाट जय र विजयको जन्म पृथ्वी लानेवाला हिरण्यक्षक नामको दानव सारा पृथ्वी लयो अब कहाँ राख्ने ठूलो आपत्ति पर्यो विपत्ति पर्यो सङ्कट पर्यो र भगवान नारायण वासुदेवलाई गुहार मागे मेरो हरि कसो गर्ने हो भगवान् यो पृथ्वी ल्याइदिई बस्नु पर्यो भनेर ब्रह्माजी भन्नुहुन्छ हरि शरणम्।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भूपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलू भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98241-95 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
2: यही असार 13 गते दोस्रो शनिबारका दिन
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको थकान कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
3: ए रोक रोक रोक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बटियाईले तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित गरौं। उनीहरू विवरण मागिबर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बटियाई बचौं।
1: सिद्धार्थ बैंक बटियाई, जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

आयोः ज्ञानी मनुष्य को या जीवन को दुर्यासु घरहरूमा अथवा दुरावस्थाहरूमा निधार यन्त नियमहरूलाई धारण गर्दै अदब्धः अदम्य कवयः क्रान्तदर्शी विद्वान कविम क्रान्तदर्शी मनुष्यलाई शशाशुः शिक्षा दिन्छन्। अतः यसकारण हे अग्नि ज्ञानाभिलाषिन त्वं तिमी अर्यः समर्थ हुँदै एतानि दृश्यान् दर्शनीय दर्शनयोग्य अद्भुतान् अपूर्व अभूतपूर्व विद्वानहरूलाई पढ्भिः खुट्टाद्वारा तथा एवैहि चालहरूद्वारा पश्येः हेर। त यहाँ मन्त्रमा बताइएका जुन विशेष उपदेशहरू छन् यसलाई दुई भागमा यहाँ विभक्त गरिएको छ, अथवा पूर्वार्ध मन्त्रको पूर्वार्ध र उत्तरार्धले दुई तरिकाले सम्झाउने प्रयास गरेको छ। त यसमा भनिएको छ मन्त्रको पूर्वार्धमा दुईवटा तत्व बताएका छन्। पहिलो कुरा एउटा भनिएको छ कविम शशासुः कवयः, अर्थात ज्ञानीले ज्ञानीलाई ज्ञानीले सिकाउन्। यसमा मनोविज्ञानको एक गम्भीर सिद्धान्त बताइएको छ कि जसलाई शिक्षा दिनु छ त्यो कवि हो क्रान्तदर्शी हो। उसलाई मूढ बुद्धिहीन नठान। अध्यापकको कार्य केवल प्रतिबन्धहरूलाई हटाउनु हो, जो प्रतिबन्धहरू छन् त्यसलाई हटाइदिनु हो। प्रतिबन्धको तात्पर्य कि त्यो विद्यार्थीमा भएको जुन शंका छ त्यो शंकालाई हटाइदिनु हो। त्यसैले त्यो विद्यार्थीलाई अथवा त्यो जिज्ञासुलाई त्यो शिष्यलाई गुरूले आफ्नो सन्निधिमा राखेर उसभित्र भएको जो भ्रम छ त्यसलाई हटाइदिनु हो, यसको तात्पर्य। त्यसैले त्यो क्रान्तदर्शी छ, त्यो पनि क्रान्तदर्शीको अर्थ के हो परसम्म हेर्न सक्छ, उसले पनि बुझ्न सक्छ, जान्न सक्दछ, परिवर्तनको बाटो उसले पनि खोज्न सक्दछ। त्यसैले यहाँ त्यो शिष्यलाई पनि क्रान्तदर्शी भनिएको छ। त यदि शिक्षक वर्गले यो सम्झेर हिँड्ने हो भने फेरि संसारमा कोही पनि मनुष्य अशिक्षित रहने छैनन्, किनकि सबले शिक्षालाई प्राप्त गरिहाल्दछ। शिक्षित व्यक्ति आफ्नो जीवनको भौतिक जुन सुख सुविधा हो ती सबैलाई प्राप्त गर्नमा उ सफल भइहाल्दछ। तर जब यसको उत्तरार्धले जुन कुराहरू गर्दैछ त्यो उत्तरार्धमा भनिएका मन्त्रको उत्तरार्धमा भनिएका जुन कुराहरू छन् त्यो योभन्दा अझै माथि उठेर उपदेश गरिएको छ। र यहाँ पूर्वार्धमा मन्त्रको पूर्वार्धमा शिक्षित व्यक्तिको र शिक्षा प्राप्त गर्नका निमित्त जिज्ञासु व्यक्तिको चर्चा छ भने उत्तरार्धमा विद्वान र विद्वान बन्न योग्य व्यक्तिको चर्चा छ, त्यो पात्रको चर्चा छ। शिक्षित बन्नु एक कुरा हो, विद्वान बन्नु अर्को कुरा हो। शिक्षित व्यक्ति अक्षर नचिनेर पनि बन्न सक्दछ, किनकि उसले समाजबाट परिवारबाट व्यक्तिबाट हेरेर सुनेर भोगेर धेरै शिक्षा प्राप्त गरेको हुन्छ, तर विद्या प्राप्त गरेको हुँदैन। ऊ शिक्षित बनेको हुन्छ विद्या प्राप्त गर्नका निमित्त, ऊ साक्षर पनि हुन आवश्यक छ र साक्षरका साथसाथै शिक्षित हुन पनि आवश्यक छ। शिक्षित भइसकेपछि नै ऊ विद्याको अधिकारी बन्दछ। शिक्षित नै बनेको छैन विद्याको अधिकारी नै बन्न सक्दैन। त्यसैले पहिलो प्राथमिकता हो शिक्षित हुनु, साक्षर हुनु, शिक्षित हुनु अनि विद्वान हुनु। विद्वान हुनका लागि विद्याको वास्तविक रहस्यलाई बुझ्नुपर्दछ। विद्या त्यो हो जसमा कुनै प्रकारको छल कपट प्रपञ्च हुँदैन, जसले मानव जीवनको जुन मूल उद्देश्य हो त्यसलाई प्रतिपादन गरिरहेको छ, त्यो उपदेश गरिरहेको हुन्छ, त्यो विद्या हो। शिक्षामा छल कपट हुन सक्दछ, गर्छन् पनि, भएको पनि छ, भइरहेको पनि छ,
शिक्षित छन्, शैक्षिक योग्यता हेर्ने भने जो एउटा मानिसले कल्पना नगरेको कुरासम्म पनि उनमा चाहिँ ती प्रमाणपत्र एक होइन तमाम प्राप्त गरेका हुन्छन् गरेका छन्। र ती के हुन्? शैक्षिक योग्यता हो, शिक्षित बनेका छन्। र शिक्षित व्यक्ति जति पनि कर्महरू गर्दछ ती कर्ममा कहीँ न कहीँ ऊ केवल आफ्नो स्वार्थ नै देख्दछ, ऊ परमार्थ देख्दैन, किनकि उसले प्राप्त गरेको शिक्षाले जुन कुरा सिकाइरहेको छ त्यो शिक्षाले सिकाइरहेको कुरा हो। उसको भौतिक जीवन कसरी सुखी हुन सक्दछ, कसरी आनन्दमय हुन सक्दछ, यसका लागि उसले त्यो शिक्षा प्राप्त गरेको हुन्छ। त्यसैले उसको एउटा मात्र अर्जुन दृष्टि हुन्छ कि मेरो जीवनको लक्ष्य भौतिक सुख सुविधा प्राप्त गर्नु, विलासी जीवन जिउनु, यो उसको चाहिँ ध्यान हुन्छ, ऊ त्यसैको अगाडि बढ़िरहेको हुन्छ। त्यसैले त तमाम व्यक्तिहरू व्यवस्थाले उसलाई परिपूर्ति हुने किसिमले वेतन दिँदा पनि फेरि पनि उत्कोच लिन्छ, किनकि उसले त्यसले पुगेन, ऊ विलासी जीवन जिउन चाहन्छ। शिक्षित व्यक्ति हो, ऊ सामान्य जीवन जिउन चाहँदैन, अत्यन्त विलासी जीवन बाँच्न चाहन्छ। र विलासी जीवन बाँच्नका लागि धन आवश्यक हुन्छ। यदि आफूले आफ्नो परिश्रम पुरुषार्थबाट प्राप्त भएको धन सम्पत्ति पर्याप्त हुँदैन अनि उत्कोच लिन्छ र छिटै त्यो विलासी जीवन जिउनका लागि तत्पर हुन्छ, जुन कुनै दिन गएर चाहे यही शरीरमा रहुन्जेल होस्, चाहे यो शरीर त्यागेपछि होस्, त्यसको प्रतिफल दुःख भोग्नुपर्ने हुन्छ, त्यो उसलाई ज्ञान हुँदैन। तर जसले विद्या प्राप्त गरेको छ, जो विद्वान छ, उसले भोलिको कुरा पनि सोध्छ, उसले अध्यात्मको कुरा सोध्छ, उसले आत्माको कुरा सोध्छ, उसले बुद्धिको कुरा सोध्छ, उसले मनको कुरा सोध्छ र त्यसलाई यो आत्माको दुर्गति हुनबाट बचाउने प्रयत्न गर्दछ जो विद्वान हुन्छ। जो शिक्षित हुन्छ त्यो प्रयत्न गर्दैन। त्यसैले त आस्तिक र नास्तिक दुवै प्रकारका मनुष्य समाजमा हुन्छन् र एउटा त्यो अति नास्तिक हुन्छ जसले न आत्मालाई स्वीकार गर्दछ, न प्रकृतिको स्वरूपलाई स्वीकार गर्दछ। अब जसले आत्मा र प्रकृतिलाई स्वीकार गर्दैन त्यो परमात्मालाई कसरी स्वीकार गर्छ? एउटा त्यस्तो प्रकारको नास्तिक हुन्छ। र अर्को नास्तिक हुन्छ, उसले प्रकृतिलाई त स्वीकार गर्छ, प्रकृति प्रदत्त नै यो शरीर हो, यो शरीर नष्ट भइसकेपछि केही पनि रहँदैन, सब सकिन्छ, यस्तो प्रकारको मान्यता राख्दछ, त्यो दोस्रो प्रकारको नास्तिक हुन्छ। र अर्को तेस्रो प्रकारको नास्तिक पनि समाजमा हुन्छ, ऊ पूजा पाठ पनि गर्छ, टीका पनि लगाउँछ, माला पनि लगाउँछ, सबै चीज गर्छ, सबै थोक गरेर पनि ऊ अध्यात्मको त्यो तत्वबाट धेरै टाढा छ, ऊ फेरि पनि सत्यासत्यको निर्णय गर्न नसकिकन सुनेको र देखेका कुरा अथवा परम्पराका कुरामा विश्वस्त भएर त्यसैलाई अध्यात्म हो, यही धर्म हो, यही जीवनको लक्ष्य हो भनेर बसिहाल्दछ। र उसले जसलाई अनात्मालाई आत्मा सम्झिन्छ, आत्मालाई अनात्म सम्झिन्छ, त्यो त्यस्तो प्रकारको नास्तिक हो। र आस्तिक त्यो हो जसले विद्या र अविद्या दुवैको स्वरूपलाई जानेर अविद्याको जीवन जिउनका निमित्त मात्र प्रयोग गरिकन विद्याद्वारा जो अदृश्य शक्ति छ, जसको शक्ति बिना संसार चल्न सक्दैन, जसको शक्ति बिना हाम्रो शरीर सञ्चालित हुन सक्दैन, जसको शक्ति बिना हामी वाणीले बोल्न सक्दैनौ, जसको शक्ति बिना हामी आँखाले देख्न सक्दैनौ, जसको शक्ति बिना हामी कानले सुन्न सक्दैनौ, त्यो परम तत्वलाई उसले जान्दछ। त्यो परम तत्वलाई जानेर त्यो जो आत्मा हो त्यसको कल्याणको निमित्त निरन्तर प्रयास गर्दछ कि भौतिक
विलासिताका वस्तुहरू क्षणिक छन् तर स्थायी सुख दिने स्थायी शान्ति दिने त यही आत्मज्ञान हो, यही परमात्माको ज्ञान हो, यही प्रकृतिको कारणको ज्ञान हो। यदि यी प्राप्त छैनन् भने उसले त्यो प्राप्त गर्न सक्दैन, ऊ त्यहाँ पुग्न सक्दैन। र यति हुँदाहुँदै पनि जीवमा परमात्मा देख्नु, परमात्मामा जीव देख्नु पनि अज्ञानता हो, त्यो पनि नास्तिकताको एउटा बाटो हो। ईश्वर कहिल्यै जीव हुन सक्दैन, जीव कहिल्यै ईश्वर हुन सक्दैन। जीव जीव हो, ईश्वर ईश्वर हो, प्रकृति प्रकृति हो। तर यति हुँदाहुँदै पनि वेदको यो अकाट्य नियम हुँदाहुँदै पनि कतिपय मतावलम्बीहरू वेद पढेर पनि वेदको कुरा गरेर पनि वेदको मर्मलाई वेदले भनेको बाटोलाई त्यागेर विपरीत ध्रुवतिर हिँडिरहेका हुन्छन् र संसारमा एउटा तुच्छ जीव जसलाई आफ्नै बारेमा जानकारी छैन, जसलाई आफ्नै एक घण्टा भित्रको आफैले गरेका कुराको कामको जानकारी छैन त्यही दृष्टिहाल्दछ, त्यसैलाई परमात्मा मानेर उसैका पछाडि तल्लीन भएर लागिरहेको अवस्था चाहिँ समाजमा छ, विश्वमा छ, तमाम छन्। जसले पनि चाहे ऊ आफूलाई ईश्वर सिद्ध गर्न पछि पर्दैन, आफूलाई ईश्वर साबित गर्नको निमित्त तमाम मन्दबुद्धिका व्यक्तिहरूले आफ्ना पछाडि लगाउँदछ र आफू ईश्वर बनेर बसिदिन्छ। यो के हो ईश्वरको अपमान अथवा ईश्वरका सृष्टिको उपहास हो यो? ईश्वरलाई कुनै शरीरको आवश्यकता छैन र यदि ईश्वर हुन्थ्यो भने ऊ विभेद किन गर्थ्यो? यदि ऊ ईश्वर हुन्थ्यो भने त्यस्ता प्रकारका जो मानव मानवका बीचमा वैमनस्यता किन उत्पन्न गर्थ्यो? ईश्वर त पक्षपाती हुँदैन, ऊ निष्पक्ष हुन्छ। जो जस्तो छ त्यसलाई त्यही रूपमा उसले सम्झन्छ, जसका जस्ता कर्म छन् उसलाई त्यस्तै प्रकारको फल कर्मानुसारकै फल उसले प्रदान गर्दछ, त्यो ईश्वर। त्यसैले चेतना सबैभन्दा ठूलो कुरा हो। चेतन भएका कारण आत्मामा जान्ने सामर्थ्य त स्वाभाविक छ। गुरु पनि कवि हुन्, शिष्य पनि कवि हो, एक क्रान्तदर्शी हुन् भने अर्को हुन गइरहेको छ। र अर्को भनिएको छ, गुरुमा क्रान्तदर्शी हुनुका अतिरिक्त निम्नलिखित गुणहरू हुन पनि अत्यन्त आवश्यक छ भनिएको छ। सबभन्दा पहिलो मन्त्रमा एउटा शब्द आएको छ, अदब्ध। अदब्ध यानि गुरु बन्ने व्यक्ति डरपोक अथवा दबावमा रहने हुनु हुँदैन। पहिलो कुरा, डरपोकको अर्थ के हो? कि कहीं शिष्यले केही गरिदिन्छ कि अथवा समाजले केही गरिदिन्छ कि विद्यार्थीको अभिभावकले केही गरिदिन्छ कि, यस्तो प्रकारको